0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। परराष्ट्र मन्त्री शिशिर खनालले सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध भएर लागि परेको बताउनु भएको छ। बिहिबार ललितपुरमा आयोजित विकास बहस सम्बन्धी कार्यक्रममा बोल्दै उहाँले उक्त दावी गर्नुभएको हो। मन्त्री खनालले नागरिकमा परिवर्तन प्रतिको आकांक्षालाई सम्बोधन गर्न सम्बन्धित सबै पक्षले मिलेर काम गर्नुपर्ने पनि बताउनुभयो। उहाँले मुलुक समृद्ध बनाउने साझा लक्ष्यमा पुग्नका लागि मूर्त र दिगो विकास साझेदारीको प्रयासहरूलाई अघि बढाउन आवश्यक रहेको समेत बताउनुभयो।
2: विश्व वातावरण दिवस प्रत्येक वर्षको जुन 5 तारिकको दिन विश्व स्तरमा मनाइन्छ। बिग्रदो विश्व वातावरणलाई मानव जाति र प्रकृति अनुकूल स्वस्थकर बनाइराखी प्रकृति र पृथ्वीको बचाउ गर्नका लागि सकारात्मक जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाइन्छ। प्राकृतिक प्रकोप र विनाशलाई टार्ने वातावरण मैत्री विश्व स्तरीय कार्ययोजना र ऐन नीति कार्यान्वयन गर्न र गराउन विश्व वातावरण दिवसको भूमिका हुने गर्दछ।
1: मधेस प्रदेशमा 16% बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ। मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियान मार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो। स्वास्थ्य निर्देशनालय मधेस प्रदेशले 136 स्थानीय तहमध्ये 133 स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा 283,308 बालबालिकाको स्वास्थ्य अवस्था मूल्याङ्कन गरिएको थियो, जसमध्ये 35,886 जना कुपोषित, 8,771 जना शीघ्र कुपोषित र 233,182 जना सामान्य अवस्थामा रहेको तथ्याङ्कमा उल्लेख छ।
2: चालू आर्थिक वर्ष 2082-83 को प्रथम 10 महीना अर्थात साउनदेखि वैशाखसम्ममा नेपालको कुल वैदेशिक व्यापार वस्तु अघिल्लो वर्षको सोही अवधिको तुलनामा 14.75% बढेर 19,41,61 करोड पुगेको छ। कुल व्यापारमा निर्यात तथा आयातको योगदान क्रमशः 12.82% र 87.18% रहेको छ। व्यापार तथा निकासी प्रवर्धन केन्द्रले सार्वजनिक गरेको चालू आर्थिक वर्षको 10 महिनाको तथ्याङ्क अनुसार समीक्षा अवधिमा नेपालको कुल निर्यात 14.25% बढेर 2,48,96 करोड पुगेको छ भने कुल आयात 14.82% बढेर 16,92,64 करोड पुगेको छ।
1: लामो समयदेखि अलमलमा रहँदै आएको खिम्ती जलविद्युत केन्द्रमा नेपाल विद्युत प्राधिकरणको आधा स्वामित्व स्थापित गराउन सरकारले पुनः पहल थालेको छ। 2077 असारदेखि नै सो केन्द्रमा 50% स्वामित्व प्राधिकरणको स्थापित भइसक्नुपर्नेमा हालसम्म अन्यल पूर्ण अवस्थामै रहन पुगेको छ। निर्माण स्वामित्व र हस्तान्तरण मोडेलमा वैदेशिक लगानीमा निर्मित स्व आयोजनाको प्रवर्धक संघको सम्झौता अनुसार 20 वर्षमा आधा र त्यसको 20 वर्षपछि पूरै स्वामित्व प्राधिकरण मार्फत आउनुपर्ने हुन्छ।
2: वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपाली नागरिकको संख्या हालसम्म 69,23,443 पुगेको छ। त्यसमध्ये अधिकांश पुरूष रहेका छन् भने केही महिला छन्। विवरण अनुसार महिला 7.1% र पुरूष 92.9% रहेका छन्।
1: सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत आर्थिक विधेयक 2083-84 त्रुटि नै त्रुटि देखिएका छन्। एक पछि अर्को गर्दै त्रुटि सच्याउनुपर्ने अवस्था सिर्जना भएपछि अर्थ मन्त्रालयको तयारी र अर्थमन्त्री डाक्टर सोरिङ वाग्लेको कार्यशैलीमा प्रश्न उठेको छ। संसदमा दर्ता भइसकेको विधेयक मार्फत पटक पटक संशोधन गर्नु परेपछि यो सामान्य प्रशासनिक कमजोरी मात्र हो वा नियतवश गरिएको चलखेल हो भन्ने आशंका समेत उब्जिएको छ।
2: तीन साताको अवरोधपछि यही जेठ 6 खुकुलो बनाएको चिया निर्यातमाथि भारतले पुनः अवरोध शुरू गरेको छ। भारतीय चिया बोर्ड टी बोर्ड अफ इण्डियाले आयातकर्ताको गोदाममै पुगेर चियाको नमूना संकलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायीले निर्यात रोक्न थालेको चिया उद्यमीहरूको भनाइ छ। भारतको कोलकाता पुगेका नेपाली चियाका कन्साइन्टमेन्टबाट हरेक बोराको नमूना संकलन गरी परीक्षणका लागि

0: लाखभन्दा बढी किता धितोपत्र कारोबार भएको हो। कुल कारोबारमा सर्वाधिक हिस्सा जलविद्युत समूहले ओगटेको छ। नेप्सीका अनुसार जलविद्युत समूहको बिहिबार मात्र 1,90,00,000 रुपियाँभन्दा बढीको सेयर कारोबार भएको छ। बिहिबार सर्वाधिक रकमको कारोबार हुने धितोपत्रमा भने एभरेस्ट बैंकको ऋणपत्र रहेको छ। एभरेस्ट बैंकको 8.5% ब्याजदर रहेको र 3,02,000 बढी किता ऋणपत्र 34,01,00,000 रुपियाँभन्दा बढीमा कारोबार भएको छ।
1: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: अब विदेशका खबर। उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई अझ तीव्र बनाउने संकेत स्वरूप आणविक बमका लागि आवश्यक इन्धन उत्पादन गर्ने नयाँ संयन्त्र सार्वजनिक गरेको छ। राज्य संचालित संचार माध्यमले सार्वजनिक गरेका विवरण अनुसार नेता किम जोङले देशको आणविक शक्तिलाई तीव्र गतिमा विस्तार गर्न लक्ष्य दोहोर्याएका छन्, जसले कोरियाली प्रायद्वीपमा सुरक्षा चिन्तालाई थप बढाएको छ। दक्षिण कोरियाली सेनाले सार्वजनिक गरिएको स्थललाई युरेनियम सम्वर्धन संयन्त्रका रूपमा मूल्याङ्कन गरेको जनाइएको छ। दक्षिण कोरियाको संयुक्त सैनिक मुख्यालयले उत्तर कोरियाको आणविक गतिविधिमाथि निगरानी गर्न संयुक्त राज्य अमेरिकासँग नजिकको समन्वय भइरहेको जानकारी दिएको छ। यद्यपि उक्त स्थल सम्बन्धी थप विवरण भने सार्वजनिक गरिएको छैन। त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनामाथि आक्रमणमा ज्यान गुमे इरानसँग कायम रहेको विराम अन्त्य गर्ने विषयमा विचार गर्न सक्ने संकेत गरेका छन्। सरकारी अधिकारीहरूका अनुसार उनले तेहरानलाई यस्तो घटनाको जिम्मेवार ठहरिएमा कूटनीतिक तथा सैन्य नीति पुनः समीक्षा हुन सक्ने स्पष्ट पारेका हुन्।
3: अब खेल र खेलाड़ीका खबर। प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलको कीर्तिमान शतकको सहयोगमा नेपाल बिहिबार मलेसियालाई 167 रनको फराकिलो अन्तरले हराएर एसियाली खेलकुद छनौट प्रतियोगिता अन्तर्गत समूह ए विजेता बनेको छ। नेपालले पहिलो खेलमा चीनलाई हराएको थियो। मलेसिया हारपछि समूह उपविजेताका रूपमा भने अगाडि बढेको छ।
0: अब कला तथा मनोरञ्जन। भूटान, नेपाल र सिक्किम का समकालीन कलाकारलाई एकै मञ्चमा प्रस्तुत गर्ने अन्तर्राष्ट्रिय कला प्रदर्शनी रियो आइडेन्टिटी एन्ड कन्टिन्युटी आगामी अगस्त महिना पाटन म्युजियममा आयोजना हुने भएको छ। पूर्वी हिमालय क्षेत्रको साझा सांस्कृतिक पहिचान, परम्परा र निरन्तरतामा केन्द्रित उक्त प्रदर्शनी रियो कलेक्टिभ अफ सिक्किमको आयोजनामा हालै भारतको सिक्किम स्थित गान्तोकमा सम्पन्न भएको थियो।
3: अब विचार विश्लेषण। बजेटमा मध्यम वर्गको भ्रम शीर्षकमा हरिरोकाको विचार कान्तिपुर दैनिकमा छापिएको छ। नेपालको सन्दर्भमा सरकारले पक्षपोषण गर्ने वर्ग भनेको उच्च मध्यम वर्ग नै हो, जसको संख्या कुल जनसंख्या 15-20% रहेको अनुमान गरिएको छ। तर सरकारका नीति निर्माताले बुझ्न जरूरी छ, लगभग 82-84% श्रमिकहरू अनौपचारिक क्षेत्रमा काम गर्छन्। ती अनौपचारिक क्षेत्रभित्र आजको चर्चित आईटी सेक्टरमा लगभग 1,00,000 नेपाली युवा कार्यरत छन्। त्यसमध्ये 83.5% 20-29 वर्ष उमेर समूहका स्वरोजगार, अर्को अर्थमा अनौपचारिक क्षेत्रमा क्रियाशील छन्। लगभग 13% नेपाली एआई प्रयोग गर्छन्। अरू बाँकी रहेको क्षेत्रमा 80% कृषिमा भर पर्दछन्।
0: नागरिक सचेतनासँगै सरकारको जिम्मेवारी शीर्षकमा रमेश प्रसाद गौतमको विचार हिमालय टाइम्समा छापिएको छ। मतदाता शिक्षा अन्य मुलुकमा अभ्यासका रूपमा ल्याइएको पाइन्छ। उक्त शिक्षा दीर्घकालीन नागरिक शिक्षाको अभिन्न अङ्गका रूपमा विकसित मुलुकहरूमा आफ्ना पाठ्यक्रममा समावेश गरिएका छन्। विद्यालय तहमा पनि मतदान प्रक्रियाको जानकारी हुनु अत्यन्त जरूरी छ। समाज र राष्ट्रपति राजनीतिक नेतृत्वको स्पष्ट दायित्वबारे यथार्थ बोध नभई हुँदैन। नागरिक चेतना विकासबाटै कुशल नेतृत्वको चयन हुन सक्ने हो। जहाँ असल र चरित्रवान नागरिक हुन्छन्, त्यहाँ असल नेतृत्वले प्रशय पाउँछ। नागरिक अधिकार र कर्तव्य सम्बन्धी

0: व्यवस्था कार्यान्वयनका लागि नागरिक सशक्तिकरण नभई हुँदैन। नागरिक शिक्षालाई राजनीतिक सभाकक्षदेखि शिक्षालय कक्षा कोठासम्म प्रबल ढंगले पुर्याउने प्रयास गर्नु सरकारको दायित्व हो।
1: हवस्त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: Kuzey FM 101.6.
1: हेलो
2: हेलो हेलो
1: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
2: हुन्छ हुन्छ पठाउँ है ए ए नानी छोरी
3: हजुर
2: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ दे त नानी लु
3: हेलो भन्नुहोस् त
1: हेलो हजुर
3: हजुर
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
2: ए नानी के भने रहेछ के भयो
3: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
2: ल ल ल म किन दिन्थे
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
5: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
4: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
5: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
6: विजय टाङ्चे विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612-20437
7: अहिले बिहानको 6 बज्यो

0: का निर्यातमा पुनः अवरोध, कांग्रेसका 4 लाखले गरे क्रियाशील सदस्यता अध्यावधिक,
1: सम्पत्ति छानबिनमा पूर्व न्यायाधीशहरूको असन्तुष्टि, आर्थिक वर्ष सकिन डेढ महिना बाँकी, दर्जन मन्त्रालयको पूँजीगत खर्च 30% घटेन,
0: लेबनान इजरायल युद्ध विराम घोषणा, दुवै पक्षीय औपचारिक कूटनीतिक सम्बन्ध नभए पायलट जोन स्थापना गरिने, भारतमा कक्रोच, जनता पार्टीले अब आन्दोलन थाल्ने,
1: र मलेसियालाई हराउँदै नेपाल एसियाली खेलकुद छनौट अन्तर्गत समूह ए विजेता बन्न सफल, एससीसी महिला प्रिमियर कपमा नेपालसँग भूटान पराजित, मध्य प्रदेशमा यही साता राष्ट्रिय कबड्डी प्रतियोगिता हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सुरुमा आगामी केही दिन 14 जिल्लामा तातो लहरको चेतावनीको प्रसङ्ग।
0: जल तथा मौसम विज्ञान विभागले तातो दिन वा तातो लहर सम्बन्धी हिजो विशेष बुलेटिन जारी गर्दै तराईका केही जिल्लामा सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले हिजो अपरान्ह 4 बजे तातो लहर सम्बन्धी विशेष बुलेटिन जारी गर्दै विभिन्न 14 जिल्लामा सतर्कता रहन र अन्य 7 जिल्लामा अध्यावधिक रहन अनुरोध गरेको हो। जारी विशेष बुलेटिनमा आगामी 3 दिन कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस र योभन्दा बढी रहने सम्भावना रहेको मौसमविद सरोज पुरासैनीले जानकारी दिनुभयो। उहाँका अनुसार हिजो भैरवामा भने 41 डिग्री तापक्रम मापन भएको छ भने नेपालगञ्जमा 40 डिग्री तापक्रम मापन भएको छ। मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँमा आगामी 3 दिनसम्म मध्यम तातो लहर रहने पनि महाशाखाले जनाएको छ। विभागको सूचनामा उल्लेख गरिएको छ, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका तराई भूभागका केही स्थानमा तातो दिन सम्भावना छ। त्यस्तै महाशाखाले गर्मी अत्यधिक बढिरहेकाले विशेष ख्याल गर्न पनि सबैमा अनुरोध गरेको छ। तातो हावा तथा तातो लहरबाट थकान लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउरिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुने लगायतका लक्षणहरू देखिन सक्ने भएकाले त्यसबाट बस्न पनि विभागले सबैमा अनुरोध गरेको छ। तातो हावा तथा तातो लहरबाट बस्न, बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजान र चर्को घाममा बाहिर ननिस्कन पनि चिकित्सकहरूले सुझाव दिएका छन्।
1: अब कर्मचारीहरूले विधाको दुरुपयोग गरेको प्रसङ्ग। पछिल्लो समयमा कर्मचारी संयन्त्रमा तलबी विधाको दुरुपयोग बढेको पाइएको छ। विधा सुविधा दुरुपयोगको व्यापक गुनासो र आलोचनाका बीच सरकारले ती कर्मचारीको विधाको बारेमा अध्ययन शुरू गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 3 दिनभित्र कर्मचारीको विधा सम्बन्धीका विवरण बुझाउन निजामती किताबखानालाई निर्देशन दिएको छ। किताबखानाको प्रारम्भिक विवरण अनुसार तलबी विधामा 731 जना कर्मचारी छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विधाका सन्दर्भमा हिजो मन्त्रालयमै बैठक बोलाउनु भएको थियो। मन्त्रालय, आयोग, विभाग र केन्द्रीय स्तरका निकायका कर्मचारी प्रशासन, महाशाखा, शाखा प्रमुखहरूलाई मन्त्रालयमा बोलाएर उहाँले विधा सम्बन्धी विवरण माग्नु भएको हो। मन्त्री संघको बैठकपछि हिजो नै निजामती किताबखानाले आफूसँग भएको कर्मचारी विधा सम्बन्धी नामेसी सहितको अभिलेख विवरण सबै मन्त्रालय र विभाग पठाइदिएको छ। किताबखानाले उक्त विवरण परीक्षण गरी सम्बन्धित कर्मचारीको अवस्था र विवरणमा छुटिएको समेत जानकारी गराउन भनेको छ। मन्त्रालयले विधामा बसेका कर्मचारी कुन प्रयोजनमा कति समयदेखि देश वा विदेशमा कहाँ रहेका छन् र कारवाही गर्नुपर्ने भए त्यसको जानकारी समेत पठाउनको लागि निर्देशन दिएको छ। विधामा बसेका प्राध्यापक तथा कर्मचारीको सबै सेवा सुविधा र तलब जोड्दा वार्षिक 10,17,663 रुपियाँ पाउँछन्। अध्ययन विधामा गएका त्रिविका 300 प्राध्यापक सम्पर्कविहीन रहेको पाइएको छ। यसैबीच त्रिभुवन विश्वविद्यालयमा अध्ययन विधा लिएर सेवामा नफर्केका प्राध्यापकबाट 10,46,00,000 रुपियाँ फिर्ता भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले हिजो यसबारेमा जानकारी दिनुभयो। मन्त्रालयको पहल र त्रिभुवन विश्वविद्यालयको सक्रियतामा प्राध्यापकहरूबाट 10,46,00,000 रुपियाँभन्दा बढी रकम फिर्ता भएको पनि उहाँले बताउनुभयो। सेवामा नफर्केका थप प्राध्यापकहरू पनि रकम फिर्ताको प्रक्रियामा सहभागी भइरहेको उहाँको भनाइ छ। यसलाई उहाँले उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाबदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने सरकारी अभियानको महत्त्वपूर्ण उपलब्धि हासिल गरिएको रूपमा पनि व्याख्या गर्नुभयो। मन्त्री पोखरेलका अनुसार यस विषयलाई मन्त्रालयले गम्भीरतापूर्वक लिँदै विश्वविद्यालयलाई आवश्यक पहल गर्न प्रोत्साहन पनि गरिरहेको छ। त्यसपछि गरिएको छानबिन र कानूनी प्रक्रियाको परिणाम स्वरूप रकम फिर्ता हुने क्रम पनि बढिरहेको मन्त्रालयले जानकारी दिएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 5 दिने औपचारिक भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किने दिन आज परराष्ट्र मन्त्री सुशीर खनाल 3 दिने औपचारिक भारत भ्रमणमा प्रस्थान गर्दै हुनुहुन्छ। परराष्ट्र मन्त्रालयले हिजो मन्त्री खनालको भ्रमण तालिका सार्वजनिक गरेको हो। परराष्ट्र मन्त्री खनालको यो पहिलो द्विपक्षीय औपचारिक विदेश भ्रमण रहेको छ। भ्रमणका क्रममा भोलि नयाँ दिल्ली स्थित हैदराबाद हाउसमा उहाँलाई भारतीय समकक्षीसँग औपचारिक द्विपक्षीय वार्ता हुने कार्यक्रम तय गरिएको छ। त्यसै दिन मन्त्री खनालले भारत सरकारका केही केन्द्रीय मन्त्रीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि उहाँको शिष्टाचार भेट हुने सम्भावना छ। परराष्ट्र मन्त्री खनाल औपचारिक भ्रमणका क्रममा आज अपरान्ह भारत जानुहुने कार्यक्रम छ भने आइतबार साँझ स्वदेश फर्कनुहुनेछ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले जानकारी दिनुभएको छ। भारतीय समकक्षी डाक्टर एस जयशंकरको निमन्त्रणामा उहाँ भारत जान लाग्नु भएको हो। भ्रमण दलका परराष्ट्रको दक्षिण एसिया महाशाखाका प्रमुख गेहेन्द्र राज भण्डारी, कार्यवाहक नेपाली राजदूत डाक्टर सुरेन्द्र थापा सहित नेपाली अधिकारीहरूले भ्रमणमा सहभागी हुने जनाइएको छ। त्यस्तै राष्ट्रपाका सभापति रवि लामिछानेले नेपालमा समृद्धिको नयाँ ढोका खोल्ने बताउनु भएको छ। नयाँ दिल्ली स्थित एक कार्यक्रममा उहाँले नेपाली समुदायसँगको अन्तर्क्रियाका क्रममा सम्बोधन गर्दै आफू समृद्धिको ढोका खोल्ने उद्देश्यसहित भारत पुगेको बताउनु भएको हो। उहाँले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ताप्रति सन्तुष्टि र उत्साह पनि व्यक्त गर्नुभएको छ।
1: संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलले पूर्व राष्ट्रपति द्वय डाक्टर रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टा छुट्टै भेट गरी संविधान संशोधनका विषयमा महत्त्वपूर्ण सुझाव संकलन गरेको जानकारी दिएको छ। नेपालको संविधानलाई समय सापेक्ष, व्यावहारिक र थप सुदृढ बनाउने उद्देश्यका साथ उहाँहरूबाट मार्गदर्शक सुझाव संकलन गरिएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जानकारी गराएको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असीम शाहको समयजगत्वमा गठित कार्यदलले पूर्व राष्ट्रपति द्वय डाक्टर यादव र भण्डारीको निवासमै पुगेर राष्ट्रिय हित र प्रणालीगत सुधारका विषयमा केन्द्रित भएर छलफल गरेको हो। पूर्व राष्ट्रपति डाक्टर यादवले जतिसक्दो फराकिलो राष्ट्रिय सहमति कायम गरेर मात्रै बहस पत्र तयार पार्न कार्यदललाई सुझाव दिनुभयो। नेपाली जनताको ठूलो संघर्ष, अनवरत बलिदान र संविधान सभाको समय थपेर गहन छलफलका बीच जारी भएको संविधानको मूल मर्मलाई जीवन्त राख्नु आजको आवश्यकता भएको पनि उहाँले जोड दिनुभयो। पूर्व राष्ट्रपति यादवले संविधानमा व्यवस्था गरिएका संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी जस्ता मुख्य स्तम्भलाई अक्षुण्ण राख्दै नयाँ पुस्ताका बदलिँदो माग र भावनालाई ध्यानमा राखेर अघि बढ्नुपर्नेमा पनि जोड दिनुभयो। पूर्व राष्ट्रपति भण्डारीले पनि संसदमा झण्डै 2/3 मत ल्याएको दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संविधान संशोधनको राजनीतिक प्रक्रिया सुरु गर्नु सकारात्मक भएको उल्लेख गर्दै कार्यदलले अप्नाएको कार्यशैली र क्रियाको सराहना पनि गर्नुभयो। कार्यदल आधिकारिक रहेको स्पष्ट पार्दै उहाँले यो ऐतिहासिक काम सफलतापूर्वक सम्पन्न गर्नको लागि शुभकामना पनि दिनुभएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा वातावरण संरक्षणका लागि भएका काम र प्रभाव,
3: स्रोत र साधनको युजको बारेमा चाहिँ विभिन्न किसिमका द्वन्द्वहरूको कुराहरू गर्नुभयो। यो गर्दाखेरिमा चाहिँ सबैभन्दा पहिला चाहिँ अहिलेको स्थितिलाई हेर्दाखेरिमा नेपालको वन र वनको अवस्था चाहिँ विगत दशकहरूभन्दा चाहिँ राम्रो अवस्थामा गइरहेको छ।
1: भारतीय चिया बोर्डले गोदाममै नमुना परीक्षण थालेपछि चिया निर्यातमा पुनः अवरोध, काङ्ग्रेसका 4,00,000 गरे क्रियाशील सदस्यता अध्यावधिक, सम्पत्ति छानबिनमा पूर्व न्यायाधीशहरूको असन्तुष्टि, आर्थिक वर्ष सकिन 1.5 महिना बाँकी छँदा दर्जन मन्त्रालयको पुँजीगत खर्च 30% कटेन लगायतका खबर बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
4: चलाएको हो? यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
5: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
6: अँ, रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
4: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
7: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
5: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
7: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
5: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
2: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
8: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
2: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
9: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर, ज्ञान सिप जोड्दा घाँसे मैदान चरण क्षेत्र पानी का...

0: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढेको छ। त्यसैले बस्ती र जङ्गल सुरक्षित राख्दै सहअस्तित्व कायम गरौँ। वन वन्यजन्तु र समुदायबीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौँ। निट्स नेपाल, WWF र CIN।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन FAO र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाडी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जङ्गल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
4: आजको नयाँ पत्रिकाले सम्पत्ति छानबिनसँग डराए पूर्व न्यायाधीश शीर्षकमा खबर लेखेको छ। यसलाई टेकराज थामी र शिल्पा कर्णले लेख्नु भएको छ। जीवनको अधिक समय न्यायको इजलासमा बिताएका पूर्व न्यायाधीशहरू नै सरकारी आयोगले थालेको सम्पत्ति छानबिनसँग डराएका छन्। इमानको कमाई गर्वका साथ देखाउन सक्नु पर्नेमा आफूहरू आयोगलाई सम्पत्ति विवरण बुझाउन बाध्य नभएको तर्कसहित विज्ञप्ति नै निकालेर छानबिनबाट उम्किने कोसिस गरेका हुन्। तर पूर्व न्यायाधीशहरूको तर्कलाई कानूनविदहरूले युक्तसङ्गत नभएको र उल्टै आशंका उत्पन्न गर्ने किसिमको रहेको भन्दै छानबिन हुन सक्ने आधार समेत प्रस्तुत गरेका छन्। यता सम्पत्ति छानबिन आयोगले तिनै तहका अदालतका पूर्व न्यायाधीशको सम्पत्ति छानबिन गर्ने स्पष्ट पारेको छ। आयोगका सदस्य गणेश केसीले न्याय परिषदले कारवाही गर्ने बहालवाला न्यायाधीशलाई हो, पूर्व न्यायाधीशको हकमा त्यो लागू हुँदैन, उहाँहरूको सम्पत्ति आयोगले नै छानबिन गर्छ, कार्यविदेशले नै स्पष्ट पारेको छ। अभ्यासमा गएका सेनाका उच्च अधिकारीहरूको सम्पत्ति पनि आयोगले नै छानबिन गर्नेछ। सैनिक ऐन अन्तर्गत सेनाको छुट्टै अदालत भएकाले बहालवाला सैनिक अधिकारीको हकमा भने सम्पत्ति छानबिन आयोग आकर्षित हुँदैन। सेनाका अवकाश प्राप्त उच्च अधिकारीको सम्पत्ति पनि आयोगले नै छानबिन गर्नेछ, उहाँले भन्नुभयो। यता पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्पत्ति छानबिन आयोग पूर्वाग्रहका आधारमा गैर संवैधानिक ढंगले गठन गरिएको भन्दै सम्पत्ति विवरण नबुझाउने बताउनु भएको छ। यो कुनै संवैधानिक वा कानूनी निकाय होइन, देशमा अख्तियार र दुरुपयोग अनुसन्धान आयोग, अदालत लगायतका थाई र कानूनी निकायहरू हुँदाहुँदै तिनलाई व्यवस्था गरेर यो नयाँ समिति किन चाहियो, उहाँले एक कार्यक्रममा भन्नुभएको थियो। त्यस्तै भित्रपृष्ठमा करिब 400,000 गरे काङ्ग्रेस क्रियाशील सदस्यता अध्यावधिक शीर्षकमा प्रेम गौतमले खबर लेख्नु भएको छ। करिब 400,000 काङ्ग्रेसको क्रियाशील सदस्यता अध्यावधि गरेका छन्। 21 दिन समय थप्दा पनि अपेक्षा अनुसार क्रियाशील सदस्यता अध्यावधिक नभएको काङ्ग्रेसले जनाएको छ। गत वैशाखभर सदस्यता अध्यावधिक अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो, तर पछि 21 जेठसम्म म्याद थपिएको हो। धेरै जिल्लामा सदस्यता नवीकरणको गति सुस्त देखिएको छ भने कतिपय स्थानमा क्रिया निर्धारित समयभित्र क्रियाशील प्रक्रिया सम्पन्न गर्न नसकेर कठिनाई भइरहेको नेताहरूले बताएका छन्। काङ्ग्रेसले 28 जेठसम्म अन्तिम पटकका लागि म्याद थप गरेको जनाएको छ। यता फुट्यो राप्रपा महामन्त्री राणा सहित 187 जनाले छाडे पार्टी शीर्षकमा पनि खबर प्रकाशित छ भने भित्रपृष्ठमा हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको 3 पुस्त विवरण सार्वजनिक शीर्षकमा खबर प्रकाशित छ।
5: नागरिक दैनिकमा वैदेशिक अनुदान लक्ष्यभन्दा 26 अर्ब कम शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छ। सरकारले 2082-83 53,44,69,00,000 रुपियाँ विदेशी अनुदान लिने लक्ष्य लिएकोमा जेठ 20 गतेसम्म 20,91,00,00,000 रुपियाँ मात्रै प्राप्त गरेको छ। यो वार्षिक लक्ष्यको 39% हो। सरकारी विद्यालयमा किन घट्दैछन् विद्यार्थी शीर्षकमा रुबी रौनियारले लेख्नु भएको खबर छ। आधा दशकमा सरकारीमा 8,00,000 विद्यार्थी घटेका गरेका छन् भने निजीमा 4 लाख बढेको पाइएको छ। आर्थिक वृद्धि रोज्दा ओझेलमा वातावरण जलवायु शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर पनि छ। आर्थिक वृद्धि पूर्वाधार र सुशासनलाई मुख्य प्राथमिकतामा दिएको बजेटले जलवायु अनुकूलन, जलवायुजन्य हानि नोक्सानी व्यवस्थापन तथा हरित अर्थतन्त्रका नयाँ अवसरहरूलाई कमजोर पारेको विज्ञहरूको भनाइ छ। कान्तिपुर दैनिकमा 776 विद्युतीय सवारी साधनको प्रहरी सवारी साधन प्रहरीको नियन्त्रणमा कर र भन्सार जाँच पास यसपटक पनि विवादमा शीर्षकमा मातृका दाहाल र सीमा तामाङले लेख्नु भएको खबर छापिएको छ। मुस्ताङ भन्सार प्रमुख भन्छन्, मैले नियम अनुसार जाँच पास गराएको हुँ, केही इस्यु छ जस्तो लाग्दैन। फर्जी डकुमेन्ट बनाएर सवारी साधन आयात गरेको सूचनाका आधारमा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले दावी गरेको छ। डेथ जोनमा 6 दिनसम्म हराएका शेर्पा जीवित शीर्षकमा सूरज कुँवरले लेख्नु भएको खबर छ। आरोहण अभियान सञ्चालन गर्ने कम्पनीमाथि गम्भीर लापरवाही, व्यवस्थापकीय कमजोरी र गैर व्यावसायिक अभ्यासबारे गम्भीर प्रश्न शीर्षकमा अर्को खबर छापिएको छ। सगरमाथा क्षेत्रमा हराइरहेका नेपाली गाइड दावा शेर्पा हिलारी 6 दिनपछि जीवित फेला पर्नुभयो। ढुङ्गाका 56 वर्षीय दावा 15 जेठमा सगरमाथाको अत्यन्त खतरनाक डेथ जोन क्षेत्रमा हराउनु भएको थियो। उहाँ 7 दिन बिहान खुम्बु आइसफल नजिक क्र्याम्पोन पोइन्ट भनिने स्थानमा घिस्रिँदै आधार शिविरतर्फ झर्दै गरेको अवस्थामा भेटिनु भएको थियो। आरोहीहरूले यति लामो समयसम्म सम्पर्कविहीन भएर पनि दावा जीवितै भेटिएको घटनालाई चमत्कार भएको भनेर व्याख्या गरेका छन्। भित्रीपन्नामा भारतीय चिया बोर्डले गोदामै नमुना परीक्षण थालेपछि चिया निर्यातमा पुनः अवरोध भएको बारेमा पर्वत पोर्तेलले झापा र कृष्णा प्रसाईले काठमाडौँबाट लेख्नु भएको खबर छ। चिया किन्न हस्किन थाले भारतीय आयातकर्ता, नेपाली चिया भारतीय व्यापारीले नकिनुन् भन्ने बोर्डको नियत देखिएको व्यवसायीहरूले दावी गरेका छन्। आर्थिक वर्ष सकिन 1.5 महिना बाँकी छँदा दर्जन मन्त्रालयको पुँजीगत खर्च 30% कट्न नसकेको बारेमा विमल खतिवडाले लेख्नु भएको खबर छ भने मोहन चन्दले बैतडीबाट लेख्नु भएको छ, गाउँमा लाइन पुगेको छैन, 2 वर्षदेखि बिजुलीको बिल तिर्छन् दोरावासी शीर्षकमा यो खबर। अर्को खबर छापिएको छ, एमाले सदस्यता विस्तार तीव्र पार्ने शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय संगठन विभागद्वारा आयोजित कार्यशालाले पार्टी सदस्यता नवीकरण र विस्तार अभियानलाई तीव्र रूपमा अगाडि बढाउने घोषणा गरेको उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा रोपाई लाग्यो मल खै शीर्षकमा सुरेन्द्र काफ्ले लेख्नु भएको छ, देश कृषि प्रधान तर किसानलाई जहिले मलको अभाव, नौस्मनिकिन माको आधा पनि मल उपलब्ध गराउन नसकेको अवस्था छ अनि किसानले दुःख नपाउने कुरै होइन। यसपटक पनि रोपाईँको सिजन सुरु भइसकेको छ तर बजारमा पर्याप्त मल छैन। कृषि मन्त्रीले भने पर्याप्त मात्रामा नभए पनि अघिल्ला पटकका सरकारले ल्याएको भन्दा बढी मल ल्याउने बताउनु भयो। उखु किसानलाई 20 करोडभन्दा बढी अनुदान सिफारिस गरिएको बारेमा गोर्खापत्र दैनिकको भित्रीपन्नामा 6 खबर बर्दिवासबाट लेखिएको हो। जिल्लाका उखु किसानहरूलाई क्रसिङ सिजन 2082-83 अनुदान भुक्तानी गर्न जिल्ला उखु अनुदान भुक्तानी समितिले कृषि विभागसँग 20,07,59,000 रुपियाँ सिफारिस गरेको उल्लेख छ। खिम्तीको आधा स्वामित्व लिन फेरि पहल थालिएको बारेमा पनि खबर छापिएको छ।
4: साझा खबरमा अब विदेशका खबर। लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्ने इरानले शर्त अघि सारेको छ। इजरायलले लेबनानमा आफ्नो वर्तमान नियन्त्रण रेखाबाट पछि हट्नुपर्ने इरानको शर्त रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। इजरायलले लेबनानमा तेहरानको सहयोगी हिजबुल्ला विरुद्ध हवाई कारवाही चलाइरहेको छ भने इरानमा अमेरिका इजरायलको संयुक्त हवाई आक्रमण पनि जारी रहेको बताइएको छ। यता अमेरिकी नेतृत्वमा वासिङटनमा भएको उच्चस्तरीय वार्तापछि इजरायल र लेबनान युद्धविराम लागू गर्न सहमत भएका छन्। यद्यपि इरान समर्थित लडाकु समूह हिजबुल्लाले आक्रमण प्रत्याक्रमणको पूर्ण अन्त्य बिना कुनै पनि सहमति कार्यान्वयन नहुने बताउँदै आएको छ। हिजबुल्लाको उक्त भनाईले सम्झौता कार्यान्वयन हुनेमा अन्यलता सृजना गरेको छ। दुवै पक्षबीच औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि संयुक्त विज्ञप्तिमा पाइलट जोन स्थापना गर्ने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। उक्त क्षेत्रमा लेबनानी सशस्त्र बलले गएर राज्य सशस्त्र समूहलाई नै हराउँदै विशेष नियन्त्रण लिने व्यवस्था गर्ने पनि बताइएको छ। र सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक अभियान सुरु गरेको एक महिना पनि नबित्दै कक्रोच जनता पार्टीले भारतमा आफूलाई युवाहरूको बलियो सञ्जालका रूपमा स्थापित गरेको छ। भोलि पार्टीले नयाँ दिल्ली स्थित अन्तर मन्तरमा शैक्षिक क्षेत्र सुधारको माग गर्दै प्रदर्शन गर्ने समेत जनाएको छ। सामाजिक सञ्जाल मार्फत ठूलो संख्यामा युवाहरूले जन्तर मन्तरमा शैक्षिक क्षेत्र सुधारको माग गर्दै प्रदर्शन गर्ने पनि बताइएको छ। सो प्रदर्शनमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिने पनि भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
5: साझा खबरमा अब खेल खबर। पूर्व कप्तान रुबिना छेत्रीको अलराउन्ड प्रदर्शनमा नेपालले मलेसियामा जारी एसिसी प्रिमियर कपमा लगातार दोस्रो जितसँगै क्वार्टर फाइनलमा स्थान बनाएको छ। मलेसियाको मान्टिन शहरमा समूह डी अन्तर्गतको नेपालले हिजो भुटानमाथि 51 रनको जितसँगै एक खेल अगावै क्वार्टर फाइनलमा स्थान पक्का गरेको हो। यसअघि पहिलो खेलमा कतारलाई हराएको नेपालले अब अन्तिम खेल हङकङसँग खेल्नेछ। एसिसी महिला प्रिमियर कप अन्तर्गत भुटानसँगको खेलमा खेलाडीलाई आउट गरेको विषयमा नेपाल क्रिकेट संघ क्यानले माफी मागेको छ। प्रिमियर कप अन्तर्गत बिहिबार हिजो भुटानसँगको खेलमा नेपाली टोलीले अपिल गर्दै भुटानी रित्सी छोडेनलाई टाइम आउट अर्थात् क्रिजमा आउन बढी समय लगाएपछि त्यहाँबाट आउट गराइएको थियो। इनिङको पहिलो खेलमै नवाङ छोडेन आउट हुनुभयो। छिटै विकेट गएकाले रित्सी क्रिजमा आउन समय लागेको थियो। योसँगै नेपाली खेलाडीको अपिलमा अम्पायरले रित्सीलाई त्यहाँबाट आउट गरिदिएका थिए। यससँगै एक बल नै नखेली रित्सी आउट हुन पुग्नु भएको हो। त्यसै गरी भुर्तेलको कृतिमानीमा शतकमा नेपाल विजयी भएको खबर छ। प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलको कृतिमानी शतकको सहयोगमा नेपाल हिजो मलेसियालाई 167 रनको फराकिलो अन्तरले हराएर एसियाली खेलको छनौट प्रतियोगिता अन्तर्गत समूह एको विजेता बन्न सफल भएको छ। 15 वर्षपछि मधेसमा राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता हुने भएको छ। खेली मधेस जिती मधेस नारासहित हुन लागेको राष्ट्रिय कबड्डी वीरगन्जको सिद्धार्थ माध्यमिक विद्यालयको कबड्ड हलमा आयोजना हुनेछ। मधेस खेलकुद परिषदको आयोजनामा हुने प्रतियोगिता जेठ 27 29 गतेसम्म चल्ने आयोजकले जानकारी गराएको छ।
4: जलवायु परिवर्तनको असर कम गर्न सरकारवाला निकायले चाल्नुपर्ने कदम, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
6: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ। त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो। घाँटी सुक्खा हुने समस्या,
7: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने, के घाँटी त्यसै टाइट हुने होइन, अनि
6: कार्यक्रममा
8: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भएकी उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भएर उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
7: मैले रेडियोहरू सुन्दा पनि वैदिक एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ, अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
8: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भएकी उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
7: सबैजनाले विश्वास गरे हुन्छ, यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएकी नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
8: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
7: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ, भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
8: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए, तर समस्या झन झन बढ्दै गएको थियो।
7: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन, अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
8: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
7: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो,
8: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ,
7: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, यहाँ फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
8: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
9: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज युट्युब च्यानलसँगै हाम्रो पात्रो र नेपाली पात्रो मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको स्थानीय खबरहरूको सङ्गालो बिहान 6:30 बजेको विजय खबरमा अजय पौडेलको नमस्कार। विजय खबरको सुरुवातमा प्रमुख खबरका मुख्य शीर्षकहरू। आज विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै गैंडाकोट 18 50% अनुदानमा आते ट्र्याक्टर र मल वितरण मिल वितरण। नवलपुरमा 16,799 आर्थिक प्रतिष्ठानको गणना कार्य सम्पन्न। राष्ट्रपा नवलपुर जिल्ला अधिवेशन जेठ 24 गते हुने, सभापतिमा चार नेताको चर्चा। बुलिङटार गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य तीव्र। सप्तगण्डकी बहुमुखी क्याम्पसले उच्च शिक्षा सम्बन्धी राष्ट्रिय सम्मेलन गर्ने। र डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्षमा 1,00,000 क्युफिट काठ निकाल्ने। चितवनमा कृष्णसार स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा। चितवनको गौतम बुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु।
1: तेलको जर्किन बोक्दै कता हो दिदी?
2: सञ्जीवनी तेल मिल।
1: किन नै सञ्जीवनी तेल मिल नै?
2: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
1: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
3: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
4: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
3: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9580 26445 र 9480 27445।
5: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
6: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
5: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
6: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
7: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
3: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि। प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004। मोबाइल 9861220437।
6: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
0: आज मिति विक्रम सम्म 2083 जेठ 22 गते शुक्रबार, तदनुसार 5 जुन सन् 2026 राज ज्येष्ठ अधिक कृष्ण पक्ष पञ्चमी तिथि। सँगै आज विश्व वातावरण दिवस पनि। खबरको सुरुवातमा पनि यसैसँग सम्बन्धित समाचार। विश्व वातावरण दिवस 2026 आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास मूल नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागि हो। दिवसको अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रमको आयोजना गर्दैछ। विश्व वातावरण दिवसको मूल समारोहमा कृषि वन तथा वातावरण मन्त्री गीता चौधरी प्रमुख अतिथिको रूपमा सहभागी हुने जानकारी गराइएको छ। वातावरण विभागले विभिन्न सरकारी निकाय र विकास साझेदार सँगै वातावरणविद तथा सरकारवालाहरूको पनि कार्यक्रममा उपस्थिति रहने जानकारी गराएको छ। विश्व वातावरण दिवसको अवसरमा देशभर विभिन्न जनचेतनामूलक तथा वातावरण संरक्षण सम्बन्धी कार्यक्रम सञ्चालन गरिने पनि विभागले जानकारी गराएको छ। अहिले नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिम न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ। महाशाखाका अनुसार कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेश लगायतका देशका बाँकी तथा हिमालित र पहाडी भूभागहरूमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने तराईका भूभागहरूमा मुख्यतया मौसम सफा रहने विभागले जानकारी गराएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरूमा एक वा दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको भइरहेको पनि विभागले जानकारी गराएको छ। मधेस र लुम्बिनी प्रदेशका सँगै तराई भूभागहरूका थोरै स्थानहरूमा मध्यम तातो लहरको अवस्था रहने तथा कोशी बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागहरूमा केही स्थानमा तातो दिनको अवस्था रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ। नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्बर 18 ले वडाका किसानहरूका लागि 50% अनुदानमा कृषि औजार हस्तान्तरण गरेको छ। कार्यालयको स्वीकृत वार्षिक कार्यक्रम अनुसार वडाभित्रका 8 जना किसानहरूलाई आते ट्र्याक्टर मिनी टेलर र 2 जना किसानहरूलाई कुटानी पिसानी मिल वितरण गरिएको जानकारी गराइएको छ। कृषि कार्यालय सहज र आधुनिक बनाउने उद्देश्यले आयोजित वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष तेलबहादुर चितौरे मगरले गाउँमा काम गर्ने मान्छेहरू कम हुँदा जमिन बाँझो रहने समस्या बढ्दै गएकाले यसलाई अन्त्य गर्नका लागि प्रविधिको सहारा लिनु परेको बताउनु भएको छ। कार्यक्रममा वडा सचिव राम पौड्यालले गाउँको मुख्य समस्या जनशक्ति अभाव रहेको उल्लेख गर्दै यी उपकरणहरूले किसानहरूको श्रम र समय बचत गर्ने उल्लेख गर्नुभएको छ। वडा कार्यालयले आगामी दिनमा पनि किसानहरूलाई यस्ता समस्याहरू सम्बोधन गर्दै उत्पादनमुखी कार्यक्रमहरूलाई प्राथमिकता दिने जानकारी गराएको छ। 50% अनुदानमा अत्याधुनिक उपकरण पाएपछि स्थानीय किसानहरू पनि खुसी भएका छन्। राष्ट्रिय आर्थिक गणना अन्तर्गत नवलपुरमा अहिलेसम्म 16,779 आर्थिक प्रतिष्ठानको गणना सम्पन्न भएको छ। गणनाको प्रारम्भिक तथ्याङ्कले जिल्लामा पछिल्ला वर्षहरूमा आर्थिक गतिविधिहरू विस्तार हुँदै गएको र व्यावसायिक प्रतिष्ठानहरूको संख्या पनि उल्लेख्य रूपमा वृद्धि भएको देखाएको छ। जिल्ला आर्थिक गणना कार्यालय नवलपुरका सहायक आर्थिक गणना अधिकारी रुद्र अधिकारीका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयले नवलपुरमा 22,195 प्रतिष्ठान गणना गर्ने लक्ष्य निर्धारण गरेको छ। हालसम्म लक्ष्यको 75.70% प्रगति भएको पनि उहाँले जानकारी दिनुभएको छ। गणनाको काम अझै जारी रहेको र

0: प्रमुख विष्णु प्रसाद आचार्यले आगामी असार भित्रमा काठ संकलन गरी बिक्री गर्ने तयारी गरिएको जानकारी दिनुभएको छ। कार्यालय अन्तर्गत रहेको बरण्डाभार वन क्षेत्रबाट काठ निकाल्न लागेको हो। बरण्डाभार क्षेत्र 10,302 हेक्टर रहेको उहाँले जानकारी दिनुभएको छ। वन कार्यालयले बरण्डाभार वन क्षेत्रबाट 1,00,000 क्युफिट काठ संकलन गरेपछि केही काठ बिक्रीका लागि वन निगमलाई दिने प्रमुख आचार्यले जानकारी दिनुभएको छ। कार्यालयले जोखिममुक्त स्थानमा रुख कटान गर्दैछ। प्रमुख आचार्यका अनुसार मानवीय र भौतिक क्षति हुन सक्ने ठाउँको पहिचान गरेर रुख कटान गरिने जानकारी गराइएको हो। देवघाट जाने सडकका 25 कटान गरिसकेको जानकारी गराउँदै उहाँले भरतपुरबाट कालिका नगरपालिकामा जाने 2 सडक किनारका र पूर्व पश्चिम राजमार्गको टिकौली जङ्गलको जोखिममुक्त रुख कटानको तयारी गरिएको पनि जानकारी गराइएको छ। पश्चिम नेपालमा मात्रै पाइने लोपोन्मुख कृष्णसारलाई चितवनमा स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। रत्नगर नगरपालिका 9 स्थित टिकौली क्षेत्रमा निर्माण गरिएको संरक्षण केन्द्रमा शुक्लाफाटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट 18 कृष्णसारहरू ल्याउने तयारी भएको जानकारी गराइएको हो। वन तथा वातावरण मन्त्री गीता चौधरीले आफ्नो कार्यभार सम्हालेपछि गरेको पहिलो 4 निर्णयमध्ये कृष्णसार स्थानान्तरणका लागि विषयमा प्राथमिकता राखेपछि 7 अगाडि रत्नगर नगरपालिकाले अगाडि बढाएको अभियानले मूर्त रूप पाउन लागेको बताइएको छ। रत्नगर नगरपालिकाले टिकौलीमा कृष्णसार राख्न आवश्यक पूर्वाधार निर्माणको काम सम्पन्न गरिसकेको छ। नगर प्रमुख प्रहलाद सापकोटाले तार जाली लगायतका भौतिक पूर्वाधार निर्माण पूरा भइसकेको जानकारी दिनुभएको छ। उहाँका अनुसार पहिलो चरणमा 12 पोथी र 6 भाले गरी 18 कृष्णसार ल्याउने तयारी गरिएको जानकारी गराइएको छ। डिभिजन वन कार्यालय चितवनले प्राविधिक सहयोगमा संरक्षण कार्यक्रम सञ्चालन गरिने जानकारी गराएको छ। कृष्णसारका लागि तयारी गरिएको क्षेत्रमा घाँसे मैदानको छेउछाउमा रहेका केही रुखहरू व्यवस्थापन गर्ने काम मात्रै बाँकी रहेको जानकारी गराइएको छ। पूर्वी नवलप्रासीको पहाडी क्षेत्र स्थित बुलिङटार गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण बनाउने कार्यलाई तीव्रता दिएको छ। स्थानीय तह स्थापना भएको झण्डै 9 गाउँपालिकाले आधुनिक सुविधा सम्पन्न आफ्नै भवन निर्माणलाई अन्तिम चरणमा पुर्याएको जानकारी गराएको छ। गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारीका अनुसार भ्याटसहित 2,95,88,874 रुपियाँ लागतमा निर्माण भइरहेको भवनको जिम्मा कैलाङ निर्माण कम्पनी टोखाले लिएको छ। पर्याप्त जग्गाको अभाव र कानुनी प्रक्रिया पूरा गर्नुपर्दा भवन निर्माणमा केही ढिलाइ भए पनि 2080 सुरु गरिएको प्रयासले अहिले मूर्त रूप लिन थालेको अध्यक्ष सुनारीले जानकारी दिनुभएको छ। आफ्नै भवन नहुँदा गाउँपालिकाले आल मासिक 30,000 रुपियाँ भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको पनि गाउँपालिकाले जानकारी गराएको छ। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
1: हेलो हाई, ओए साथी तिमी कता हिडेको?
2: हाई, म आज गयाको ड्रेस सबिनेको।
1: किन? के पाइन्छ र त्यहाँ?
2: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
3: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
4: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846545090 र 9855050360।
5: ल ल, दुवै जनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबरको पालो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको ऐतिहासिक प्रथम जिल्ला अधिवेशन आगामी जेठ 24 गते कावासतेमा हुने निश्चित भएको छ।

0: पार्टीको केन्द्रीय कार्यतालिका अनुसार अनगाइरहेको अधिवेशनले जिल्लाको नयाँ नेतृत्व चयन गर्ने भएकाले यति बेला स्थानीय राजनीतिमा चासो र सरगर्मी पनि बढेको छ। अधिवेशनको मिति नजिकै गर्दा पार्टीको पहिलो जिल्ला सभापति बन्नका लागि नेताहरूबीच आन्तरिक संवाद र लभिङ सुरु भइसकेको छ। राजपा नवलपुरको नेतृत्वका लागि मुख्य रूपमा गोकुल सापकोटा, दोमन भण्डारी, नरेश्वर लामिछाना र कृष्ण गौतम आकांक्षीको रूपमा देखिनु भएको छ। आकांक्षी नेताहरूबीच स्वस्थ प्रतिस्पर्धा र सौहार्दपूर्ण वातावरण संवाद भइरहेकाले आन्तरिक लोकतान्त्रिक छनौट प्रक्रिया रोचक हुने आकलन गरिएको छ। पार्टी स्रोतका अनुसार अधिवेशनलाई भव्य बनाउनका लागि नवलपुरका 8 पालिका र 92 ओडाहरूबाट चुनिएर आएका 600 भन्दा बढी प्रतिनिधिहरू कावर सिटीमा केन्द्रित हुनेछन्। नेतृत्व चयनका लागि सकेसम्म सर्वसम्मत रूपमा सहमति जुटाउने प्रयास भइरहेको र सहमति हुन नसके लोकतान्त्रिक विधि अर्थात् निर्वाचन मार्फत नै नयाँ नेतृत्व टुङ्गो लगाइने प्रतिनिधिहरूले बताएका छन्। जेठ 24 गते हुने अधिवेशनले नवलपुर राजसभाको कमान कसले सम्हाल्ने हो भन्ने रूपमा चासो र चर्चाका साथमा हेरिएको छ र त्यसले राजनीतिक वृत्तमा सर्वत्र चासो पनि बढाएको छ। भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको आयोजनामा दिगो भविष्यका लागि उच्च शिक्षामा नवीन तथा रूपान्तरकारी अभ्यास विषयका राष्ट्रिय सम्मेलन गरिनु भएको छ। उच्च शिक्षामा दिगोपना, रूपान्तरकारी शिक्षण पद्धति, दिगो व्यवस्थापन, सामाजिक न्याय तथा प्रविधि मित्री नवप्रबन्धनका विषयमा बहुआयामिक विमर्श गर्ने उद्देश्यले क्याम्पसले सम्मेलन आयोजना गर्न लागेको हो। ज्येष्ठ 22 गते सुरु भएर 24 गते सकिने सम्मेलनमा शिक्षाविद, अनुसन्धानकर्ता, नीति निर्माता, व्यवसायिक क्षेत्रका प्रतिनिधि तथा विद्यार्थीहरूलाई एक साझा मञ्च प्रदान गर्ने अपेक्षा गरिएको क्याम्पस जानकारी गराएको छ। सम्मेलनको संयोजक तथा सप्तगण्डकी रिसर्च म्यानेजमेन्ट सेलका संयोजक प्राध्यापक डाक्टर कपिल देव सुवेदीले सम्मेलनको मूल उद्देश्य दिगोपना, रूपान्तरकारी शिक्षा, दिगो व्यवस्थापन तथा प्रविधिमा आधारित नवीन अभ्यासहरूको विषयमा विद्वान, अभ्यासकर्ता, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूबीच ज्ञान, अनुभव र अनुसन्धानको निष्कर्षहरूको आदान प्रदान गरिनु रहेको बताउनु भएको छ। चितवनको भरतपुर महानगरपालिका 16 विजयनगर चौकस्थित भित्री सडक खण्डमा बसको ठक्करबाट एक साइकल यात्रुको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका 17 निवासी 55 वर्षीय सुकराम चौधरी रहनु भएको छ। बिहिबार अपरान्ह करिब 4:15 बजे भएको दुर्घटनामा परेर चौधरीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिनुभएको छ। नवलपुरको गैराकोटमा रहेको अक्सफोर्ड कलेजको ना 1-7494 नम्बरको बसले साइकलमा सवार चौधरीलाई ठक्कर दिएको थियो। दुर्घटना पश्चात आक्रोशित स्थानीयले बस तोडफोड गरेका छन्। स्थानीयले चालकले मापसी गरेर बस चलाएको कारण दुर्घटना भएको आरोप लगाएका छन्। पछिल्लो 24 घण्टामा देशका विभिन्न क्षेत्रहरूमा भएको विपदजन्य घटनामा 5 मृत्यु भएको जानकारी गराइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट 12, कपिलवस्तु रोल्पामा 5 मृत्यु भएको जानकारी गराइएको हो। मकवानपुर, मोरङ, सिराहा, पर्सा, चितवन, कपिलवस्तु, दाङ, पाल्पा, कञ्चनपुरमा भएका विपदजनक घटनामा 11 घाइते भएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको छ। उहाँका अनुसार रौतहट 12 र कपिलवस्तुमा सर्पले डसेर 1 महिला, 1 बालक र 1 बालिकाको मृत्यु भएको हो। रोल्पाको गङ्गादेव गाउँपालिकाका रातमाटामा खहरे भेलले भगाएर 2 बालकको मृत्यु भएको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ। प्रवक्ता महतका अनुसार पछिल्लो 24 घण्टामा देशका विभिन्न जिल्लाका 25 विपदजन्य घटना भएकामा ती घटनाबाट 63 लाख भन्दा बढीको भौतिक क्षति भएको पनि उल्लेख गरिएको छ। विजय खबरमा अब केही खेल खबरको पालो। गौतम बुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु भएको छ। बागमती प्रदेश सरकारबाट बजेट निकासमा ढिलाइ भएकाले यस अगाडि भुक्तानी नभएको भन्दै निर्माण कम्पनीले 1 महिना निर्माण कार्य रोकेको थियो। बागमती प्रदेश सरकारबाट ₹9 करोड निकास भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलले जानकारी दिनुभएको छ। महानगरपालिकाका डिभिजन इन्जिनियर सन्तोष आचार्यले निर्माण कम्पनीलाई बिल अनुसारको भुक्तानी भइसकेको जानकारी दिनुभएको छ। रङ्गशालाको निर्माणको काम हिमालयन कालिन्चोको बीआरजेबीले गर्दैछ। ठेक्का सम्झौताको म्याद आगामी पुष 22 गते सकिँदैछ। हाल 55% काम पूरा भएको छ। धर्मन सुन्तली फाउन्डेसनले काम गर्न नसकेपछि महानगरले बोलपत्र मार्फत काम थालेको हो। नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा लगातार 2 जित निकाल्न सफल भएको छ। समूह डी अन्तर्गत बिहिबार भएको खेलमा नेपालले भुटानलाई 51 रनले हराएको हो, जसअघि नेपाल क्वार्टर फाइनलमा प्रवेश गरेको छ। यसअगाडि समूहको पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले हराएको थियो। यसअगाडि टस हारेर पहिले ब्याटिङको निम्ति पाएको नेपालले 19.5 ओभरमा सबै विकेटको क्षतिमा 113 रन बनाएको थियो। नेपालका लागि सीता राणा मगरले सर्वाधिक 37 रन बनाउनु भएको थियो। रोबिना छेत्रीले 24, सोनी पाखरिनले 13, सम्झना खड्काले 10 रन बनाउनुभयो। नेपाल रन रेटका आधारमा एक खेल अगाडि नै अघिल्लो चरणमा पुगेको हो। नेपाल समूह विजेताबन्दी एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताको छनोट भएको छ। समूह अन्तर्गत सिङ्गापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले मलेसियालाई 167 रनले हराएको हो। लगातार दोस्रो जित निकालेको नेपालले यसअगाडि पहिलो खेलमा चीनलाई 221 रनले हराएको थियो। जितका लागि 276 रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको मलेसियाले निर्धारित 20 ओभरमा 9 विकेटको क्षेत्रमा 108 रन मात्रै बनाउन सक्यो। यसअगाडि टस हारेर ब्याटिङको निम्ति पाएको नेपालले निर्धारित 20 ओभरमा 7 विकेटको क्षेत्रमा 275 रन बनाएको थियो। खेल खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू। आज विश्व वातावरण दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै गैंडाकोट 18मा 50% अनुदानमा 8 ट्र्याक्टर र मिल वितरण। नवलपुरमा 16,779 आर्थिक प्रतिष्ठानको गणना कार्य सम्पन्न। राष्ट्रपा नवलपुर जिल्ला अधिवेशन जेठ 24 गते हुने। सभापतिमा चार नेताको चर्चा। भुलिङटार गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य तीव्र। शब्दगण्डकी बहुमुखी क्याम्पसले उच्च शिक्षा सम्बन्धी राष्ट्रिय सम्मेलन गर्ने। र डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्षमा 1,00,000 क्युफिट काठ निकाल्ने। चितवनमा कृष्णसार स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा। चितवनको गौतम बुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु। हवस् त, सामुदायिक रेडियो विजय एफएम 101.6 छ। इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज, युट्युब च्यानलसँगै हाम्रो पात्रो र नेपाली पात्रो मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको स्थानीय खबरहरूको सङ्गालो बिहान 6:30 बजेको विजय खबर सकियो। प्राविधिक कक्षाका मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। अजय पौडेल बिदा हुन्छु। नमस्कार।
1: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
3: ल लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
3: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट,
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट।
4: हर्स राइडिंग र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कपुर कैडाकोट 11 नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
6: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
8: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
9: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाय सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98550-50934।
11: मानसिक समस्याबाट बच्ने उपायहरू।
12: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ।
11: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ।
12: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ।
11: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
12: असल साथीहरूसँग मात्रै संगत गरौँ।
11: मादक पदार्थ र लागू औषध सेवन नगरौँ।
12: नियमित स्वास्थ्य परीक्षण गरौँ। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ।
11: स्वस्थ रहौँ, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
13: नेपाल सरकार विज्ञापन बोर्ड। जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
14: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
13: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: लौन नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
16: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सफा बनियो।
17: हाम्रो वन, हाम्रो धन, डढेलो बाटो जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउने कानुनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
18: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
19: सुन्तली दिदी, वन त आगोले सखापे पार्न आँट्यो, के गर्ने होला भन्या?
20: या जे सुके होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लाग्या होइन क्या रे?
19: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँस पात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 99 अक्सिजनमा पनि आगो लाग्या हो कि? यो कुरो बुझ्नुहोस् न।
20: ए हो त नि है, सही कुरा गर्यो तिमीले। मैले त यतातिर सोच्दै नसोचे कि
19: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुनी किन उठ्या?
20: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि। हिँड तिमी पनि।
21: भीम बहादुर कुमाल, अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैडाकोट नगरपालिका, नवलपुर।
22: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
23: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
22: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
23: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
22: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
23: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।
24: ओहो दाई, नमस्कार।
25: नमस्कार,
24: आराम हुनुहुन्छ?
25: आरामै छु।
24: घर त राम्रो बनाउनु भएछ?
25: अँ यसो भनौँ।
24: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
25: अँ यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
24: ए गजबको काम गर्दा रहेछन् त।
21: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिङ, मोटर रिवायरिङ, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98 450 66 189 र 98 071 68 139।
26: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
20: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
26: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
0: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैडाकुटे एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550774503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
2: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
3: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढ द्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
0: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ। फोन नम्बर 0556 98 833 र 598 834।
1: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 9862124337।
4: अहिले बिहानको 7 बज्यो।

0: FM 101.9।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98555 54692 र 98555 54968।
4: खै जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: ए, पहिला कसैले भनेन?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
11: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फुन पार्क छ नि, त्यही गर हुन्न र?
10: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
12: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
13: गैराकोट फन पार्क, गैराकोट 5 गैराकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 4, मोबाइल 98612-20437।
14: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
6: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए शोकको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
13: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: तेलको जर्किन बोक्दै कता हो दिदी?
2: सञ्जीवनी तेल मिल।
6: किन नि सञ्जीवनी तेल मिल नै?
2: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध, स्वस्थकर, खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
6: ए, पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
15: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
16: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
15: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 9580-26445 र 9840-27445।
17: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
18: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
19: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीला चोक नारायणगढ, फोन नम्बर 0556-98-833 र 598-834।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
5: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
6: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
5: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
6: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन। फोन 0056-94-373 र 0094-7741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि। फोन 0056-13-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
7: सर, एउटा प्रश्न सोधौँ है।
8: सोध न
7: सर। यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
8: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
7: हस्, धन्यवाद सर।
9: कैलाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
11: हरिप्रसाद सापकोटा, अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 9।

वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।

कविताको शीर्षक छ भन्न त दया, मेरो कविताको शीर्षक छ ब्रेकफेल। ए वाह वाह भन्न यार।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रणालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
3: बगैचा एडवेंचर रिसोर्ट
2: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांच सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
3: बगैचा एडवेंचर रिसोर्ट
2: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
3: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082693
4: नमस्कार स्वयंसेविका दिदी
5: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
5: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफुल सागसब्जी अन्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
5: हो त
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी
5: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: हे वन सम्पदा चोरी तस्करीमा लाग्नेहरू हो होशियार होशियार अब तिमीहरूका दिन गए प्रहरी र नागरिक समाज तिमीहरूको निगरानी गरिरहेछ
9: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर
10: सिद्धार्थ चस्मा घर
11: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चस्मा घर
10: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चस्मा घर अब गैंडाकोट 4 ओम शान्ति गेट अगाडि
11: हजुर हामी कहाँ नेत्र परीक्षण उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चस्माहरू पनि सुपथ मूल्यमा पाइन्छ
12: सम्पर्क सिद्धार्थ चस्मा घर गैंडाकोट 4 ओम शान्ति गेट अगाडि फोन 0785015 16 मोबाइल 9847023613
2: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9862124437
13: अहिले बिहानको 8 बज्यो
14: प्रत्येक श्रोताको मनको आवाज त्यही आवाजमा सबैको मन यो हो सामुदायिक रेडियो विजय एफएम सामुदायिकको आवाज

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा विनु शर्माको नमस्कार। लामो समयदेखि अलमलमा रहँदै आएको खिम्ती जल विद्युत केन्द्रमा नेपाल विद्युत प्राधिकरणको आधा स्वामित्व स्थापित गराउन सरकारले पुनः पहल थालेको छ। 2077 असारदेखि नै सो केन्द्रमा 50% स्वामित्व प्राधिकरणको स्थापित भइसक्नुपर्नेमा हालसम्म अन्यलपूर्ण अवस्थामै रहन पुगेको छ। निर्माण स्वामित्व र हस्तान्तरण मोडेलमा वैदेशिक लगानीमा निर्मित सो आयोजनाको प्रवर्धक संघको सम्झौता अनुसार 20 वर्षमा आधा र त्यसको 20 वर्षपछि पूरै स्वामित्व प्राधिकरण मार्फत आउनु स्वामित्व हस्तान्तरणका लागि प्राधिकरण र आयोजनाको हाल बीच समझदारी बनेको छैन। यही समझदारी गर्ने र प्राधिकरणको स्वामित्व स्थापित गर्ने भन्दै प्राधिकरण सञ्चालक समितिले 60 मेगावाट क्षमताको सोलजल विद्युत केन्द्रको शेयर स्वामित्व हस्तान्तरण तथा आगामी सञ्चालन व्यवस्थापनका विषयमा छलफल अघि बढाउन वार्ता समिति पुनर्गठन गरेको छ। यसअघि आयोजनाबाट उत्पादित विद्युतको नयाँ खरिद दर निर्धारण रोयल्टी तथा कर सम्बन्धी विषय पनि टुङ्गो लगाउनु पर्ने हुन्छ। किमती जल विद्युत आयोजना निर्माण सञ्चालन व्यवस्थापन तथा हस्तान्तरण मोड अन्तर्गत हिमाल पावर लिमिटेडले प्रवर्धन गरेको हो। आयोजनाले 2057 असार 27 गतेदेखि व्यावसायिक विद्युत उत्पादन शुरू गरेको थियो। आन्तरिक राजस्व कम भएर सरकारले वैदेशिक अनुदान तथा ऋणबाट बजेट बनाइरहेको अवस्थामा विदेशी दात्री निकायबाट नेपालमा आउने अनुदान घटेको छ। सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसक्दा स्रोत अभावले विकास आयोजना प्रभावित भइरहेको अवस्थामा विकास साझेदारले दिने अनुदानमा पनि गिरावट आएको हो। सरकारले चालू आर्थिक वर्ष 2082-83 53,44,69,00,000 रुपियाँ विदेशी अनुदान लिने लक्ष्य लिएको थियो। चालू आर्थिक वर्ष सकिन 1.5 महिना बाँकी रहँदा जेठ 20 गतेसम्म 20,91,00,000 रुपियाँ मात्र अनुदान प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको 39% मात्र हो। सरकारको लक्ष्य अनुसार मासिक सरदर करिब 4,45,00,000 रुपियाँका दरले 10.5 महिनामा 46,76,00,000 रुपियाँ अनुदान आउनु पर्थ्यो, तर अहिलेसम्म करिब 21,00,000 रुपियाँ मात्र अनुदान प्राप्त भएको छ। नेपाल र भारतबीचको आर्थिक व्यापारिक तथा लगानी सहकार्यलाई थप प्रभावकारी बनाउँदै साँचा समृद्धिको आधार निर्माण गर्नुपर्नेमा दुवै देशका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूले जोड़ दिएका छन्। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पुनः सञ्चालन, सीमावर्ती क्षेत्रको औद्योगिक विकास तथा लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्धनमा भारतको निजी क्षेत्रको सक्रिय सहभागिताको आवश्यकता आउँदैएको हो। बिहिबार भारतको गोरखपुरमा आयोजित भारत नेपाल आर्थिक सहयोग मञ्च 2026 सहभागी वक्ताहरूले कृषि, पर्यटन, ऊर्जा, बैंकिङ, पूर्वाधार, औद्योगिक लगानी र सीमापार व्यापारलाई प्राथमिकतामा राखेर द्विपक्षीय सहकार्यलाई नयाँ उचाइमा पुर्याउनु पर्ने जोड़ दिएका छन्। कार्यक्रममा नेपाली निजी क्षेत्रका प्रतिनिधिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय उडानको केन्द्रका रूपमा नियमित गर्न र विकास गर्न भारतीय वायु सेवा कम्पनी तथा निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताएका छन्। छलफलका क्रममा भैरहवा स्थित विशेष आर्थिक क्षेत्रमा भारतीय उद्योग आकर्षित गर्न नीतिगत तथा व्यावसायिक कार्य आवश्यक रहेको विषय पनि उठाइएको थियो। सहभागीहरूले सीमावर्ती क्षेत्रका औद्योगिक सम्भावनाको उपयोग गर्दै संयुक्त लगानी र उत्पादन विस्तार गर्नुपर्नेमा जोड़ दिएका छन्। संघीय सरकारको सहकारीमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा 20 मेगावाटसम्मको जल विद्युत आयोजना आफैले निर्माण गर्ने भएको छ। कर्णालीको पानी जनताको लगानी अभियान अन्तर्गत निर्माण हुने 20 मेगावाटसम्मका जल विद्युत आयोजना कर्णालीवासीकै शेयर लगानीबाट गर्ने प्रदेशका मुख्यमन्त्री यज्ञराज जोशीले जानकारी दिनुभयो। डोल्पामा निर्माणाधीन जगदुल्ला 9A लगायतका जल विद्युत आयोजना प्रदेश सरकारकै लगानीमा गरिने भएको छ। कर्णाली प्रदेश सरकारले हालै सार्वजनिक गरेको तथा कार्यक्रममा सौर्य, वायु ऊर्जा, लघु तथा साना जल विद्युत र मिनी ग्रिड मार्फत विद्युत विस्तार गरिने उल्लेख गरिएको छ। नेपालगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको 10 महिनामा लक्ष्यको करिब 68% बढी राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्ष 2082-83 लागि वार्षिक लक्ष्यहरू 24,54,57,82,000 निर्धारण गरिएकामा गत वैशाख मसान्तसम्म 16,73,97,59,000 अर्थात लक्ष्यको 68.2% असुली भएको नेपालगंज भन्सार कार्यालयले जनाएको छ। लक्ष्य पूरा गर्न बाँकी रहेका 2 महिनामा 32%
राजस्व संकलन गर्नुपर्ने चुनौती छ। संचार कार्यालयको मासिक लक्ष्य अनुसार हालसम्म कुनै पनि महिनामा राजस्व संकलन हुन सकेको छैन, तर पछिल्लो दुई महिना चैत्र वैशाखमा भने राजस्व संकलन बढेको छ। चालु आर्थिक वर्षको साउन भदौ असोज कार्तिक मंगिर पुष र माघमा क्रमशः लक्ष्यको 74, 69, 87, 72, 83 र 88% मात्र राजस्व असुली भएको छ। नेपाल भारत सीमाको जमुना नाकामा एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि आयात निर्यात वृद्धि भई भन्सार राजस्व वृद्धि हुने अपेक्षा गरिए पनि केही वर्ष यता लक्ष्य पूरा हुन नसकेको विभागको भनाइ छ। नेपालगंज भन्सारमा चालु आर्थिक वर्षको साउन महिनामा रु 1,86,65,46,000 लक्ष्य रहेकोमा 74.14% अर्थात् रु 1,38,37,84,000 र भदौमा 1,93,64,000 राजस्व लक्ष्य रहेकोमा 69.77% अर्थात् रु 1,35,10,09,000 संकलन भएको छ। बर्दिवास जिल्लाका उखु कृषकलाई क्रसिङ सिजन 2082-83 को अनुदान भुक्तानी गर्न जिल्ला उखु अनुदान भुक्तानी समितिले कृषि विभागसँग 20,07,59,000 रुपियाँ सिफारिस गरेको छ। समितिले प्रति क्विन्टल 70 रुपियाँका दरले अनुदान उपलब्ध गराउन उक्त रकम मागेको हो। सहायक प्रमुख जिल्लाधिकारी तथा जिल्ला उखु अनुदान भुक्तानी समितिका अध्यक्ष संजय कुमार पोखरेलको अध्यक्षतामा बिहिबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले अनुदान रकम माग गर्ने निर्णय गरेको हो। समितिका अनुसार महोत्तरीको रामनगर स्थित एभरेस्ट सुगर एण्ड केमिकल इण्डस्ट्रीज र गौशाला 12 स्थित सिद्धि विनायक सुगर मिलले खरिद गरेको उखुका कारण आधारमा अनुदान रकम निर्धारण गरिएको हो। दुवै चिनी उद्योगले समिति समक्ष बुझाएको विवरण अनुसार एभरेस्ट सुगरले 11,818 कृषकबाट 28,53,179 क्विन्टल उखु खरिद गरेको छ। त्यस्तै सिद्धि विनायक सुगर मिलले 214 कृषकबाट 14,808 क्विन्टल उखु खरिद गरेको जनाएको छ। यसरी दुवै उद्योगले कुल 28,67,987 क्विन्टल उखु क्रसिङ गरेका छन्। ग्लोबल आईएमई बैंक लिमिटेडको अगुवाईमा 166 मेगावाट क्षमताको सुपर तमोर सौर विद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन भएको छ। आयोजनाका लागि वित्तीय व्यवस्थापन सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। आयोजनाको प्रवर्धक कम्पनी क्रिस्टल पावर डेभलपमेन्ट प्राइभेट लिमिटेड र सहभागी बैंक बीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो। सम्झौतामा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मीको उपस्थितिमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपचन्द्र रेग्मी र क्रिस्टल पावर डेभलपमेन्ट प्रणालीका कार्यकारी प्रमुख कृष्ण प्रसाद आचार्य लगायत सह अगुवाई तथा सहभागी बैंकका प्रतिनिधिले हस्ताक्षर गर्नुभएको छ। कुल 25 अर्ब रुपियाँ अनुमानित लागत रहेको उक्त आयोजनामा ग्लोबल आईएमई बैंकको अगुवाई सिद्धार्थ बैंक लक्ष्मी सनराइज बैंक प्रभु बैंक सह अगुवाई तथा कृषि विकास बैंक र नेपाल एसबीआई बैंकको सहभागितामा बनेको कन्सोर्टियमले करिब 19 अर्ब रुपियाँ लगानी गर्ने जनाइएको छ। जसमध्ये ग्लोबल आईएमईले 5 अर्ब रुपियाँ, सिद्धार्थ बैंकले 4 अर्ब रुपियाँ, लक्ष्मी सनराइज बैंकले 4 अर्ब रुपियाँ, प्रभु बैंकले 3 अर्ब 50 करोड रुपियाँ, कृषि विकास बैंकले 1 अर्ब 50 करोड तथा नेपाल एसबीआई बैंकले 1 अर्ब रुपियाँ लगानी गर्नेछन्। र नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर 1 को खरिद दर 152.96 रुपियाँ र बिक्री दर 153.56 रुपियाँ निर्धारण गरिएको छ। त्यस्तै युरोपियन युरो 1 को खरिद दर 178.05 रुपियाँ, बिक्री दर 178.74 रुपियाँ, युके पाउन्ड स्टर्लिङ 1 को खरिद दर 205.85 रुपियाँ र बिक्री दर 206.65 रुपियाँ, स्विस फ्रैंक 1 को खरिद दर 194.20 रुपियाँ, बिक्री दर 194.96 रुपियाँ कायम गरिएको छ। अस्ट्रेलियन डलर 1 को खरिद दर 109.26 रुपियाँ र बिक्री दर 109.69 रुपियाँ, क्यानेडियन डलर 1 को खरिद दर 110.10 रुपियाँ, बिक्री दर 110.53 रुपियाँ, सिंगापुर डलर 1 को खरिद दर 119.24 रुपियाँ र बिक्री दर 119.71 रुपियाँ तोकिएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: FM 101.6
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
2: जापानिज भाषा कहाँ?
1: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन, IELTS, PTE, SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
3: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 38 894, शाखा कार्यालय कालीगण्डकी चोक गैडाकोट, फोन 0078 50 12 94, मोबाइल 98 029 33 84 94।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको
7: छ। पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागे समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98 5 50 50 9 34।
9: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
10: हेलो, हाई, ओ साथी, तिमी कता हिडेको?
11: हाई, म आज गयाको ड्रेस भनेको।
10: किन, के पाइन्छ र त्यहाँ?
11: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ, बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
12: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाको ड्रेस अपमा।
13: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456 45 090 र 98 5 50 50 360।
14: जय माता मौला काली। कालीगण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
15: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
14: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
15: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
14: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
15: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
16: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
17: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
16: भयो दाई।
13: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश। बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
18: तेलको जर्किन बोक्दै कता हो दिदी?
19: सञ्जीवनी तेल मिल।
18: किन नि सञ्जीवनी तेल मिल नै?
19: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको
20: शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
21: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
22: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
23: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेलले व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
22: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9848027445।
24: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
25: हो त नि, एउटा सानो लापर भाइले सिङ्गो वन नै सफा भुनि भयो।
26: हाम्रो वन, हाम्रो धन, डरले बाटो जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउने कानुनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ।
27: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: एक दशमलव छ। बाल बालिकालाई खेलौना कार भन्दा संस्कार दिनु राम्रो हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: झाडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन डाक्टर साहब।
2: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
2: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
2: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर।
2: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
7: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
6: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
7: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
8: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
9: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
7: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
10: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
11: मुहान वरपरका रुख नकटाऊ र सफा राखौँ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौँ, भविष्यका लागि सञ्चय गरौँ। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान सङ्कटमा छन्। मुहान संरक्षणमा जुटौँ, पानीको दुरुपयोग नगरौँ। स्वच्छ पानी सबैको पहुँच।
12: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
13: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी, बर्दघाट, सुस्तापूर्व।
14: बढ्दो गर्मी यामसँगै वनजङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
15: मित्र प्रसाद सापकोटा अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
16: विजय विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612-20437।
17: अहिले बिहानको 9 बज्यो।

0: FM XA의 더슴럽소.
1: 사우지, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुस् न.
2: ल लिनुस्.
1: होइन, सेतो बोरा छ त. पहिले हरियो बोरा थियो होइन र साउजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ. दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो. तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु. हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार. भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने.
3: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला. तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ. बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश.
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली.
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर. मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो. त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले. अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ.
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ. अहिले चाहिँ म पैयटार बस्छु. समस्या मेरो पौसोको थियो. पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने. वैदिकमा गएँ, त्यहाँको औषधि खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ.
7: मेरो तँलाई जान्दछन् पर्वतदेखि. मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो. एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो. आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ.
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन. मोबाइल 98550509 34.
3: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ.
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश.
9: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
10: हो. श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप. किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप. कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू. विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि.
8: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-5-98-833 र 5-98-834.

0: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
1: जापानिज भाषा कहाँ
0: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
2: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0780512094 मोबाइल 9809333894
3: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
4: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
3: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
5: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैँडाकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 9855 54692 र 9855 54968
6: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो ऱ्याम्प्ड अर्थ प्रविधिको रिसोर्ट
7: बगैचा एडभेन्चर रिसोर्ट
6: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
7: बगैचा एडभेन्चर रिसोर्ट
6: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
7: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैँडाकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082693
8: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
9: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ खाना पकाउने ग्यास सुरक्षित राखौँ
8: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊँ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ
9: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ पानीका स्रोतलाई व्यवस्थित गरौँ समुदायसँग सहकार्य गरौँ
8: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ
9: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौँ वन जङ्गल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ
8: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ
10: नेपाल सरकार विज्ञापन बोर्ड

0: FM XL1.2.
1: Halo hai, usah si timi kota hideko.
2: Hai, mau aja kaya kubres sabiniko.
1: Kina, keke pancarat ya ha.
2: Prata sport tata school ka saman haru, sabe ekai thama paincha. Bazar bazar dulnai pardaina, samay ko pani bachat huncha.
3: Hamra sewa haru, school college tatha shaikshik sansthaa haru ko dress painu ka sathai vidyarthi haru ko stationery saman haru supat mulyama paincha. Nursery dekhi college samma ka vidyarthi haru lai chahine sampurna saman ekai thauma Gaidakot dress up ma.
4: सम्पर्क गैंडाकोट ड्रेस अप गैंडाकोट आठ कांग्रेस चोकबाट 200 मिटर पश्चिम ढुंगाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुंगाना र दीपक ढुंगाना मोबाइल नम्बर 9846545090 र 9855503060
5: तेलको जर्किन बोक्दै कता हो दिदी
6: सञ्जीवनी तेल मिल
5: किन नि सञ्जीवनी तेल मिल नै
6: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु खाना पकाउन पनि सजिलो बालबालिकालाई मालिस गर्न पनि हुने
5: ए पक्नुस् पक्नुस् दिदी खाँटी तोरीको तेल पाइनी भए त म पनि सँगै जान्छु लिन
4: हजुर मीठो सम्बन्ध र मीठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल
7: हाम्रा विशेषताहरू लोकल तोरीको शुद्ध तेल घरैसी तोरी पेल्ने व्यवस्था रहेको छ हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ
4: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैडाकोट 2 न्याय चोक नवलपुर प्रोप्राइटर रामचन्द्र सापकोटा मोबाइल 9858026445 र 9848027445
8: संस्था दर्ताको सिफारिस लिनु थियो के कागजात चाहिने रहेछ
9: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुस् है त संस्थाको विधान वा नियमावली निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस् बहाल कर तिरेको रसिद नतिरेको भए तिर्नु पर्दछ संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद अन्य कागजातहरू पनि आवश्यक हुन्छ
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
10: डेंगु रोकथाम तथा नियन्त्रणका लागि अत्यन्तै जरुरी सूचना
11: डेंगु रोग एक प्रकारको भाइरसले हुने रोग हो यो रोग एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ
10: यो लामखुट्टे दिनको समयमा सक्रिय रहन्छ र विशेष गरी साँझ र बिहानको समयमा टोक्ने गर्दछ
11: संक्रमित लामखुट्टेका सबै अण्डा संक्रमित नै हुन्छन् र यसको अण्डा पानी बिना पनि महिनौसम्म जीवित रहन सक्छ
10: डेंगुबाट बस्नको लागि मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु पर्दछ साथै लामखुट्टेले फूल पार्ने ठाउँहरू खोजी त्यसको व्यवस्थापन गर्नुपर्छ
11: पानी राख्ने भाँडाहरू जस्तै पानी ट्याङ्की गाग्री ड्रम आदि सधैँ छोपेर राख्नुपर्छ लामखुट्टेको नियन्त्रणको लागि घर वरपर पानी जम्न दिनु हुँदैन यो कार्य वर्षायाम अगाडि तथा वर्षायाममा हरेक हप्ता गर्नुपर्छ
10: लामखुट्टेको प्रजनन स्थल नष्ट गरी डेंगु वृद्धि नियन्त्रण गर्न व्यक्तिगत तथा सामुदायिक प्रयास अपरिहार्य रहन्छ
11: विश्व स्वास्थ्य संगठनको सहयोगमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
4: विजय तान्चे विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9862124437
12: अहिले बिहानको 10 बज्यो

0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
6: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
7: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुल पार्क छ नि, त्यही गर हुन्न र।
6: ल ल, गएर तुरन्त बुक गरिहाल है।
8: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
0: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015, मोबाइल 98612-20437।
9: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
10: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
9: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
11: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: zmrowca.
1: मरेको के हो?
2: हेर त रगतै रगत भयो, छ्यामो त त्यस्तो हेर्न नि सक्दिन।
1: तेरिका, कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
6: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
6: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
5: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिरसँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।

0: सस्ता वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर, नेपालको आफ्नै क्यूआर।
1: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
2: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
3: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
1: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
4: सर्जरी सम्बन्धी सेवा,
1: हाड जोडी सम्बन्धी सेवा,
4: स्त्री तथा प्रसूति रोग सेवा,
1: बाल रोग सेवा,
4: न्युरो सर्जरी सेवा,
1: न्युरो साइकियाट्रिक सेवा,
4: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, इसिजी, इइजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
3: थप जानकारीको लागि सम्पर्क एमपिआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 को चितवन, फोन 056-525-514 र 525-517।
5: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
6: तेलको जर्किन बोक्दै कता हो दिदी?
7: सञ्जीवनी तेल मिल।
6: किन नै सञ्जीवनी तेल मिल नै?
7: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
6: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
8: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
9: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि

0: BJ 淡静淡静विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9862124437।
1: अहिले बिहानको 11 बज्यो।
0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
5: मेरो तँलाई जान्दछ पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 9855505934।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: છો સામુદાયિક રેડિયો.
1: ઓહો દીદી, ઘર પણ નયા, પડદા તન્ના પણ કતિ રામ્રો રામ્રો રાખનું ભયો. આહા, મન નઈ લોભ્યાઉને છ ત, ઘર નઈ ઉજ્યાલો દેખિયેકો છ, માન્છે જસ્તી ઘર પણ રામ્રો બનાઉનું ભયો છ. એતિ રામ્રા રામ્રા સબ્બે સામાનહરુ કાબાટે લ્યાઉનું ભયો?
2: હો ર બહેની, એસ્તો રામ્રો લાગ્યો યો મૈલે લગાએકો સાડી, અને યો ઘરમાં ટાંગેકો છે ને યો પડદા, યો કાર્પેટ, અને યો ગલૈચા, યો સબ ચીજ મૈલે ન્યુ અભિષેક વસ્ત્રાલયબાટ લેર આયેકો. કાંગ્રેસ ચોકમાં છે ને ગૈરાકોટકો, ત્યાંબાટ લેર આયેકો. ત્યાં તો રામ્રો રામ્રો ખાલકો ઘરલાઈ મેચ ગર્ને ખાલકો તન્ના, પડદા, કાર્પેટ, હોમ ડેકોરકો સંપૂર્ણ સામાન પાઇન્છ ને, મૈલે સબ ત્યાંબાટ લેર આયેકો.
1: ઓહો દીદી, મલાઈ પણ ચાહીએકો છ, મ ત્યાં જાન્છુ, ગઈહાલે હૈ ત.
3: हामी कहाँ आधुनिक डिजाइन का पर्दा, कार्पेट, गलैचा, स्वदेशी तथा विदेशी सर्टिंग सुटिंग का कपड़ा, कुर्ता सरवाल, साड़ी तथा विद्यार्थी का लागि स्कूल कलेज का ड्रेस होलसेल तथा खुद्रा मूल्य में पाउनु का साथ ही पर्दा कार्पेट फिटिंग पनि गरिन्छ. अब आफ्नै शहर गैडाकोट में संपर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैडाकोट 4 कांग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी. मोबाइल नंबर 98550-54692 र 98550-54968.
4: बगैचा एडवेंचर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट.
5: बगैचा एडवेंचर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र संचालित. बगैचा एडवेंचर रिसोर्ट, जंगल सफारी को रोमांस, सनडाउनर को सुनौलो सास, थारू सांस्कृतिक नृत्य को साथ.
5: बगैचा एडवेंचर रिसोर्ट,
4: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने. हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पासनी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ.
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैडाकोट 11, नवलपुर. मोबाइल नम्बर 98570-82693, 98570-82696.
6: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्. गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ. खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्. खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्. पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्. आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्. स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्. जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश.
7: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
8: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ. आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ.
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश.

0: नवीनचा विजय FM 101.6 सामुदायिक रेडियो।
1: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईलाई सधैं साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठूलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौं बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
2: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
3: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
2: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
4: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट नवलपरासी। फोन 078-50-12-26। वेबसाइट www.maulakalika.org.np।
5: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
6: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
5: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
8: तेलको जर्किन बोक्दै कता हो दिदी?
6: सञ्जीवनी तेल मिल।
8: किन नि सञ्जीवनी तेल मिल नै?
6: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
8: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
1: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
9: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
1: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98580-26445 र 98480-27445।

0: बाल बालिका को पढ़ाई लेखाई को समय में अभिभावक ने साथ दिदा उनीहरुको सिकाई प्रभावकारी हुन्छ। बाल बालिका को हित का लागि विजय एफएम 101.6 द्वारा जारी संदेश
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा।
2: जापानीज भाषा कहाँ?
1: हजुर, एम्स एब्रोड एजुकेशनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
2: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
3: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्यूजील्याण्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556538694, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778512094, मोबाइल 9809233894।
4: हेलो हाई, ओ साथी तिमी कता हिडेको?
5: हाई, म आज गयाको ड्रेस सबिनेको।
4: किन? के पाइन्छ र त्यहाँ?
5: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
6: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाको ड्रेस अपमा।
3: सम्पर्क गैंडाकोट ड्रेस अप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846545090 र 9855503060।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
8: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
0: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
9: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
3: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9862124337।
10: अहिले मध्याह्नको 12 बज्यो।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, एकै 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
3: मेरो तोला जान्दो सिना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
5: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
4: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
5: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
6: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
7: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
8: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
9: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
10: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
11: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
10: भयो दाई।
12: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: ZFM 101.9.
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि, गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको, घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा
4: सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
5: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
6: बगैचा एडभेन्चर रिसोर्ट,
5: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ
6: बगैचा एडभेन्चर रिसोर्ट।
5: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
6: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
7: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन, वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौं।
8: भीम बहादुर कुमाल, अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैराकोट नगरपालिका, नवलपुर।
5: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
9: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकार, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 को विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
8: ए दिदी पो आउनु भएछ, आउनुस् भित्र बसम।
2: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
8: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
10: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
5: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550474503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
11: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
12: मुहान वरपरका रुख नकटाऊ र सफा राखौँ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौँ, भविष्यका लागि सञ्चय गरौँ। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान सङ्कटमा छन्। मुहान संरक्षणमा जुटौँ, पानीको दुरुपयोग नगरौँ। स्वच्छ पानी सबैको पहुँच।
13: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन वनजंगलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ।
2: नरबहादुर मुक्मी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 3 ढोडेनी।
3: जय हनुमान ज्ञान गुण सागर।
4: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैंडाकोट 9 मा अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ

0: विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौं।
1: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईहरुको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरुलाई हार्दिक निमन्त्रणा गर्दछौं।
0: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे हनुमान मन्दिर गैडाकोट 9 नवलपुर।
2: ए दिदी पो आउनु भएछ, आउनुस् भित्र बसम।
3: आहा कति राम्रो सजाएको फर्निचरहरु पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
2: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
4: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर गैडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550074503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
5: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
7: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
8: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
9: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
9: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
8: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।

0: इजाजत है।
1: इजाजत है।

0: BJ 淡静 BJ 淡静विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
1: पहिले दिउँसोको 2 बज्यो
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
3: जापानीज भाषा कहाँ
2: हजुर एम्स एब्रोड एजुकेशनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
3: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
0: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556588694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0785012094 मोबाइल 9809333894 बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
3: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
3: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
3: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैंडाकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082396
4: बिस्तारै चलाउनुस् न दाई हतार गरेर कता पुग्नु छ र
5: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि
4: ट्राफिक नियमको पालना गरौ सुरक्षित यात्रा सुनिश्चित गरौ
5: तीव्र गतिमा सवारी नचलाऊ हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ मादक पदार्थ सेवन गरी सवारी नचलाऊ तपाईको सतर्कताले अमूल्य जीवन बच्दछ
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
6: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
7: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
6: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
7: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि
8: ए ल ल जाऊ जाऊ
9: सबैजना
10: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 9861220437
7: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
11: जन्म मृत्यु बसाइ सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ
11: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
12: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ
7: मित्र प्रसाद सापकोटा अध्यक्ष एवं नारायणी सामुदायिक वन उपभोक्ता

0: विजय एफएम 101.6 समुदायको आवाज
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तँलाई जान्दो छैन, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
6: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
7: हो नि, पोखरा, मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लङजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
8: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौं। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
10: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए शोकको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
11: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
13: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
12: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर,
14: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट नवलपरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी, बर्दघाट, सुस्तापूर्व।
4: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैंडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
3: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
4: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैंडाकोट 9, नवलपुर।
3: ओहो दाई, नमस्कार।
5: नमस्कार,
3: आराम हुनुहुन्छ?
5: आरामै छु।
3: घर त राम्रो बनाउनु भएछ?
5: यसो भनौँ।
3: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
5: यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
3: ए, गजबको काम गर्दा रहेछन् त।
4: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैंडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98 450 66 189 र 98 071 68 139।
6: ए, हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, सेयर गरिदिउँ कि क्या हो?
7: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौँ।
8: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: तेलको जर्किन बोक्दै कता हो दिदी?
10: सञ्जीवनी तेल मिल।
9: किन नि सञ्जीवनी तेल मिल नै?
10: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
9: ए, पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
3: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
4: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
11: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैडाकोट 2 न्याय चोक नवलपुर प्रोप्राइटर रामचन्द्र सापकोटा मोबाइल 9858026445 र 9840027445
12: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
13: नेपाल सरकार विज्ञापन बोर्ड

मौसमी गुरुङ तपाईँ सुन्दै हुनुहुन्छ मध्य नेपालको एकमात्र उत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
3: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
2: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
4: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
5: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
6: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
7: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
10: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
11: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
12: मेरो तोलाकान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98 550 50 934।
13: हेलो, हाई, ओ साथी, तिमी कता हिँडेको?
14: हाई, म आज गयाको ड्रेस भनेको।
13: किन, के पाइन्छ र त्यहाँ?
14: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
15: हाम्रा सेवाहरू, स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा।
1: सम्पर्क गैंडाकोट ड्रेस शप, गैंडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98 456 45 090 र 98 550 50 360।
16: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
17: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
16: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
17: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणीसँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
16: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
17: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबल कार गैंडाकोट एक नवलपुर
18: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम के कागजात चाहिन्छ होला
19: एउटा निवेदन चाहिन्छ बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि
18: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश
20: ए दिदी पो आउनु भएछ आउनुहोस् भित्र बसौँ
3: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले
20: त्यस्तो राम्रो लाग्यो दिदी यहीँ गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
21: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोभेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
22: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 9851129163 9550774503 र 9551184503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9862124337
23: अहिले दिउँसोको 3 बज्यो

0: FM 101.9 बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँझ थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिटचिट पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएको छ अहिले त मलाई एकदमै सजिलो भइरहेको
5: छ मेरो तँलाई जान्छ सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायासूत्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-50934
6: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
7: मैले बुझिसके बाबा यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुलपाथ छ नि त्यही गर हुन्न र
6: ल ल गएर तुरुन्त बुक गरिहाल है
8: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
0: गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078-50-15-0 मोबाइल 98612-20437
9: ए बुझेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
10: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
9: भयो दाई
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश

वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेसनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।

घरको श्रीमानलाई विदेश पठाएर विदेशबाट खुन पसिना नबनी कमाएको पैसाले यहाँ अर्कै नाटोसँग सल्किँदा

0: FM 101.9
1: जय हनुमान ज्ञान गुण सागर।
2: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
3: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
2: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
4: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
5: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैडाकोट नवलपुर।
3: गैडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकार, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 को विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्तापूर्व।

0: एफएम 101.5। बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
4: मेरो तोला जान्छ सिना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
5: हेलो हाई, ओ साथी तिमी कता हिँडेको?
6: हाई, म आज गयाको ड्रेस सपिङको।
5: किन, के पाइन्छ र त्यहाँ?
6: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
7: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
0: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456-5540-090 र 98550-5360।
8: जय माता मौना काली।
9: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
0: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
11: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
13: 50 वर्षभन्दा बढी टिकाउ हुने HDPE पोलिथिन पाइप
14: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने HDPE पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
15: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-830 र 598-834।
1: विजय
16: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612 2437।
17: अहिले दिउँसोको 4 बज्यो।

0: बाल बालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
4: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555

0: वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेसनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपोतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
1: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
0: प्रत्येक दिन दन्त रोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
1: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ, चितवन फोन 0 56 4 94 3 73 र 4 94 7 41, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0 56 5 13 4 12, मोबाइल 98 0 13 63 4 12, खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
2: जय माता मौला काली।
3: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
4: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
5: अटल आस्थाको सुस्फूर्त जमखट देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
6: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
5: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
7: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 प्रासी, फोन 0 78 50 12 26, वेबसाइट www.maulakalika.org.np।

0: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोका कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
6: दात, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
7: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
6: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
7: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन। फोन 0056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि। फोन 0056-13-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
8: हेलो, हाई ओ साथी, तिमी कता हिँडेको?
9: हाई, म आज गयाको ड्रेस भनेको।
8: किन, के पाइन्छ र त्यहाँ?
9: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
10: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा।
7: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456-45-0090 र 98550-50-360।
11: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
12: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
13: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
14: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
15: सर्जरी सम्बन्धी सेवा,
14: हाड जोडी सम्बन्धी सेवा,
15: स्त्री तथा प्रसूति रोग सेवा,
14: बाल रोग सेवा,
15: न्युरो सर्जरी सेवा,
14: न्युरो साइकेट्रिक सेवा,
15: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
13: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन। फोन 0056-525-514 र 525-517।
16: नोट, नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
7: विवाह, पार्टी, सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 98612-20437।
17: अहिले साँझको 5 बज्यो।

बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रणालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
3: जापानीज भाषा कहाँ
2: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
3: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
4: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0785012094 मोबाइल 9809233894

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
4: मेरो तोका कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौं।
6: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
8: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
9: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
10: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
9: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
11: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
12: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि।
1: मोबाइल 98511-29163, 98550-74503 र 98511-84503।
12: तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम रमाइलो साँझको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण प्रिय आफन्तहरूमा। कार्यक्रम रमाइलो साँझ लिएर आज पनि हजुरहरूसँग रमाइलो गर्नका लागि उपस्थित भइसकेका छौँ। यति बेला मलाई प्रविधिमा रहेर प्राविधिक मित्र अरुण घिमिरेको साथ मिलेको छ भने आवाजमा छु म हुँ प्रमिला लामिछाने। प्रिय आफन्तहरू के गर्दै हुनुहुन्छ, कस्तो हुनुहुन्छ? साँझको समय छ, घरासी कामधन्दामा नै व्यस्त हुनुहुन्छ होला। स्कुल कलेज जानुभएको साथीहरू पनि घर फर्किसक्नुभयो होला, मेलापात गर्न जानुभएको साथीहरू पनि घरतिर फर्किसक्नु भएको छ होला र आफ्नै कामधन्दामा व्यस्त हुनुहुन्छ होला र व्यस्तताको बावजुद पनि हामीलाई सुनिराख्नु भएको छ होला भन्ने हामी आशा पनि गरेका छौँ। र कार्यक्रम सुन्दै हुनुहुन्छ र हामीसँग कुराकानी गर्न चाहनुहुन्छ भने 0850 14 14 छ तपाईँहरूको लागि हामीले खुला गरेका छौँ, आउन सक्नुहुन्छ, आएर हामीसँग कुराकानी गर्न सक्नुहुन्छ। र कार्यक्रम रमाइलो साँझ तपाईँहरूले विजय एफएम 101.6 मेगाहर्जद्वारा सुन्न सक्नुहुन्छ भने हाम्रो पात्र र नेपाली पात्रबाट पनि सुन्न सक्नुहुन्छ। त्यस्तै हामी फेसबुक लाइभमा पनि जोडेका छौँ, त्यहाँबाट पनि सुन्न सक्नुहुन्छ र हामीहरूलाई सन्देश पठाउन सक्नुहुन्छ। तपाईँका सन्देशहरू हामी एकैछिन पछाडि लिनेछौँ, तर त्योभन्दा अगाडि कार्यक्रममा कोही साथी आइसक्नु भएको छ, को हुनुहुन्छ आजको फर्स्ट कलर, हामी उहाँसँग कुराकानी गर्छौँ। हजुर नमस्कार।
1: हेलो नमस्ते।
0: हेलो हेलो हजुर नमस्ते। हजुर कहाँ देखेको? हजुर हजुरको आवाज चाहिँ अहिले राम्रोसँग सुनेको छैन कि, मैले एकदमै सानो आएको छु। हजुर अनि कामतिर हजुर हजुरको आवाज
1: पाने प्रकाश गुरुङ, त्यसरी मुरारी कोइराला अनि निर्मला भने हर्पल रोशनी अनि हाम्रो गगन तेजस्मी रत्नबहादुर थापा राई तामाङ
0: आशिष नयन बस्नेत हुनुहुन्थ्यो काठमाडौँबाट, हामी उहाँसँग कुराकानी गरिसकेका छौँ। अलिकति म चाहिँ उहाँको साउन्ड चाहिँ अलि राम्रोसँग बुझ्न सकेको थिइनँ र अर्को साथी पनि आइसक्नु भएको छ, हामी उहाँसँग कुराकानी गर्छौँ। कहाँदेखि को हुनुहुन्छ? हजुर नमस्कार। हजुर नमस्ते। नमस्कार हजुर, दिलसाजी हो? के छ खबर दिलसाजी, सन्चै आरामै हुनुहुन्छ? अनि खाजा खानुभयो?
2: खाजा खाइसकेको, अनि तपाईँको भयो?
0: हजुर हामीहरू पनि खाइसक्यौँ। अनि के गर्दै हुनुहुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: कार्यक्रम चाहिँ अब त्यही सुन्नला भनिरहेछ टाइमहरू चाहिँ, अनि अब कल पनि ट्राई गरेर लागेको, अब सुन्नुपर्छ।
0: ए हजुर हजुर, अनि अरू के छ सुनाउनुहोस् नयाँ नौलो खबर इलामतिरको?
2: इलामतिर आज दिनभरि चिसो चिसो धुम्म छ, पानी चाहिँ परेको छैन, तर पनि एकदमै बादल लागिरहेको छ भन्नुपर्छ।
0: हजुर पानी पर्ला पर्ला जस्तो छ है?
2: हजुर
0: सुन्छ दिलसाजी, हामी एकैछिन पछाडि एउटा मिठो भाका सुन्छौँ, तपाईँले चाहिँ गीत मार्फत सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ है?
2: हुन्छ, सर्वप्रथम हजुरको लागि टेलिभिजन मित्र एफएमको लागि मिठो सम्झना भन्न चाहन्छु।
0: हजुर धन्यवाद।
2: हुन्छ, यहाँ स्वागतम अनि मलेसियातिर प्यारो साथी मित्रहरूको लागि नि विशेष मुख्यमा सम्झना, अनि आज जन्मदिन मनाउने हाम्रो आदरणीय दादा ढकाल धर्मराजको छोरी हुनु बधाइनी चाम्बी ढकाल, नानीलाई जन्मदिनको धेरै धेरै शुभकामना। अनि अन्य साथीहरू भन्नुपर्दाखेरि दादा आशिष नानी बस्न धेरै सम्झना, अनि मनकी कान्छी फुलमाया राई मुटेरिसा लिम्बू प्राकृता पोख्रे अनि क्युट गर्ल अनिसा राई दिदी परिचय गुरुङ दादा जीवन साबिन दादा कुमार बुढा टेकी दादा कुमार पर्जा अनि प्यारी नाना चिन्ता चामुदाई नाना लक्ष्मी बान्ता राई अनि सुमी लिम्बू दादा विवेश गुरुङ दादा अन्पुलहाङ लगायत थुप्रै साथी हुनुहुन्छ विशेष नाम सिक्ने साथीहरूलाई पनि धेरै धेरै सम्झना प्यारी साथी वृपन्ना र प्रतिमेश बसिरहने मिठो माया सम्झना भन्ने सुस्थ्यो भाइ
0: हजुर नमस्कार हुनुहुन्थ्यो इलामबाट दिलसा राई हामी उहाँसँग पनि मिठो कुराकानी गरिसकेका छौँ र अर्को साथी आइसक्नु भएको छ हजुर नमस्कार
3: हजुर नमस्ते
0: नमस्ते नमस्कार हजुर कहाँदेखि को बोल्नुभयो होला के छ खबर धर्मराजजी सन्चै आरामै हुनुहुन्छ
3: एकदम सन्चै आरामै छु कार्यक्रम सुन्दै फोन डायल गर्दैछु आज फोन लाइन खराब रहेछ कि क्या हो जस्तो लाग्दैछ आशिषजीको आवाज नबुझिँदाखेरि आशिषजीको चाहिँ खराब रहेछ
0: हजुर आशिषजीको चाहिँ आवाज सुन्न एकदमै गाह्रो भइराखेको थियो हामीलाई तर त्यसपछि चाहिँ राम्रो भयो
3: अनि
0: हजुर हजुर ड्युटीमै हुनुहुन्छ है अब कतिखेर फर्किने अनि दुवैतिरको मौसम कस्तो छ धर्मराजजी
3: मौसम एकदम बाहिर चाहिँ धेरै नै गर्मी छ अब भित्र एसीमा बस्दाखेरि बाहिर गर्मी छैन होला जस्तो हुन्छ बाहिर निस्किँदाखेरि मात्रै फिल हुन्छ गर्मी
0: हजुर नेपालमा पनि एकदमै गर्मी छ अहिले त
3: नेपालमा पनि 40-42 पुग्न तराईका जिल्लाहरूमा भन्ने सुनिरहेको
0: थिएँ हजुर एकदमै गर्मी भइराखेको छ दुई तिन दिन भयो यति टाढाबाट पनि हामीलाई फोन गर्नुहुन्छ बोल्न पाइन्छ हामी एकदमै खुसी लाग्छ धर्मराजजी हामी एकैछिन पछाडि एउटा मिठो भाका सुन्छौँ तपाईँले चाहिँ गीत मार्फत सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ है
3: अब पनि भाका मार्फत सम्झनु पर्दाखेरि विशेष गरी यति बेला विजयमा कार्यक्रम रमाइलो साथ सुनेर बस्नु हुने जति पनि साथीहरू हुनुहुन्छ सबैलाई धेरै सम्झना चाहन्छु अनि तपाईँलाई अनि हाम्रो टेक्निसियन मित्रलाई पनि अनि आज विश्व वातावरण दिवस पनि परेको छ होइन एकदमै धेरै धेरै शुभकामना आफ्नो घर वरपर छेउछाउका वातावरणलाई एकदम स्वच्छ सफा राखौँ सबैले राम्रो गरौँ भन्न चाहन्छु अनि विशेष त आज जन्मदिन मनाउने मेरो प्यारी छोरी सानी छोरी साम्बवी ढकाल छैटौँ वसन्त पुरा गरौँ वसन्तमा प्रवेश गर्दैछौँ नानीलाई चाहिँ जन्मदिनको शुभ अवसरमा चाहिँ सुस्वास्थ्य दीर्घायु उज्जवल भविष्यको कामना गर्दै धेरै धेरै सम्झना मिठो माया परदेशी बाबाको तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछु अनि आज जन्मदिन मनाउने हाम्रो बर्दियातिर साथी हुनुहुन्छ दिव्या सोना अनि भोजपुरको साथी हुनुहुन्छ निमाराज तामाङ उहाँलाई नै जन्मदिनको शुभकामना त्यति बेला कार्यक्रमलाई सुन्दै हुनुहुन्छ हाम्रो साथीहरू आशिष नयन बस्नेत सुमी लिम्बू सम्धे लता पोखरेल बहिनी बिल्सा राई अलिसा लिम्बू निमा राई गरौँ चन्चले बहिनी सुनिता कुलुङ लक्ष्मी छेत्री अनि सपना खड्का मन्जु थापा गोलीश्रेष मगर निमा शेर्पा अनि हाम्रो हल्का बान्तवा पूर्वेली आकाश राई कृति थामी बसन्त श्रेष्ठ पङ्खिया नाना सुनिको निदान अनि रचना चौहान एक्सन विराज राई कालीकमलम अभाजी सिर्जना राजभवन मगर प्रवीण मगर अनि विष्णु खनाल अनि हुनुहुन्छ हाम्रो रत्नबहादुर थापा गगन तिर थुमे गीता भण्डारी सहयात्री स्वरू सलिना पोखरेल हुनुहुन्छ अनि कला लिम्बू बहिनी सरिना गुरुङ फल रोशनी प्याटोली गीता लिम्बू अश्मी सोतान शान्ति ऋषि शुक्रराज रसाइली गुरा शरद सुतारा सानु कमला लगायत अनि सबै साथीहरूलाई धेरै धेरै चाहन्छु भन्दै अब बहिनी सुन्नुहोला भन्दै बिदा हुन्छु केही बेला है
0: हजुर नमस्कार हुनुहुन्थ्यो दुबईबाट ढकाल धर्मराजजी हामी उहाँसँग पनि कुराकानी गरिसकेका छौँ र उहाँको सानी छोरी सानवी ढकालको जन्मदिन भन्दै हुनुहुन्थ्यो हाम्रो तर्फबाट पनि नानीलाई जन्मदिनको धेरै धेरै शुभकामना र कार्यक्रममा हामी यति बेलाको क्रममा एउटा मिठो भाका सुन्छौँ त्यसपछि तपाईँहरूसँग कुराकानी गर्नको लागि उपस्थित हुने नै छौँ सुन्दै गर्नुहोला अनि फोन पनि गर्दै गर्नुहोला है त

अह यो मिठो भाका पनि हामीले सुनिसकेका छौँ। साथीहरूको रोजाइमा रहेको भाका थियो, पक्कै पनि मन पर्यो होला तपाईँहरूलाई। कार्यक्रम रमाइलो साँझ लिएर हामी हरेक दिन यसै समय साढे पाँच बजेदेखि साढे छ बजेसम्म आउने गर्छौँ र यो एक घन्टाको समयमा हामी तपाईँहरूसँग कुराकानी गर्छौँ भने साथमा तपाईँले रोज्नुभएका गीत सङ्गीतहरू राखी तपाईँहरूलाई मनोरञ्जन दिलाउने कोसिसमा त हामी जुट्ने नै छौँ। सँगसँगै तपाईँहरूले पठाउनुभएका सन्देशहरू पनि हामी पढ्नेछौँ र गर्मी धेरै बढिरहेको छ है, बिस्तारै गर्मीहरू बढिरहेको छ। त्यसैले आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला, प्रशस्त मात्रामा पानी पिउनुहोला, जुलेलु खानेकुराहरू खानुहोला भन्न चाहे। र यति बेलाको क्रममा अर्को साथी आइसक्नु भएको छ, हामी उहाँसँग कुराकानी गर्छौँ। को हुनुहुन्छ? हजुर नमस्कार।

0: यति गर्मी भएको छ नि, त्यो बाहिर त निस्कन सक्ने बेला के अरे उनी छैन कि है?
1: अहिले अब छ महिना लागिसक्यो, हेरौँ न कस्तो अझै रन गइरहेछ।
0: हजुर, पक्कै पनि एकदमै गर्मी बढेको छ, यो बेलामा त एकदमै स्वास्थ्यको ख्याल राख्नुपर्ने हुन्छ। हजुर, पानी चाहिँ एकदमै जति सक्दो पानी चाहिँ पिउनु पर्यो है, झोलिलो खानेकुराहरू पनि खानु पर्यो। हजुर, पक्कै पनि हजुर, पक्कै पनि यो गर्मी छ, धेरै हामी फ्रिजको खानेकुरा खान्छौँ, फेरि फ्रिजको खाएपछि फेरि घाँटीलाई समस्या निस्किन्छ होइन, घाँटीमा समस्या हुन्छ, धेरै गाह्रो छ। हजुर,
1: पिकनिकमा पनि असर गर्दो रहेछ।
0: हजुर हजुर हजुर, उमरीजी अनि गीत त रोजिसक्नु भयो?
1: हजुर, मैले रोजेछु के अरे, अब अरुण घिमिरेजीले आज कस्तो गीत बजाउनुहुन्छ है त?
0: सुन्छ, पक्कै पनि तपाईँको रोजाएको गीत बजाउनुहुन्छ अरुणजीले, गीत मार्फत सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ है।
1: सर्वप्रथम त हजुरलाई मैले मिठो सम्झना गरेँ, त्यसै गरेर हाम्रो अरुण घिमिरेजी उहाँको लागि, अनि हाम्रो राजेन्द्र श्रेष्ठजी कता हराउनु हो उहाँको लागि पनि, अनि त्यसै गरेर मेरो हाम्रो रेडियो विजय एफएम हल स्टार्टिङ हुन चाहन्छु, त्यसै गरेर मेरो साथीहरू भन्नुपर्दा मुना राई लिम्बू, सुमी लिम्बू, निर्मला एम्फु, सरोज सिंह जाली, काली रामनगर, आशिष नाइन, लगन तेरो थिम कान्छा, मुरारी कोइराला, गुरुङ प्रेम परियार, आशिष मगर ब्रिन्टार भन्दै म अविश्वास बसाई गर्दै बिराउँछु। नमस्कार।
0: हजुर नमस्कार, हुनुहुन्थ्यो गैडाकोटबाट उमरी सापकोटाजी, हामी उहाँसँग कुराकानी गरिसकेका छौँ र हामीसँग केही सन्देशहरू छन्, म सन्देशतर्फ जान चाहेँ। लेख्नुहुन्छ साई हिरा राई, लेख्नुहुन्छ हेलो गुड इभिनिङ सिस्टर, भन्नुभएको छ गुड इभिनिङ, नमस्कार हजुर, फ्रम उदयपुर, इट्स मी सहयात्री सर, अपकमिङ सन डेडीको डेडिकेट अल्सन एरिना अलिना टिकाराम घिमिरे एक्सन विराज राई साइमा राई रियाम रुबी नम्रता राई प्रतिमा आशिष नयन अभागी रमिला ढकाल धर्मराज कुमार प्रजा गगन तिरथुमी गुराज सरोज सुसारा चन्द्र बस्नेत मिस यु अल अफ यु भन्नुभएको छ, यहाँलाई धेरै धेरै धन्यवाद। र यति बेलाको क्रममा हामी एउटा मिठो भाका सुन्छौँ, त्यसपछि तपाईँहरूसँग कुराकानी गर्न उपस्थित हुने नै

0: पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यहीँ जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो। त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो, दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
6: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98550-50934।
7: ए बाबु, अँध्यारो छ।

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: हेलो हाई, ओ साथी, तिमी कता हिडेको?
7: हाई, म आज गैंडाकोट ड्रेस अपिनेको।
6: किन, के पाइन्छ र त्यहाँ?
7: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
8: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस अपमा।
5: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846545090 र 9855503060।
9: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
10: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
9: जाउँ न त जाउँ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
10: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
5: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि। प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 9862124437।
10: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
11: नौ सुन्तली दिदी, वन त आगोले सखापे पार्न आँट्यो, के गर्ने होला भने?
12: जेसुकै होस्, हामीलाई मात्र के को चिन्ता भन्या, हाम्रो घरमा लागे होइन क्या रे?
11: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँस पात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि नभई नहुने अक्सिजनमा पनि आगो लाग्यो हो कि? यो कुरो बुझ्नुहोस् न।
12: ए हो त नि है, सही कुरा गर्यौ तिमीले, मैले त यतातिर सोच्दै नसोचे कि।
11: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुनी किन उठ्या?
12: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि, हिँड तिमी पनि।
10: मित्र प्रसाद सापकोटा, अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
5: विजय टाङ्चे। विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9862124437।
13: अहिले साँझको 6 बज्यो।

0: छोटो व्यापारिक विश्राम यहाँहरूलाई पुनः पनि स्वागत छ। प्रिय आफन्तहरू, तपाईँ यति बेला रेडियो विजय एफएम सुन्दै हुनुहुन्छ र यो कार्यक्रम हो रमाइलो साँझ। र रमाइलो साँझमा हामी तपाईँहरूसँग कुराकानी गरिरहेका छौँ भने साथमा तपाईँका रोजाइका गीत सङ्गीतहरू राखी तपाईँहरूलाई भरपूर मनोरञ्जन दिलाउने कोसिसमा जुटिराखेका छौँ। कार्यक्रम सुन्दै हुनुहुन्छ होला, कहाँदेखि सुन्दै हुनुहुन्छ र कस्तो लागिराखेको छ कार्यक्रम, त्यो विषयमा पनि जानकारी दिन सक्नुहुन्छ। र यति बेलाको क्रममा अर्को साथी आइसक्नु भएको छ, हामी उहाँसँग कुराकानी गर्छौँ। कहाँदेखि को हुनुहुन्छ? हजुर नमस्कार। हजुर नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्नुभयो होला? रोशन जी, के छ खबर? सन्चै आरामै हुनुहुन्छ?
1: म पक्कै पनि सन्चै आरामै छु भनौँ न, अहिलेको समय समस्या एकदमै ठिक छु, आरामै छु भनौँ न।
0: हजुर, अनि धरानतिरको खबर के छ?
1: धरानतिर अब हिजो अलिकति बेलुकी बखा चाहिँ है हावासँगै पानी पनि परेको थियो, त्यहाँदेखि चाहिँ अलिकति घुम्न थालिरहेको छ, त्यही भएर पनि अलिकति गर्मीको भन्दा पनि अलिकति चिसो कुरा हात मिल्न थालिरहेको छ भनौँ न।
0: हजुर हजुर, यतातिर त एकदमै गर्मी छ नि।
1: सायद अब लाग्छ कि अब म हिजो अस्तिको दिन त्योभन्दा अगाडिको दिनहरूमा अत्याधिक यहाँ गर्मी छ, तर पनि हिजो अलिकति पानी परेर चाहिँ हामीलाई अलिकति राहत मिल्छ। अब धेरै भूभक्तिर चाहिँ अब गर्मी होला, मलाई एकदमै अब हिजो अस्तिको दिनको याद चाहिँ आउँछ भनौँ न गर्मी।
0: हजुर, अनि खाजा खानुभयो होला नि है?
1: मेरो त एकदमै।
0: हजुर, अनि भाका रोजिसक्नुभयो?
1: आज यो गाईघाट बजाएर भन्ने सङ्ग सुनौ न।
0: हस् हुन्छ, हामी पक्कै पनि एकछिन पछाडि तपाईँको रोजाइको भाका सुन्ने नै छौँ। गीत मार्फत सम्झना सुन्दै सुरु राख्न सक्नुहुन्छ।
1: विशेष त अब हजुर लगायत प्राविधिक पनि होइन साथी रहनु हुने हाम्रो प्राविधिक मित्र अनि रेडियो रमाइलो साथ दार्जिलिङ परिवार सबैको लागि पनि अब जुन बस्दै गरेको लोक भाका सुनाउन चाहन्छु हजुरहरू सबैमा।
0: हजुर धन्यवाद।
1: हजुर एकदमै म सुन्छौँ, अनि केही साथीहरूलाई अब बस्ने गरेको लोक भाका सुनाउनु पर्दाखेरि हाम्रो प्रकाश गुरुङज्यू, काजी रमले पानीज्यू, अनि हाम्रो भाइ अरुण नदी खत्री, शङ्कर कार्की, गगन तेरा तिमेकान्छा, चन्द्र बस्ने, गतमाडा कुमारी हलाङ, हर्प जोस्ने, गर्विका राई, सानो सम्झना राई, मन्जु मुखिया, सबिना मगर, अनि आशिष मेन बस्नेस, प्रवीण मगर, एक्सन विराज, वरुण चञ्चली हुनुहुन्छ, अनि मन्जु थापा, अनि त्यस्तै गरी हुनुहुन्छ हाम्रो तेर कुमार राई, रासकली मगर, शम्भु कर्चुवाल, अनि नाम छुटेको अब धेरै साथीहरू छ, सबैलाई अब बस्दै गरेको लोक भाका सुनाउँदै हजुरको बसेबाट छुट्टिन्छु। नमस्ते, बाई बाई।
0: हजुर नमस्कार, हुनुहुन्थ्यो थरानबाट रोशन फुराङ राई, हामी उहाँसँग पनि कुराकानी गरिसकेका छौँ। र यति बेलाको क्रममा अर्को साथी आइसक्नु भएको छ, उहाँसँग पनि कुराकानी गर्छौँ। हजुर नमस्कार। हेलो हजुर नमस्कार। नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्नुभयो होला? के छ खबर काजीरामजी? सन्चै आरामै हुनुहुन्छ? एकदमै गर्मी एकदमै बढेको छ, आफ्नो सँगसँगै आफ्नो परिवारको पनि ख्याल राख्नु होला काजीरामजी। धेरै पछाडि आउनुभयो नि त हजुर त, होइन?
2: केही दिनमा गोर्खातिर गएको थिएँ, त्यतातिर त्यति समय मिलेन, कहिले फोन लाग्दैन कहिले त्यस्तै हुन्छ, आज चाहिँ पक्कै लाग्यो फोन बोल्न पाउँदैन, त्यसरी खुसी लाग्छ।
0: हजुर पक्कै पनि धेरै लामो समयपछि चाहिँ हजुरसँग कुराकानी गर्नु पाइयो, मलाई पनि एकदमै खुसी लाग्यो काजीरामजी। अनि अरू नयाँ नौलो खबर सुनाउनुहोस्।
2: नौलो केही पनि छैन, ठिकै नै छ, गर्मी अब वारिपारी त्यस्तै नै।
0: हजुर एकदमै गर्मी त तिन चार दिन भयो एकदमै बढिराखेको छ है।
2: हजुर
0: हुन्छ काजीरामजी, हामी एकैछिन पछाडि एउटा मिठो भाका सुन्छौँ, गीत मार्फत सम्झना सन्देश सुरु राख्न सक्नुहुन्छ। हजुर धन्यवाद।
2: त्यसै गरी देवबाद कोटा, हेमप्रसाद पाण्डे, त्यसै गरी मुन्सीजना मुखिया, कमल मुखिया, त्यसै गरी बिमला राई हुन्छ, दिपिका राई हुन्छ, त्यसै गरी हुनुहुन्छ चन्द्र बस्नेत हुनुहुन्छ, कोइराला, त्यसै गरी कृष्ण जीवन पार्टी सन्तुलन राई, थापा भन्दै छुटेका धेरै साथीहरू हुनुहुन्छ, सबैले सम्झना
0: हजुर नमस्कार हुनुहुन्थ्यो भरतपुरबाट काजीराम न्यौपानेजी, उहाँसँग पनि लामो समयपछि कुराकानी गर्नु पायो, एकदमै खुसी लाग्यो। र तपाईँ पनि सुन्दै हुनुहुन्छ र कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 078-5014-0 छ, हामी खुल्ला गरिसकेका छौँ, आउन सक्नुहुन्छ, आएर हामीसँग कुराकानी गर्न सक्नुहुन्छ र हामीसँग केही सन्देशहरू छन्। म सन्देशतर्फ जान चाहेँ। लेख्नुहुन्छ कर्णप्रिया केसी सङ्गीत लेख्नुहुन्छ, नमस्ते सन्चै हुनुहुन्छ भन्नुभएको छ, एकदमै ठिक छु है हजुरलाई कस्तो छ। म यता भारतको हिमाचलबाट कर्णप्रिय केसी सङ्गीत घर चाहिँ ताङ तुलसीपुर, कार्यक्रम एकदमै राम्रो छ, यसै कार्यक्रम मार्फत हजुर लगाए सम्पूर्णमा मिठो सम्झना भन्नुभएको छ, धेरै धेरै धन्यवाद कर्णप्रियजी। र अर्को साथी हुनुहुन्छ विवश गुरुङ पृथक लेख्नुहुन्छ, नमस्कार भन्नुभएको छ, नमस्कार हजुर, म विवश गुरुङ पृथक धरानबाट, साथीहरू सम्झनु पर्दा राजघले मगर राई, अनिता, अमिना सुनवार, हरफर रोशनी, कल्पना दिलसा, शेखर प्रसाद श्रेष्ठ, गगनतिर थुमी, राजेश कुमार माझी, इतराम चौधरी र दिपेश कार्की लगाय सबैलाई भन्नुभएको छ, धेरै धेरै धन्यवाद विवशजी। एलिसा राई एलिसा लिम्बू लेख्नुहुन्छ, हेलो नमस्ते नमस्कार भन्नुभएको छ, नमस्ते नमस्कार हजुर, म पाँच थर घर भई हाल बिरानो देशबाट एलिसा लिम्बू, साथीहरू सम्झनु पर्दा कान्छी चन्द्र बुर्जा मगर मुटु दिलसा राई प्यारी मान्छे सरस्वता पोखरेल खाएर अभिमान सुनुवार दादा ढकाल धर्मराज कुमार प्रजा गगनतिर थुमी आशिष नयन बस्नेत माइलो अमिना सुनुवार इतराम चौधरी हरपर रोशनी किराती अर्पण कुरुङ दाई रत्न बहादुर थापा शमशेर लिम्बू मिसिङ रेवत राजकाली काटे के भइरहेछ राजका आलीकोटे बेबी श्रीस मगर सुशीला विश्वकर्मा खड्का युङहाङ रञ्जित राई मनको साथी जीवन कार्की किराती अञ्जना लगाई सम्पूर्ण साथीहरूलाई माया सम्झना भन्दै गएँ ल बाई बाई भन्नुभएको छ, यहाँलाई पनि धेरै धेरै धन्यवाद। र मिलन घायर मुटु लेख्नुहुन्छ, गुड इभिनिङ सिस्टर भन्नुभएको छ, गुड इभिनिङ नमस्कार हजुर, अपकमिङ सङ डेडिकेट टु अल फ्रेन्ड्स फ्रम दोहा कतार भन्नुभएको छ, यहाँलाई पनि धेरै धेरै धन्यवाद। र अर्को साथी लेख्नुहुन्छ हजारमान राई लेख्नुहुन्छ, मिस यु अल मी हजारमान राई फ्रम उदयपुर राइट नाउ युएई भन्नुभएको छ, हजारमान राईजीलाई पनि धेरै धेरै धन्यवाद। र कमला मुखियाजी मिस यु अल भन्नुभएको छ, यहाँलाई पनि धेरै धेरै धन्यवाद। र ढकाल धर्मराजजी लेख्नुहुन्छ नमस्ते शुभ दिन भन्नुभएको छ, नमस्ते हजुर, म ढकाल धर्मराज बिर्ता मोटो झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु, आज मलाई इन्द्र पौडेलको नयाँ गीत रेटी रेटी नबढाऊ है मायामा दुरी दुई एल्बमबाट बजाइदिनुहोस् ल, यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा आज जेठ 22 गते मेरी प्यारी मुटुको टुक्रा सानी छोरी सुरम सारम सम्भवी है ढकाल छैटौँ वसन्त पुरा गरी सातौँ वसन्तमा प्रवेश गर्दैछिन्, नानीलाई यस शुभ अवसरमा सुस्वास्थ्य दीर्घायुको तथा उज्जवल भविष्यको कामना गर्दै मिठो सम्झना मायाको साथमा परदेशी बाबाको तर्फबाट जन्मदिनको लाखौँ लाख शुभकामना व्यक्त गर्दै आज नै जन्म मनाउनु हुने वर्दियाकी साथी दिव्या सोनाहा र भोजपुरका साथी निमाराज तामाङलाई जन्मदिनको लाखौँ लाख शुभकामना व्यक्त गर्दछु र मेरो आफन्त घर परिवार लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना मायाको साथमा शुभ दिनको कामना गर्दै अब बज्ने गीत समर्पण गर्न चाहन्छु भन्नुभएको छ ढकाल धर्मराजजीलाई पनि धेरै धेरै धन्यवाद। र अर्को साथी लेख्नुहुन्छ तिलचन्द्र पौडेल लेख्नुहुन्छ नमस्कार हजुर भन्नुभएको छ, नमस्कार हजुर सन्चै हुनुहुन्छ भन्नुभएको छ, एकदमै ठिक छौँ है हजुरलाई कस्तो छ, म पनि सुन्दैछु रमाइलो साँझ इन्डिया चेनेबाट भन्नुभएको छ तिलचन्द्र पौडेलजीलाई पनि धेरै धेरै धन्यवाद। र मुना मुखियाजी लेख्नुहुन्छ हेलो ब्युटिफुल सिस नमस्कार भन्नुभएको छ, नमस्कार हजुर म पनि सुन्दैछु इलामबाट मुना मुखिया सबैमा सम्झना बाई बाई भन्नुभएको छ, मुनाजीलाई पनि धेरै माया धेरै सम्झना। र यति बेलाको क्रममा अर्को साथी हुनुहुन्छ उहाँसँग हामी कुराकानी गर्छौँ, कहाँदेखि को हुनुहुन्छ हजुर नमस्कार नमस्कार हजुर कहाँदेखि को बोल्नुभयो
3: महिलाको
0: त आवाज ज्ञापनी दिँदा के छ खबर गीताजी हुनुहुन्छ
3: हजुर मेरो खबर चाहिँ आज अलिअलि ठिकै छ भन्नुभएको छ अनि तपाईँहरू
0: हजुर हामीहरू एकदमै ठिक छौँ किन अलिअलि ठिकै नि एकदमै ठिक हुनु पर्यो नि
3: अब सब्जी डेन्जर हुने गर्छ आज हिजो दुई तिन दिन भयो होइन रुगाएर फोकिलो मलाई झन् बिहोस बिहोस बनाउनु खोज्दैछ बेला बेला त्यही भएर
0: हजुर एकदमै आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला गीताजी अनि खाजा खानुभयो हजुर हामीहरू पनि खाइसक्यौँ अनि के गर्दै हुनुहुन्छ कार्यक्रम सुन्दै हुनुहुन्छ गीताजी
3: हजुर सुनिरहेको छु
0: लागिहालेपछि भए पनि है हजुर हुन्छ हामी एकैछिन पछाडि एउटा मिठो भाका सुन्छौँ हजुरले चाहिँ गीत मार्फत सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ है
3: हुन्छ विशेष गरी हजुर भाका सुनेर पनि रमाइलो गर्नु होला भन्न चाहन्छु होइन
0: हजुर धन्यवाद
3: हुन्छ अनि जन्मदिन मनाउने हाम्रो भोपाल धर्मराजको छोरीलाई जन्मिने गरी बुढाउने व्यक्त गरेँ मैले सोसियल मिडिया साइटबाट अनि मेरो साथीहरू भन्दा बेसी दिनमा लिलाम अनि मेरो लाजपा चन्द्रलिम्बु राजकालीकोटे भाइलाई गुरु सुनार मुनाको दिदी भगवान्तिर तिमी कान्छा राज घरे मगालाई एकदम धेरै सम्झना भन्न चाहन्छु बुढाउने बान्दावा लक्ष्मी मगर रानी राजकाली यम्पुराई त्यहाँ साथी अन्त कार्की शमशेर लिम्बु अनि राई कटलाई कविता घटामी छात्र यम्पु दिम मञ्जना राई अन्त फेरि भावना चामी हुनुहुन्छ तर कति फेरि बान्तावा जुनी लिम्बु ढकाल धर्मराज रम्जा राई इन्द्र चामी निशा बान्तावा हर्कल रोशी आज लेखक मगा बान्तावा अनि माता ढुङ्गेल हुन्छ अनि सफेता पोखरेल मिसिङ रेवत मेरो मित्री गीता चामी अनि गीता राई हुनुहुन्छ अनि रत्न बाबर थापा कुमार यङलाउटी प्रेम कुमार खड्का प्रेम भण्डारी कुमार प्रजा लगायत सम्पूर्ण साथीलाई पनि सम्झिरहेको छु भन्ने गीता भयो ल
0: हजुर नमस्कार हुनुहुन्थ्यो इलामबाट फ्याकुली गीता हामी उहाँसँग पनि मिठो कुराकानी गरिसकेका छौँ र म सन्देशतर्फ जान चाहेँ राजकालीकोटी लेख्नुहुन्छ हाई सिस गुड इभिनिङ नमस्कार भन्नुभएको छ नमस्कार हजुर इर्स्मी झापाली हिरो राजकालीकोटी बिर्तामोट झापा जस्ट नाउ युएई अपकमिङ सन डेडिकेट टु भाइ इन्द्र कालीकोटी प्याकुली गीता निश्चल निष्मा लिम्बु देवेन्द्र दाहाल जेनु बान्तवा भावना चामलिङ एलिसा लिम्बु दिलु एम्फु खाइर रेनु अनि फुची संस्कृति लामा निशा बन्तवा दुखी बिना एन्ड मिस यु अल माई फ्रेन्ड भन्नुभएको छ राज्यलाई पनि धेरै धेरै धन्यवाद यो मिठो सन्देशको लागि र यति बेलाको क्रममा हामी एउटा मिठो भाका सुन्छौँ त्यसपछि तपाईँहरूसँग उपस्थित हुने नै छौँ

मिठो भाका सँगसँगै कार्यक्रम रमाइलो साँझमा पुनः पनि स्वागत गर्दछु र हामीसँग धेरै सन्देश छन् तर समय कम छ त्यसैले म सन्देशतर्फ नै जान चाहेँ। कृष्ण गुरुङ लेख्नुहुन्छ, हेलो गुड इभिनिङ प्रमिला सिस्टर भन्नुभएको छ। गुड इभिनिङ नमस्कार हजुर, सन्चै हुनुहुन्छ भन्नुभएको छ। एकदमै ठिक छौँ है हजुरलाई, कस्तो छ कृष्णजी? अपकमिङ सङ्ग साथीहरू सम्झिनु पर्दा हजुरको लागि प्राविधिक मित्र अम्बिका लम्सार सिस्टर, मनको साथी जीवन कार्की, प्रज्ञा गुरुङ, मिडिया प्रेमी मगनी आयुषा, मिडिया प्रेमी अनुराई राई, अनिता गगनतिर थुमे, मिनु लम्तरी मगर, अजय राई, आशिष बरार मगर, विनिता राई, काजीराम नेउपाने, रत्नबहादुर थापा, चन्द्र बस्नेत, सुदीप बन्तवा, हिक्मत शाही, एमसा रुटेको छेत्री, बाँकी नाम छुटेका सम्पूर्ण साथीहरूलाई मिठो माया सम्झना, शुभ साँझ। कृष्ण गुरुङ सिलाञ्चोक एक किराबारी गोर्खा हाल बिरानु सहर साउदी अरबबाट भन्नुभएको छ। कृष्णजीलाई धेरै धेरै धन्यवाद। र अर्को साथी लेख्नुहुन्छ, राजजीको मैले सन्देश लिइसकेँ, लिइसैन। हेलो नमस्ते झोर्ले भन्नुभएको छ। नमस्ते झोर्ले हजुर, सुन्दैछु भारतबाट, घर छाएँ उदयपुर, अब बस्ने गीता विवश गुरुङ पृथक, प्यारी बुनो अमिना सुनुवा, रञ्जना सिम्पल सरिना, आशिष नयन बस्ने त मिता राज बिहान बिराही कै रमला साम्फाङ, शमशेर लिम्बू, प्याकुले गीता राई, सागर पुमा राई, गुरास सरो सुसारा, इताराम चौधरी लगाए धेरै साथीहरूको नाम लेख्नुभएको छ। यहाँलाई पनि धेरै धेरै धन्यवाद। र दुर्गा कटुवार हेलो भन्नुभएको छ, हेलो नमस्ते हजुर। र अर्को साथी लेख्नुहुन्छ, सोनाम सोना कन्दवा लेख्नुहुन्छ, सम्झना सबैमा छ, सबैलाई सम्झना छ भन्नुभएको छ। यहाँलाई पनि धेरै धेरै धन्यवाद। र बुद्ध भोजराचार्यजी प्रमिला भन्नुभएको छ, धेरै धेरै धन्यवाद। र महेन्द्र गुरुङ लेख्नुहुन्छ, गोधुली साँझ, नमस्ते नानी, म भरतपुर घर भई हाल काठमाडौँ राजिम पाटदेखि सुन्दैछु, अनि चिया खाजा भयो त नानी भन्नुभएको छ। हाम्रो चिया खाना भइसक्यो है हजुरको, भयो महेन्द्रजी, हामी पनि चिया पिउँदै सुन्दैछौँ। रमाइलो साँझ, रमाइलो कार्यक्रम जाँदै रमाइलो भइरहेछ। आज मिल्यो भने सागर गुरुङ र मिना लामाको आकाशको जुन भन्ने गीत विशेष हजुर लगायत रेडियो परिवार र संसारभरिबाट सुन्नुहुने सम्पूर्ण श्रोता आफन्तहरूलाई समर्पण गर्दै बिदा हुन्छु। शुभ साँझ सबैलाई, नमस्ते भन्नुभएको छ। यहाँलाई पनि धेरै धेरै धन्यवाद यो मिठो सन्देशको लागि। सु गुरा सरसु सारा लेख्नुहुन्छ, मिस यु अल फ्रेन्ड भन्नुभएको छ। यहाँलाई पनि धेरै धेरै धन्यवाद। र गीता लिम्बुजी लेख्नुहुन्छ, शिवारो हजुर भन्नुभएको छ, शिवारो नमस्कार हजुर, इट्स मी प्याकुली गीता फ्रम इलाम, मिस यु चन्द्र लिम्बु, खाइर अभिमान सुनुवा, राजकालीकोटी लगायत धेरै साथीहरूको नाम लेख्नुभएको छ। गीताजीलाई पनि धेरै धेरै धन्यवाद। र अर्को साथी लेख्नुहुन्छ, माधव ढुङ्गाना लेख्नुहुन्छ, हजुर दर्शन नमस्कार भन्नुभएको छ। दर्शन नमस्कार हजुर, म माधव ढुङ्गेल बिरतामोरबाट आज सम्झनु पर्दा प्यारी श्रीमती उमा ढुङ्गेल, बुनु अस्मी सुताङ, रमिला राई, शान्ति विशी राई, अनिता काली, भूमिका गीता लिम्बु, रञ्जित राई, खाइर अभिमान सुनुवार, पूर्वरी आकाश राई, दिया लिम्बु लगायत धेरै साथीहरूको नाम लेख्नुभएको छ। यहाँलाई पनि धेरै धेरै धन्यवाद। र सृजना मुखियाजी मिस यु अल भन्नुभएको छ, यहाँलाई पनि धेरै माया धेरै सम्झना। भावना मगरजी पनि मिस यु अल भन्नुभएको छ, धेरै धेरै धन्यवाद। रमिला राई लेख्नुहुन्छ, मिस यु माई अल फ्रेन्ड्स भन्नुभएको छ। रमिलाजीलाई पनि धेरै धेरै धन्यवाद। र कार्यक्रममा हामी तपाईँहरूसँग कुराकानी गर्दै गर्दै गर्दाखेरि र तपाईँका सन्देशहरू पढ्दै गर्दाखेरि अब भने कार्यक्रमको निकै नै अन्त्यमा आइसकेका छौँ। अब भने कार्यक्रमबाट बिदा मागेर जानुपर्ने बेला भइसकेको छ। कार्यक्रममा फोन गर्नुभएको थियो आज काठमाडौँबाट आशिष नयन बस्नेतजीले, इलामबाट दिल्सा राई, दुबईबाट ढकाल धर्मराज, गैराकोटबाट हुनुहुन्थ्यो मणि सापकोटा, धरानबाट हुनुहुन्थ्यो रोशन फुराङ राई, भरतपुरबाट हुनुहुन्थ्यो काजीराम न्युपाने, भने अन्तमा हुनुहुन्थ्यो इलामबाट प्याकुले गीताजी। यहाँहरू सम्पूर्णमा धेरै धेरै धन्यवाद। र हाम्रो कार्यक्रम देश तथा विदेशमा रहेर सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण प्रिय आफन्तमा पनि धेरै धेरै धन्यवाद। र हामीलाई यति मिठा सन्देशहरू लेखी पठाउनुहुने तपाईँ सम्पूर्ण श्रोताप्रति पनि विशेष आभार प्रकट गर्न चाहे। र कार्यक्रम सुन्दै गर्दा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नभुल्नुहोला। गर्मी बढिरहेको छ, एकदमै आफ्नो ख्याल गर्नुहोला र बालबालिकाहरूको पनि विशेष ख्याल गर्नुहोला। दुई दिन बिदा छ अब भोलि र पर्सि, यो बेलामा चाहिँ धेरै नदी खोलाहरू मा चाहिँ जान पनि नदिनुहोला। बच्चाहरूको विशेष ख्याल राख्नुहोला, आफूसँगै राख्नुहोला पनि भन्न चाहेँ। र मेरो आवाजलाई तपाईँसम्म पुर्याउन सहयोग गर्नुहुने प्राविधिक मित्र अरुण घिमिरेप्रति पनि विशेष आभार प्रकट गर्दै यो ब्याकग्राउन्डमा बजेको
यो मिठो भाका छाड्दै आजको श्रृङ्खलाबाट म प्रमिला बिदा हुने अनुमति चाहन्छु. तपाईँको बाँकी पल सुखद रहोस्. शुभ साँझ. नमस्कार. फेरि भेटौँला.

0: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ।
1: बगैचा एडभेन्चर रिसोर्ट,
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, कैडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
2: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
3: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
2: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
3: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
2: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएछु, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
7: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98550-50934।
8: लौ चट्याङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
9: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
10: हो र?
9: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
10: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
9: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
10: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
9: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
12: कक्षा 11 भर्ना खुल्यो, शान्त वातावरणमा स्तरीय अध्ययन अध्यापन हुने कालिका संस्कृत विद्यापीठमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 नयाँ भर्ना खुलेको जानकारी गराउँदै इच्छुक विद्यार्थीहरूले यथाशीघ्र कालिका संस्कृत विद्यापीठ प्रशासनमा एसई वा स्वसर उत्तीर्ण भएका आवश्यक शैक्षिक कागजात सहित 2083 असार 1 गतेसम्म भर्ना गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै पठन पाठन भर्ना कार्यक्रम समाप्ति लगत्तै हुने जानकारी गराउँदछौ। कक्षा 11 अनिवार्य विषय सहित ऐच्छिक विषयहरूमा ऐच्छिक सिद्धान्त, ज्योतिष, व्याकरण र नेपाली विषयको मात्र पठन पाठन हुनेछ। विस्तृत जानकारी को लागी कालिका संस्कृत विद्यापीठ गैंडाकोट नवलपरासी बर्दघाट सुस्ता पूर्व फोन 0785022 मोबाइल 98550 63597।
13: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेद का घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
14: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
13: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
16: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैडाकोट नगरपालिका नवलपुर।
17: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
18: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएम को फेसबुक पेज एवं यूट्यूब संगे हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजे को विजय खबर में श्री माया गाह मगर को नमस्कार। विजय खबर में प्रमुख खबर का मुख्य शीर्षक विश्व वातावरण दिवस को अवसर में जयसी सामुदायिक वन द्वारा वृक्षारोपण अक्सफोर्ड सेकेंडरी स्कूल में विद्यार्थी नेतृत्व चयन सुयांश सिग्देल बने स्कूल कैप्टेन गृह मंत्रालय द्वारा 18 जना सहसचिव को सरुआ तथा पदस्थापना नवलपुर को नया सीडीओ में जगदीश्वर उपाध्याय र ग्लोबल आईएमएफ
1: गैंडाकुट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकुट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकुट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियम अनुसार आर्थिक वर्ष 2082-83 को विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दगाट सुस्ता पूर्व।
2: दिदी किन हो यो छिमेकीमा त सधैं झगडा कुपित मात्र हुन्छ, कतै उजुरी दिने कि?
3: ओ हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
2: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
3: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनले दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
0: विजय खबरमा अब खबर विस्तारमा विश्व वातावरण दिवसको अवसरमा जयसी सामुदायिक वन तथा उपभोक्ता समूह गैंडाकोटले वृक्षारोपण गरेर वातावरण दिवस मनाएको छ। शुक्रबार रानीताल नजिकै रहेको वनको पाखोमा लिची तथा आँपका बिरुवाहरू रोपेर कार्यक्रम शुरू गरेको हो। समूहले वातावरण दिवसको अवसरमा वनको कार्यक्षेत्रभित्र रहेका 30 टोललाई वातावरण सरसफाईका लागि 10,000 दरले चेक हस्तान्तरण गरेको वनका अध्यक्ष भीमबहादुर कुमारले जानकारी दिनुभयो। अध्यक्ष कुमारले वन जंगल र वातावरण हरियाली बनाउन हामी सबैको दायित्व भएको बताउनुभयो। गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदन भक्त अधिकारीले वातावरण जोगाउन हामी घरको वरिपरि फलफूल लगायतका वृक्षारोपण गरी वातावरण जोगाउनु पर्ने बताउनुभयो। नगर प्रमुख अधिकारीले विश्वले आज नेपालका जंगल जोगाउन अनुदान दिएको छ, त्यसैले हामीले हाम्रो वन जंगल जोगाउन चाहिरहेको बताउनुभयो। सब डिभिजन वन कार्यालय गैंडाकोटका प्रमुख सन्तोष मिश्रले वातावरण जोगाउनलाई सामान्य प्लास्टिकलाई निषेध गर्ने, डस्टबिन वितरण गर्ने, कम्पोस्ट बिना वितरण गर्न सक्यो भने वातावरण हराभरा हुने बताउनुभयो। गैंडाकोट नगरपालिका वडा नम्बर 5 वडाध्यक्ष रत्नप्रसाद सापकोटाले प्लास्टिक जन्य वस्तुहरूले असर गर्ने भएको, खेतीयोग्य जमिन वातावरण जीव जन्तुलाई असर गर्ने नगर्ने मैत्रीले राम्रो सन्देशमूलक कार्यक्रम गरेको बताउनुभयो। सामुदायिक वन महासंघका केन्द्रीय सदस्य कमल प्रसाद पराजुलीले गैंडाकोट नगरपालिकामा वातावरण मैत्री हुन सक्यो भने हामी सबै राम्रो वातावरणमा बस्न सक्ने बताउनुभयो। समूहका उपाध्यक्ष ढाका सुवेदीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण सचिव टेक बहादुर राणाले गर्नुभएको थियो। कार्यक्रममा समूहका कार्य समिति र समूहको क्षेत्रभित्र रहेका 30 टोल विकास संस्थाका सदस्य तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। विश्व वातावरण दिवस 2026 को अवसरमा नवलपुरको गैंडाकोट 2 स्थित अक्सफोर्ड सेकेन्डरी अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टका विद्यार्थीहरूले चितवनको रत्नगर 10 स्थित शुभारम्भ एकाडेमीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममा कलेजका बिसिए तथा बिबिए संकायका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। शुभारम्भ एकाडेमीको प्राचार्य पशुपति उपाध्यायको समन्वय तथा सहयोगमा सञ्चालन गरेको उक्त कार्यक्रम अन्तर्गत विद्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्राचार्य उपाध्यायले वातावरण संरक्षण वर्तमान समयको महत्वपूर्ण आवश्यकता भएको उल्लेख गर्नुभयो। उहाँले शुभारम्भ एकाडेमीमा प्रत्येक विद्यार्थीले आफ्नो जन्मदिनको अवसरमा एक बिरुवा रोप्ने अभ्यास विगतदेखि नै कार्यान्वयनमा रहेको जानकारी दिँदै यस्ता क्रियाकलापले विद्यार्थीहरूमा वातावरणप्रतिको जिम्मेवारी बोध र संरक्षण संस्कारको विकास गर्ने विश्वास व्यक्त गर्नुभयो।
5: अब दिनदिनै हाम्रो पर्यावरण बिग्रिरहेको छ, अब यस्ता समस्याहरू बढिरहेका छन्, गभीहरू बढिरहेको छ। यसमा यहाँ सबैको योगदान अतुलनीय हुन्छ, त्यसमा यहाँ सबैले यस्तो कार्यमा चाहिँ विशेष सहयोग गरिदिनु होला र यहाँलाई विशेष आभार। फेरि पनि शुभारम्भ एकाडेमीमा यहाँहरू आउन चाहेको बेलामा हाम्रो यो तपाईँहरूको प्रतिको स्वागत सधैँ खुला रहनेछ।
0: त्यसै गरी अक्सफोर्ड कलेजकी विद्यार्थी प्रतिनिधि सम्पदा ढकालले वातावरण संरक्षणलाई एक दिने अभियानका रूपमा मात्र नहेरी दैनिक जीवनको अभिन्न अङ्गका रूपमा आत्मसात गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले विश्व वातावरण दिवसमा मात्र नभई वर्षभरि नै वृक्षारोपण तथा वातावरण सम्बन्धी गतिविधिहरूमा सक्रिय सहभागिता जनाउन सबैलाई आग्रह गर्नुभयो।
6: त्यही भनेको यस्तै हाम्रो वातावरणको संरक्षणको लागि चाहिँ केही सानो इनिसिएटिभ लिएका छौँ हामी अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले। हामी विद्यार्थीहरू बिसिए र बिबिएको स्टुडेन्ट्सहरू यहाँ शुभारम्भ एकाडेमीमा आएर हामीले चाहिँ वृक्षारोपण कार्यक्रम गरेका छौँ र यसमा चाहिँ एकदम एउटा इन्सपायरिङ एक्ट पनि हो जस्तो लाग्छ र हरेक र इन्सपायरिङ पनि हो र एउटा नर्मल एक्ट पनि हो। हामी सबैले चाहिँ यस्तै वर्ल्ड इन्भाइरोमेन्ट डे पुरेर बस्नु हुँदैन र एउटा सानो प्लान्ट चाहिँ आफ्नो घर वरिपरि वातावरण वरिपरि चाहिँ रोपिराख्नुपर्छ जस्तो लाग्छ।
0: सहभागीहरूले वृक्षारोपण कार्यक्रमले वातावरण सचेतना अभिवृद्धि गर्नुका साथै हरित वातावरण निर्माणमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए। कार्यक्रमले युवा पुस्तामा वातावरण संरक्षण प्रतिको जिम्मेवारी र प्रतिबद्धतालाई थप सुदृढ बनाएको आयोजक विद्यार्थीहरूले बताएका छन्। अक्सफोर्ड सेकेन्डरी स्कुलमा विद्यालय निर्वाचन 2083 सम्पन्न भएको छ। विद्यार्थीहरूमा नेतृत्व विकास, जिम्मेवारी बोध तथा लोकतान्त्रिक संस्कारको विकास गर्ने उद्देश्यले आयोजित निर्वाचनबाट विभिन्न पदका विद्यार्थी प्रतिनिधि चयन भएका हुन्। निर्वाचनमा कुल 410 मत खसेको थियो, जसमध्ये 406 मत सदर तथा 4 मत बदर भएको निर्वाचन समितिले जनाएको छ। निर्वाचनको नतिजा अनुसार सुधांशु सिग्देल स्कुल क्याप्टेन तथा सभ्यता श्री रेग्मी स्कुल भाइस क्याप्टेनमा निर्वाचित हुनुभएको छ। त्यसै गरी रेड हाउस क्याप्टेनमा कृष्णा थापा मगर र भाइस क्याप्टेनमा जोसेफ गिरी, येल्लो हाउस क्याप्टेनमा पवन पौडेल र भाइस क्याप्टेनमा सुशान श्रेष्ठ, ब्लू हाउस क्याप्टेनमा दिपेश पौडेल र भाइस क्याप्टेनमा सुगम बिका तथा ग्रीन हाउस क्याप्टेनमा रोहित आले र भाइस क्याप्टेनमा सौरभ अधिकारी निर्वाचित हुनुभएको छ। निर्वाचन अधिकृतको जिम्मेवारी सिद्धार पाठकले निर्वाह गर्नुभएको थियो। मतदान केन्द्र अधिकृतका रूपमा रेड हाउसमा आशिका आचार्य, ग्रीन हाउसमा मिलन लामिछाने, ब्लू हाउसमा आनन्द घिमिरे तथा येल्लो हाउसमा प्रदीप चौधरी रहनुभएको थियो। निर्वाचनको अनुगमन तथा सुपरिवेक्षण इन्जिनियर रोहित भण्डारी, देवीलाल जोशी र कमल प्रसाद वाक्लेले गर्नुभएको थियो। विद्यालयका प्रशासन प्रमुख नारायण सिग्देलले कार्यक्रमबारे जानकारी दिँदै विद्यार्थीहरूलाई व्यावहारिक रूपमा निर्वाचन प्रक्रिया बुझाउने, नेतृत्व क्षमताको विकास गर्ने तथा जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने उद्देश्यले विद्यालय निर्वाचन आयोजना गरेको बताउनुभयो। उहाँले निर्वाचित सबै विद्यार्थी प्रतिनिधिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। विद्यालयले यस्ता गतिविधिले विद्यार्थीहरूमा लोकतान्त्रिक मूल्य मान्यता, सहकार्य र नेतृत्व विकासमा सकारात्मक योगदान पुग्ने विश्वास समेत व्यक्त गरेको छ। विश्व वातावरण दिवसको अवसरमा मैया देवी कन्या कलेजको आयोजना तथा ओम शान्ति टोल र शान्ति इन्द्रिणी टोलको सहकार्यमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। संविधान सभा सदस्य एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कलेजका प्राचार्य तेजप्रसाद पौडेल, प्रधान अध्यापक संघका सभापति कृष्ण प्रसाद नेपाने सहायक

0: उल्लेख गर्दै उहाँले नियमित सरसफाईमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। ग्लोबल आईएमई बैंक लिमिटेडको मुख्य वित्तीय सहयोग र क्लिन अप नेपालको कार्यान्वयनमा सञ्चालित ग्लोबल ग्रीन स्कूल प्रोग्राम अन्तर्गत गैंडाकोट नगरपालिकालाई 3 थान मेटल डस्टबिन सहयोग स्वरूप प्रदान गरिएको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो परियोजनालाई आर्थिक सहयोग नगरपालिकालाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिकाका मेयर मदन भक्त अधिकारीले वातावरण स्वच्छताका लागि स्कूल तहदेखि नै सञ्चालित कार्यक्रम र प्राप्त सहयोगले नगरको फोहोर व्यवस्थापनमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लम्गादेले सार्वजनिक स्थलहरूलाई स्वच्छ राख्न बैंक र संस्थाको यो संयुक्त प्रयास प्रशंसनीय रहेको बताउनुभयो। त्यसै गरी परियोजना कार्यान्वयन गरिरहेको संस्था क्लिन अप नेपालका परियोजना प्रमुख करुणा थापाले विद्यालय केन्द्रित यस कार्यक्रमले विद्यार्थी मात्र नभई स्थानीय तह र समुदायलाई समेत पर्यावरण संरक्षणमा जोड्ने लक्ष्य राखेको बताउनुभयो। सो अवसरमा हस्तान्तरण गरिएका डस्टबिनहरू नगरपालिका परिसर तथा बढी फोहोर संकलन हुने सार्वजनिक क्षेत्रहरूमा राखिने बताइएको छ। गृह मन्त्रालयले 18 जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ। मन्त्रालयले आज 12 जना प्रमुख जिल्ला अधिकारी र 6 जना सहसचिवको सरुवा गरेको हो। मन्त्रालय वा अन्तर्गत रहेका सहसचिवलाई विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा नयाँ जिम्मेवारी दिएको छ भने अवधि पुगेका अन्य अधिकारीलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा गरिएको छ। नवलपुर जिल्लाको प्रशासनिक नेतृत्वमा परिवर्तन भएको छ। जिल्ला प्रशासन कार्यालय नवलपुरमा कार्यरत प्रमुख जिल्ला अधिकारी सिडिओ भविश्वर पाण्डेको जिल्ला प्रशासन कार्यालय पाल्पामा सरुवा भएको छ। गृह मन्त्रालयले यही जेठ 13 र 22 गते गरेको 18 जना सहसचिवहरूको सरुवा तथा पदस्थापनाको निर्णय अनुसार पाण्डेको पाल्पा सरुवा भएको हो। पाण्डे पाल्पा प्रस्थान गरेसँगै नवलपुरको नयाँ कमाण्ड सम्हाल्न सहसचिव जगदीश्वर उपाध्याय आउनुहुने भएको छ। नयाँ सिडिओका रूपमा आउन लाग्नुभएका उपाध्याय यसअघि जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रमुख जिल्ला अधिकारीकै रूपमा कार्यरत हुनुहुन्थ्यो। गृह मन्त्रालयले स्थानीय प्रशासनलाई थप गतिशील र प्रभावकारी बनाउन देशभरका 12 जिल्लामा प्रमुख जिल्ला अधिकारी फेर्ने क्रममा नवलपुरमा पनि नयाँ नेतृत्व पठाइएको हो। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
1: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
2: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि, त्यही गर हुन्न र?
1: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
3: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
4: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 मोबाइल 98612 20437।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। बढ्दो गर्मीका कारण विद्युतको माग बढेकाले अत्यावश्यक बाहेक अन्य विद्युतीय सामग्री नचलाउन नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण शाखाले अनुरोध गरेको छ। गर्मीमा विद्युतीय खपत बढेसँगै प्रसारण तथा वितरण लाइन एवं ट्रान्सफर्मर ओभरलोड हुन गई भोल्टेजको समस्या देखिएकाले अत्यावश्यक बाहेक अन्य विद्युतीय सामग्री सञ्चालन नगर्न नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजेन्द्र कुमार चौधरीले बताउनुभयो। चितवन र पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न भएको छ। जेठ 1 गतेदेखि सुरु गरेको सर्वेक्षण हालै सम्पन्न भएको हो। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार बाघ गणनाको कार्य सम्पन्न भएपछि आहार प्रजातिको सर्वेक्षण गरिएको हो। यसका लागि 9 समूह गठन गरी 20 दिनसम्म 2 हात्ती प्रयोग गरिएको थियो। प्रत्येक हात्तीमा 3 जनाका दलले प्राविधिक जनशक्ति परिचालन गरिएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार नलप्रासीको त्रिवेणीदेखि रौतहटसम्म बागगणना गरिएका क्षेत्रमा करिब 400 वटा

ट्रान्जिट बनाएर आहार प्रजातिको सर्वेक्षण गरिएको थियो। चितवनको भरतपुर कारागारका 50 जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन्। जिल्ला कारागारका प्रमुख रविन्द्र ढुङ्गानाका अनुसार हालसम्म 50 जना कैदीमा यो समस्या देखिएको हो। उहाँले भन्नुभयो, दैनिक 5 देखि 7 जना भाइरल ज्वरोबाट पीडित भएका छन्। समस्या दैनिक रूपमा बढ्दो रहेको छ। हाल कारागारमा 712 जना कैदी छन्। यसको क्षमता 600 मात्र हो। यहाँ 50 जना महिला र 550 जना पुरुषलाई राख्न सक्ने व्यवस्था भए पनि क्षमताभन्दा बढी बन्दीलाई राखिएको छ। भाइरल ज्वरोबाट पीडित भएकाहरूलाई छुट्टै कोठामा राखेर रा उपचार गरिरहेको छ। सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका 779 वटा विद्युतीय सहरी साधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको विशेष निर्देशनमा बिहिबार अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकार सुशासन र राजस्व रक्षाका मामिलामा सचेत रहेकाले तत्कालै समिति गठन गरी कानूनी प्रक्रिया अघि बढाएको उहाँले बताउनुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 15 मिनटसम्म पिक एन्ड ड्रप गर्दा सहरी साधनको पार्किङ शुल्क नलाग्ने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा यात्रु पुर्याउन तथा लिन आउने सहरी साधनको आवश्यकतालाई हेरेर पिक एन्ड ड्रप गर्दा 15 मिनटसम्म शुल्क नलाग्ने व्यवस्था गरेको हो। विमानस्थल कार्यालयका प्रवक्ता सञ्जय कुमारले यात्रुको आवश्यकतालाई हेरेर पिक एन्ड ड्रपको समय बढाएको जानकारी दिनुभयो। यसअघि 7 मिनटसम्म पिक एन्ड ड्रप गर्दा पार्किङ शुल्क नलाग्ने गरेकोमा उक्त समय अपुग भएको भन्दै थप सहजताका लागि समय बढाएको उहाँले बताउनुभयो। समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगितामा छनौट भएको नेपालले उपाधिका लागि सेमी फाइनलमा ओमानसँग प्रतिस्पर्धा गर्ने भएको छ। समूह एकको विजेता नेपालले समूह बीको उपविजेता ओमानसँग भेट पक्का गरेको हो। पहिलो सेमी फाइनलमा नेपालले ओमानसँग आइतबार बिहान 7:15 बजे सिङ्गापुरमा प्रतिस्पर्धा गर्नेछ। समूह चरणका दुवै खेलमा विजयी भएको नेपाल समूह विजेता बन्दै सेमी फाइनल प्रवेश गरेको हो। त्यसै गरी दोस्रो सेमी फाइनलमा समूह बीको विजेता हङकङ र समूह एको उपविजेता मलेसियाले प्रतिस्पर्धा गर्दैछन्। दोस्रो सेमी फाइनल आइतबार दिउँसो 12:15 बजे सिङ्गापुरमा हुनेछ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। विश्व वातावरण दिवसको अवसरमा जयसी सामुदायिक वनद्वारा वृक्षरोपण। अक्सफोर्ड सेकेन्डरी स्कुलमा विद्यार्थी नेतृत्व चयन। सुधांशु सिग्देल बने स्कुल क्याप्टेन। गृह मन्त्रालयद्वारा 18 जना सहसचिवको सरुवा तथा

हिराकुट नगरपालिकालाई डस्टबिन सहयोग एसियन गेम्स छनौटको सेमी फाइनलमा नेपालले ओमानसँग आइतबार प्रतिस्पर्धा गर्दै हवस् त सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। श्रीमान

0: हो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी, मोबाइल नम्बर 98554 54692 र 98554 54968।

0: वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: तेलको जर्किन बोक्दै कता हो दिदी?
2: सञ्जीवनी तेल मिल।
1: किन नि सञ्जीवनी तेल मिल नै?
2: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
1: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
3: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
4: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
3: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9580 26 445 र 9840 27 445।
5: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
2: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो। पलङ हेर न, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
5: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
6: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
3: सक्षम फर्निचर, गैडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9840185565। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 9861220437।
7: अहिले साँझको 7 बज्यो।

0: जन्ममिति प्रमाणित गर्न थियो। के कागजात चाहिन्छ होला?
1: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइसरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
3: मद्यपान र धुम्रपान सेवन नगरौ।
4: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: घर घरमा भान्सा घर, अब भान्सा घर लङ रेन चामल सेतो बरामा पनि उपलब्ध छ।
7: उही स्वाद, उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार।
6: जय श्री फुड्सको उत्कृष्ट उत्पादन भान्सा घर लङ रेन चामल।
8: स्वाद मात्र होइन प्रेम पस्किने।
2: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
9: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
10: जापानिज भाषा कहाँ?
9: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
10: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन, IELTS, PTE, SAT क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ।
11: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्यूजील्याण्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556-38894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0078-50-12-94, मोबाइल 9890-29-33-894।
12: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौँ?
13: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
12: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
14: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
12: हो, अरू भन त।
15: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
16: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
12: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
17: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
18: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
16: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
12: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: जय हनुमान, ज्ञान गुण सागर।
1: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैंडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
2: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
1: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैंडाकोट 9, नवलपुर।
20: महत्त्वपूर्ण सूचना छ। एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
21: सर, एउटा प्रश्न सोधौँ है।
22: सोधन
21: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
22: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
21: हस्, धन्यवाद सर।
23: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: Wüze FM eksi ek dasmalab sa.
1: सोल्टी
2: नि हल्का
1: भर।

0: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570826693 98570826693
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोलाकान्त सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
6: लौ न सुन्तली दिदी वन त आगोले सखापै पार्न आँट्यो के गर्ने होला भन्या
7: जे सुकै होस् हामीलाई मात्र के को चिन्ता भन्या हाम्रो घरमा लागे होइन के अरे
6: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी अनि हाम्रा गाई बस्तुले खाने घाँस पात हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 90 नहुने अक्सिजनमा पनि आगो लाग्यो हो कि यो कुरो बुझ्नुहोस् न
7: ए हो त नि है सही कुरा गर्यौ तिमीले मैले त यतातिर सोच्दै नसोचे कि
6: वन जङ्गल त हामीलाई मात्र होइन हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको ए सुन्तली दिदी कुरै नसुनी किन उठ्या
7: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि हिँड तिमी पनि
8: नरबहादुर मुकमी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 3 ढोडेनी
9: हेलो हाई ओ साथी तिमी कता हिडेको
10: हाई म आज गैंडाकोट ड्रेस भनेको
9: किन के पाइन्छ र त्यहाँ
10: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
11: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा
0: सम्पर्क गैंडाकोट ड्रेस सप गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 98456 45 90 र 98550 50 360
12: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
13: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
12: जाउँ न त जाउँ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
13: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि
14: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 98612204437
13: हाँ मिका हाँ गर्मी को मौसम आए संगे स्विमिंग में विशेष छूट को व्यवस्था रहेको जानकारी गराइन्छ।
15: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
16: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
15: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
16: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
15: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
16: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट एक नवलपुर।
17: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
18: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
17: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
19: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
20: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
21: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।
22: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
23: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
24: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ, कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
22: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
25: उरी बतास र खडेरीको समय छ, तपाईँको सानो हेल्थ क्याम्पले ठुलो जनधनको क्षति हुन सक्छ, त्यसैले आगोको प्रयोग सावधानीका साथ गरौँ।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। गाविएका र नयाँ बनेका मन्त्रालयहरूले आउँदो असार 7 गतेभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिसक्नुपर्ने, संविधान संशोधन गर्दा स्थानीय तहको निर्वाचन गर्दा गैरदलीय व्यवस्था गर्नुपर्ने निर्वाचन आयोगको सुझाव, जिल्ला समन्वय समिति पनि हटाउनुपर्ने, निर्वाचनमा दलीय हस्तक्षेप रोक्नुपर्ने,
1: निर्वाचनप्रति प्रारम्भिक संशय निषेधको राजनीति, सुरक्षा व्यवस्था सम्बन्धी चुनौती तथा निर्वाचनको वातावरण निर्माणसँग सम्बन्धित।
0: आज विश्व वातावरण दिवस, 40 माइक्रोन भन्दा पातलो प्लास्टिकमा रोक लगाउन माग, तर बजारमा अझै छ्यापछ्याप्ती। आज बागमती गण्डकीमा पानी पर्ने सम्भावना,
2: गण्डकी बागमती र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको अवस्था पनि छ।
0: रासपा सभापति रवि लामिछानेको भारत भ्रमणले विकासको ढोका खोलेको दावी, रासपाले सबै जिल्लामा भोलिदेखि जिल्ला अधिवेशन गर्ने, केही जिल्लामा सहमति, केही जिल्लामा विवाद।
3: भोलि र पर्सि चाहिँ करिब 90% सकिन्छ अलिअलि।
0: र युक्रेनले रुसद्वारा कब्जा गरिएका तटीय क्षेत्रमा 5 जहाजमाथि आक्रमण गर्यो। एसियाली खेलकुदको पुरुषतर्फको छनौटमा नेपालको सेमी फाइनलको यात्रा अब ओमानसँग।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: वैदेशिक रोजगारीको बाध्यात्मक लहरका बीच पनि स्वदेशमै उद्यमशीलताको बाटो रोजेर देशको आन्तरिक अर्थतन्त्र निर्माणमा लाग्ने युवाको संख्या पनि उल्लेखनीय छ। नेपालको निजी क्षेत्रले देशको कुल रोजगारी र उत्पादनमा ठूलो हिस्सा ओगट्दछ। त्यसैले सरकारले बजेट र कार्यक्रम ल्याउँदा सरकारी कर्मचारीको मात्र हित हेर्नु हुँदैन। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 अनुरूप गाभिएका र नयाँ बनेका मन्त्रालयले आउँदो असार 7 गतेभित्र संगठन तथा व्यवस्थापन संरक्षण गरिसक्नुपर्ने समय सीमा तोकेको छ। प्रशासनिक खर्च कटौती र सेवा प्रवाहलाई चुस्त बनाउन सचिवले एक अधिकृत र एक कार्यालय सहयोगी मात्र राख्न पाउने, सहसचिवलाई सहयोगी राख्न बन्देज लगाइने र कम्प्युटर अपरेटर पदको नयाँ दरबन्दी सिर्जना नगर्ने नीति सरकारले अघि सारेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका शासकीय सुधार हेर्ने सचिव गोविन्द कार्कीको नेतृत्वमा रहेको कार्यदलले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 को कार्यान्वयनका लागि संगठन तथा व्यवस्थापन सर्वश्रेण सम्बन्धी मार्गदर्शक सिद्धान्त तयार पारेको हो। मन्त्रालयहरू गाविदा सृजना हुने दोहोरोपन हटाउन 2083 असार 7 गतेभित्र सबै मन्त्रालयलाई आफ्नो संगठन तथा व्यवस्थापन संरक्षण सम्पन्न गर्न समय सीमा तोकिएको हो। मार्गदर्शक सिद्धान्तमा कुनै पनि रिक्त दरबन्दीमा नयाँ स्थायी पदपूर्ति नगर्ने र मन्त्रालय तथा केन्द्रीय निकायहरूमा राजपत्र अङ्गीकृत नायब सुब्बा र सोभन्दा मुनि कुनै पनि नयाँ दरबन्दी सृजना नगर्ने उल्लेख छ। कामको प्रकृति मिल्ने महाशाखा र शाखाहरूलाई आपसमा गाभिएर छरितो बनाउने र सचिवहरूको सुविधामा समेत कटौती गर्ने नीति अख्तियार गर्न भनिएको छ। निर्वाचन आयोगले संविधान संशोधन गर्दा स्थानीय तह निर्वाचन गैरदलीय हुने गरी व्यवस्था गर्न सुझाव दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाह नेतृत्वको संविधान संशोधन कार्यदललाई आयोगले संविधान संशोधन गर्दा यस्तो व्यवस्था गर्न सुझाव दिएको हो। आयोगले स्थानीय कार्यपालिका सम्बन्धी संविधानको व्यवस्था संशोधन गरेर गैरदलीय हुने गरी व्यवस्था गर्न सुझाव दिएको हो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जिन्जी विद्रोहपछि 6 महिनाभित्रको निर्धारित समयमा प्रतिनिधि सभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु सफलता भएको बताउनु भएको छ।
1: निर्वाचनप्रति प्रारम्भिक संशय निषेधको राजनीति, सुरक्षा व्यवस्था सम्बन्धी चुनौती तथा निर्वाचनको वातावरण निर्माणसँग सम्बन्धित विभिन्न जटिलता बावजुद आयोगले संविधान र कानूनले दिएको जिम्मेवारीलाई केन्द्रमा राखी सबै सरकारवाला पक्षहरूसँग निरन्तर समन्वय र संवाद गर्दै निर्वाचन सम्पन्न गरेको हो। नेपालको राजनीति एवं निर्वाचन इतिहासमा गत वर्ष फाल्गुन 21 गते सम्पन्न निर्वाचन विशेष रूपमा अङ्कित हुने अवस्था बनेको छ। विद्रोहपछि निर्धारित 6 महिनाभित्र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुन सक्नु चान्चुनी उपलब्धि होइन। नेपालको यो निर्वाचनलाई विश्वभरबाट सूक्ष्म ढङ्गले र अध्ययन विश्लेषण गरेर नियालिरहेको र विद्रोहपछि 6 महिनाभित्र निर्वाचन सम्पन्न हुँदो रहेछ है भनेर विश्वस्त भएको अवस्था र स्थिति पनि हो।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले 5 दिने भारत भ्रमण सकेर आज नेपाल फर्किनु भएको छ। भारत भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर, गृहमन्त्री असीम शाह लगायत नेतासँग भेटवार्ता गर्नुभएको थियो। स्वदेश फर्किएपछि सभापति लामिछानेले नेपाल भारत सम्बन्धलाई अझ राम्रो बनाउन यो भ्रमणले मद्दत गरेको र सम्बन्ध रिसेट भएको बताउनुभयो। उहाँले लगानी, सहकार्य र दुई देश बीचको सम्बन्धका विषयमा छलफल भएको जानकारी दिनुभयो। सीमा विवाद बारे बोल्दै उहाँले यस्ता विषय कूटनीतिक माध्यमबाट शान्त र चरणबद्ध रूपमा समाधान गर्नुपर्ने बताउनुभयो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सबै जिल्लामा भोलिदेखि जिल्ला अधिवेशन गर्ने भएको छ। केन्द्रीय निर्वाचन आयोगले देशभरका 77 जिल्लामा अधिवेशन गर्न कार्यतालिका नै सार्वजनिक गरेको जनाएको छ। पार्टीको संगठन सुदृढीकरण र नयाँ नेतृत्व चयनका लागि रासोपाले देशभरका अधिकांश जिल्लामा भोलि र पर्सि अधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो। भोलि कोशी प्रदेशका झापा, मोरङ, सुनसरी सहित 8 जिल्ला, मधेसका महोत्तरी र रौतहट, बागमती काठमाडौँ, भक्तपुर, नुवाकोट सहित 10 जिल्लामा अधिवेशन हुनेछ। त्यसै गरी गण्डकीका 5 जिल्ला, लुम्बिनीका 8 जिल्ला, कर्णालीका 2 र सुदूरपश्चिमका 3 जिल्लामा नयाँ नेतृत्व चयन गरिने कार्यतालिका रहेको निर्वाचन आयोगका प्रमुख भुवन केसीले सिआइएनलाई जानकारी दिनुभयो।
3: अब हाम्रो भोलिदेखि सुरु भएर अब भोलि र पर्सि चाहिँ करिब करिब 90% सकिन्छ, अलिअलि विवाद भएको अनि कुनै कुनैमा चाहिँ अब अहिले तुरुन्तै तदर्थ समितिहरू नबनिसकेको जिल्लाहरूमा चाहिँ अहिले तुरुन्तै हुँदैन विवाद। अहिले हाम्रो जस्तो तपाईँको बारा, धनुषा होइन, अलिकति त्यहाँ विवाद छ, त्यसलाई हामीले भ्याउनेर अनि 2-3 दिनपछि गर्दैछौँ। अब हाम्रो अहिले अधिवेशन नहुने जिल्ला भनेको त्यतापट्टि हुम्ला र डोल्पा, मनाङ मुस्ताङ, रुकुम पूर्व, अनि अर्को यतापट्टि पूर्वमा पनि अर्को एउटा कुन चाहिँ छ, यिनीहरूमा चाहिँ अहिले तुरन्तै सदस्य हुने हुन्छ, अधिवेशन हुँदैन।
5: नेपाल वायु सेवा निगमको सञ्चालक समिति पदाधिकारी छनौट प्रक्रिया तत्काल अघि नबढाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश दय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले समिति सदस्य छनौट प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश दिएको हो। सरकारले आवेदन माग गरी प्रतिस्पर्धाबाट नेपाल वायु सेवा निगमका सदस्यहरू र अध्यक्ष चयन गर्ने तयारी गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वसाधारणले पार्किङको महँगो शुल्क तिर्नु परेको भन्ने गुनासो बढ्दै गएपछि 15 मिनटसम्म पार्किङमा बस्ने सवारी साधनको शुल्क नलाग्ने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा यात्रु पुर्याउन तथा लिन आउने सवारी साधनको आवश्यकतालाई हेरेर पिक एन्ड ड्रप गर्दा 15 मिनटसम्म शुल्क नलाग्ने व्यवस्था गरेको छ। विमानस्थल कार्यालयका सूचना अधिकारी तेज बहादुर पौडेलले यात्रुको आवश्यकतालाई हेरेर पिक एन्ड ड्रपको समय बढाइरहेको सिआइएनसँग बताउनुभयो।
6: यो जेट भरिलाई नि यो अब एयरपोर्ट अलिक कन्जेस्टेड नै छ, एरिया एकदमै सानै छ, तपाईँहरूलाई पनि थाहा छ होइन। अनि यो जेट भरिको लागि चाहिँ हामीले ट्रायलमा सबै यो टिआइएमा पार्किङ गर्ने सबै सवारी साधनहरूलाई चाहिँ पिकअप ड्रपको लागि चाहिँ 15 मिनट सुरुको चाहिँ छुट दिने भनेर गरेका छौँ यो ट्रायलको लागि। अब जेट पछाडि चाहिँ त्यसको रिजल्ट कस्तो आउँछ त्यही अनुसार चाहिँ एक्सटेन्ड गर्ने कसो गर्ने भनेर चाहिँ निर्णय गर्ने भन्ने कुरो रहेछ।
5: यसअघि 7 मिनटसम्म पिक एन्ड ड्रप गर्दा पार्किङ शुल्क नलाग्ने गरेकोमा सो समय अपुग भएको भन्दै थप सहजताका लागि समय बढाइएको हो। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी जिल्लाका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ। मौसमविद हरिप्रसाद ढकालका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ। साथै यी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिउँ पर्न सक्ने जल तथा मौसम विभागले जनाएको छ। कोशी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई जिल्लामा तातो दिनको अवस्था रहने सम्भावना रहेको मौसमविद हरिप्रसाद ढकालले सिआइएनलाई जानकारी दिनुभयो।
2: यति बेला देशभरिकै मौसमको कुरा गर्नुपर्दाखेरि विशेष गरी सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल आएको अवस्था छ, अन्य भूभागमा अंशी बादल आएको छ। साथसाथै पानी पर्नेको कुरा गर्नुपर्दाखेरि यति बेला गण्डकी बागमती र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको अवस्था पनि छ। मधेस प्रदेश बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा चाहिँ केही स्थानहरूमा तातो दिन हुने सम्भावना पनि रहेको छ र यो तातो दिन हुने सम्भावना चाहिँ पर्सिलाई पनि क्रमशः जारी नै रहनेछ।
5: सरकारले 40 माइक्रोन भन्दा पातलो प्लास्टिक झोला उत्पादन बिक्री वितरण र प्रयोगमा पटक पटक प्रतिबन्ध लगाए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन, जसले गर्दा वातावरणीय प्रदूषण झन गम्भीर बन्दै गएको वातावरण विज्ञहरूको भनाइरहेको छ। राष्ट्रिय फोहोर व्यवस्थापन आधार रेखा सर्वेक्षण 2022 अनुसार घरदुरीबाट निस्कने फोहोरमध्ये 12% संस्थागत फोहोरको 21% र व्यावसायिक क्षेत्रको 22% हिस्सा प्लास्टिकजन्य फोहोरको रहेको छ। विशेषज्ञहरूका अनुसार नेपालका सहरी क्षेत्रमा दैनिक करिब 350 टन प्लास्टिक फोहोर उत्पादन हुन्छ। प्लास्टिक जलाउँदा डाई अक्सिजन जस्ता विषाक्त ग्यास विसर्जन हुने, जल स्रोत प्रदूषित हुने, जलीय जीव जन्तुको मृत्यु बढ्ने तथा सूक्ष्म प्लास्टिक मार्फत मानव स्वास्थ्यमा समेत असर पुग्ने खतरा बढेको वातावरण विज्ञ रोशना सुवेदीले सिआइएनलाई जानकारी दिनुभयो।
7: ब्यान त भयो, तर अब यो ब्यानलाई चाहिँ सफल बनाउन 2-3 तहबाट मात्रै सम्भव हुन्छ कि सबै मात्रै सबैजनाले सबैतिरबाट पुस गर्नुभयो भने मात्रै। फर्स्ट त अभियसली प्रड्युसर्सले चाहिँ त्यो म्यान्डेट भन्दा मापदण्डमा रहेर प्रड्युस गर्नुभयो भने एक त समाधान तिनै दोस्रो सरकारले कुनै नीति नियम बनाएको छ भने किन बनाएको छ भनेर सर्वसाधारणले बुझ्न पनि जरुरी छ। राइटको कुरा गर्छौँ भने हाम्रो ड्युटिजको कुरा पनि इक्वली इम्पोर्टेन्ट छ, होइन? हामी राइट्सवाला कुरामा चाहिँ
8: यसमा अलिकति लाग्ने हरेक बच्चालाई पनि स्कुलमा पनि सिकाइन्छ, बच्चाले पनि भन्छ प्लास्टिकको झोला चाहिँ प्रयोग गर्नु हुँदैन, यो त डढ्दैन, यसले त हाम्रो वातावरण बिगार्छ भनेर थाहा छ। ठुलो मान्छेलाई थाहा नहुने अपवाद बाहेक धेरैलाई थाहा छ र पनि हामी प्रयोग गर्छौँ नि त।
7: त्यही बिहेभियरल चेन्जको कुरा भनेको त कस्तो रहेछ, के मतलब थाहा हुँदा हुँदै पनि एकदम सेट भइसक्यो,
8: सुरुट रक्सी खानु हुँदैन भनेर थाहा छ र पनि
7: खाइन्छ, होइन? त्यही लेखा हुन्छ नि, डेन्जरस पिक्चर लगाएर। प्लास्टिकको पनि त्यही हो, तर इम्प्लिमेन्टेसन कानुन बनिरहँदा इम्प्लिमेन्टेसनमा पनि अलिकति तीव्रता स्ट्रिक्ट मोनिटरिङ देखायो भने चाहिँ मान्छे पनि अलिक त्रसित हुन्छ, जनचेतना पनि अलिकति क्रिएटिभ वेमा गर्न सकिन्छ कि, होइन? रेडियोको थ्रु, टिभीको थ्रु, बुझ्ने भाषामा। अब 40 माइक्रोन भनेको त कस्तो कतिको चाहिँ 40 माइक्रोन हो भन्ने पिक्टोरियल वेमा देखाइदियो भने बा बुझ्नुहुन्छ कि
8: कस्तो खालको हुन्छ 40 माइक्रोन भन्दा तलको प्लास्टिक।
7: टेक्निकको कुरा भयो नि त, म एज एन इन्भाइरोमेन्ट पढेको मान्छे या त्यो विधामा लागेको मान्छेले बुझ्न सकौँला, तर सबैले त बुझ्नुहुन्न। मेरै मम्मी बुवालाई नै राम्ररी भन्यो भने उहाँले अब कुनमा 40 कुन 50 नै कुरा आउँछ।
5: साझा खबरमा अब विदेशका खबर। युक्रेनले रुसद्वारा कब्जा गरिएका तटीय क्षेत्रमा 5 जहाजमाथि आक्रमण गरेको छ। युक्रेनी ड्रोन बलका कमान्डरका अनुसार ती जहाजहरू युक्रेनको अन्न चोरी गरेर ओसार पसार गर्ने साथै सैन्य सामग्री र इन्धन ढुवानी गर्ने कार्यमा संलग्न रहेको दावी गरिएको छ। जहाजहरूलाई लक्षित गरी ड्रोन आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। एसियाली खेलकुदको पुरुषतर्फको छनौटमा नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। सिङ्गापुरमा भइरहेको प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा आज हङकङले ओमानलाई 154 रनले पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। नेपाल र मलेसिया समूह एबाट तथा हङकङ र ओमान समूह बीबाट विजेता र उपविजेता बन्दै सेमी फाइनलमा पुगेका हुन्।
0: सन्तोषी रावल आर्थिक वर्ष सकिने लाग्दा हुम्लाका बैङ्कहरूमा सेवाग्राहीको चाप।
9: पहिला भन्दा अहिले बढी समस्या भयो, अनि 2-3 घन्टा भएको ब्याङ्कमा कुर्याएको उपभोक्ता समिति तिनीहरू धेरै हुँदाखेरि अलि गाह्रो छ, पालो पा छैन।
0: हतारोले गुणस्तरीय काम नहुने सम्भावना रिपोर्ट सँगै कृषिमा महिलाको श्रम धेरै तर आर्थिक निर्णयमा पहुँच कम लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
10: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ।

हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढेको छ। त्यसैले बस्ती र जङ्गल सुरक्षित राख्दै सहअस्तित्व कायम गरौँ। वन वन्यजन्तु र समुदायबीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौँ। NITS नेपाल, WWF र CIN।

0: पहाड तराई र हिमालका 17 वटा जिल्लामा यो अभियान गरेको ओल्ड भिजनले जनाएको छ। चालू आर्थिक वर्ष सकिन एक महिना सात दिन मात्र बाँकी छ। हुम्लामा आर्थिक वर्षको अन्त्य नजिकै जाँदा बैङ्कहरूमा सेवाग्राहीको चाप बढ्न थालेको छ। विकास निर्माणका योजना सञ्चालन, उपभोक्ता समिति गठन तथा छिटो छिटो भुक्तानी प्रक्रियाका लागि विभिन्न समूह संस्था र उपभोक्ताहरू बैङ्कमा धाउन थालेपछि जिल्लाका बैङ्कहरूमा पनि भिडभाड देखिन्छ।
1: आर्थिक वर्षको अन्त्यसँगै बजेट खर्च नभए फिर्ता गर्नुपर्ने प्रावधान छ। यही कारण प्राय एजनाहरू आर्थिक वर्षको अन्त्यसँगै कार्यान्वयनका लागि दर्दु फुने गरेको छ। अहिले हुम्लामा पनि यो दृश्य देख्न सकिन्छ। जेठ महिना अर्थात् चालू आर्थिक वर्षको 11 महिनासँगै सामान्यतया शान्त रहने ब्याङ्कहरू अहिले सेवाग्राहीले भरिभराउ भएका छन्। सेवाग्राही पार्वती सही:
2: ब्याङ्क जाँदाखेरि अनि धेरै घुइँचो हुँदाखेरि अब पहिला भन्दा अहिले बढी समस्या भयो। अनि 2-3 घन्टा भइगयो ब्याङ्कमा कुर्याएको। उपभोक्ता समिति तिनीहरू धेरै हुँदाखेरि अलि गाह्रो छ, पालो पा छैन।
1: संघ प्रदेश र स्थानीय तहबाट विनियोजित बजेटका योजनाहरू कार्यान्वयनको लागि उपभोक्ता समितिहरू नयाँ खाता खोल्न, रकम भुक्तानी लिन तथा ब्याङ्किङ प्रक्रिया पूरा गर्न ब्याङ्क पुगिरहेका छन्। दैनिक 25 भन्दा बढी नयाँ योजना तथा उपभोक्ता समितिका खाता खोलिने र त्यत्तिकै संख्यामा भुक्तानी सम्बन्धी काम हुने गरेको राष्ट्रिय वाणिज्य ब्याङ्क सिमकोट शाखाका प्रबन्धक सम्झना अडी बताउनुहुन्छ।
3: अलिकति बढ्ने नै भयो नि त पहिला भन्दा, किनकि यतिखेर समूहको खाता टन नै आउँछ कि। अस्ति एकै दिनमा पनि हाम्रोमा लगभग 20-25 वटा खाता आएको थियो खोल्नलाई, त्यो चाहिँ खाता खोल्ने समूहको खाता। अनि त्यसले गर्दा भिड त हुने नै भयो। अरू नर्मल कस्टमर डेली हुने बाहेक उनीहरू त एक्स्ट्रा आयो नि त, असारलाई लक्षित होला मेन त होइन। हाम्रोमा एक त सरकारी कारोबार भए हुनाले भिड त अरू ब्याङ्कमा भन्दा त धेरै नै हुन्छ। यो टाइममा चाहिँ अरू टाइममा भन्दा भिड चाहिँ हुन्छ। समूहगत खाता धेरै खोलिन्छ अनि त्यसको हामीले फेरि भुक्तानी पनि हेभी हेभी अमाउन्टमा हुन्छ नि त समूहको। त्यसले गर्दा क्यास डिस्पर्स यतिखेर धेरै नै हुन्छ कि। हाम्रो खाताहरू त स्पेसली सम्बन्धित कार्यालयबाटै सिफारिस भएर आउँछ नि त, हो यो टाइममा लक्षित भएर नै खुल्छ अरे।
1: सरकारी स्वामित्वका ब्याङ्क मात्र होइन, निजी ब्याङ्कहरूमा पनि उस्तै चाप देखिएको छ। सिटिजन ब्याङ्क इन्टरनेसनल सिमकोट शाखाका प्रबन्धक हेमराज हमाल:
4: आजकल अब यो पहिलाको हिसाबले चाहिँ अब हाम्रो अहिले आर्थिक वर्षको अन्तिममा आउँदाखेरि यो विभिन्न कार्यालयबाट मार्फत कसैलाई दिएका सब्सिडी खाताहरू त्यस्तो टाइपको कुनै उपभोक्ता समितिको तिनीहरूको चाहिँ अब पहिलो महिनाभन्दा असारमा चाहिँ आइरहेछन्। हामीमा प्रत्येक दिन तीन चारवटा खाताको दलले खोलिरहेका छन्। तसर्थ तर हाम्रो यो गाउँपालिकाको यिनीहरूको चाहिँ अकाउन्ट चाहिँ हाम्रो अब राष्ट्रिय वाणिज्य ब्याङ्कमै हुँदाखेरि उहाँहरूको त्यतै हुन्छ होला। कुनै सङ्घ संस्थाहरू, त्यसपछि कृषि भेन्डरी, तिनीहरूको हाम्रो यो कृषकहरूलाई दिने अनुदान, तिनीहरूको खाता चाहिँ हामी खोलिरहेछौँ। त्यही हो, पहिलाभन्दा अलिकता ठुलो धेरै छ यो जेठ असारमा।
1: सिमकोटमा कृषि विकास ब्याङ्क सहित 4 ब्याङ्क सञ्चालनमा छन्। ती सबै ब्याङ्कहरूमा अहिले अन्य समयको तुलनामा निकै व्यस्तता छ। विकास निर्माणका सामग्री खरिद, ठेक्का व्यवस्थापन तथा सरकारी योजनाका उपभोक्ता समितिहरूका लागि नयाँ खाता सञ्चालन गर्नुपर्ने भएकाले साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कमा पनि सेवाग्राहीको चाप बढेको छ। ब्याङ्कका शाखा प्रबन्धक अमर बहादुर शाही: आर्थिक वर्षको अन्तिम महिना नजिकै जाँदा विकास निर्माणसँग सम्बन्धित आर्थिक गतिविधि तीव्र भएकाले ब्याङ्किङ कारोबारमा उल्लेखनीय वृद्धि भएको बताउनुहुन्छ।
5: असार लाग्दै गर्दा सरकारी कारोबार त हाम्रो ब्याङ्कमा हुँदैन होइन, त्यही पनि कुनै पनि सरकारी खाता भएको क्लाइन्टहरूले आउने चान्सेस क्यासको मुभमेन्ट चाहिँ हुन्छ होइन। र अर्को सरकारी जो ठेकापट्टा छ नि त हजुरको, उसको लगानी गर्नको लागि जस्तै अब सम्झौता गरिसकेपछि केही पैसा चाहिँदो रहेछ, त्यसको लागि मान्छेहरूले खेर लिने गर्नु आउन सक्छ होइन। त्यो विड्रलको अलिकति ट्रेन्ड बढेको छ, त्यो चाहिँ विकासको लागि अब ठेकापट्टा अब सामान खरिद गर्नको लागि लिएको हुनसक्छ र आउने क्रम पनि अलिकति फ्लो बढेको। तर त्यसरी रसै हुने तरिकाले, अलिकति भिडभाडै हुने तरिकाले हामी कहाँ भएको छैन।
1: सरकारले प्रत्येक वर्ष साउनदेखि नै विकास योजनाहरू कार्यान्वयन गर्ने नीति लिए पनि अधिकांश योजना आर्थिक वर्षको अन्तिम समयमा मात्र गति लिने प्रवृत्ति अझै कायम देखिन्छ। त्यसकै परिणाम स्वरूप असार नजिकिँदा ब्याङ्कहरूमा एकै पटक खाता खुल्ने, भुक्तानी लिने र रकम निकासा गर्ने चाप बढ्ने गरेको छ। बेलुमाया महतारा, सिआइएन रेडियो कर्णाली आवाज, सिमकोट हुम्ला।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। कृषिमा महिलाहरू धेरै संलग्न तर पुरुष निर्णयमा हावी।
6: त्यही बारीतिरै बिजी हुन्छु बिहानदेखि साँझसम्म, अब पात काट्छु, बाँध्छु, खन्छु, टिपटाप गर्छु, बेच्ने ठाउँसम्म पुर्याउँछु, अरू चाहिँ सबै श्रीमानले गर्नुहुन्छ।
0: आमदानीमाथि महिलाको अधिकार कम रिपोर्टसँगै अगुवा किसान संघको विशेष संवाद पनि बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
7: नेपाल

0: हाम्रा चेलीहरुको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईहरुको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस् समय छ जोश छ अब समर्थन गर्ने पालो तपाईको डिगो राष्ट्रको खेल तपाईको हातमा आज नै डाउनलोड गर्नुहोस्
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
2: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ नेपालको कृषि क्षेत्रमा महिलाको योगदान उल्लेखनीय छ खेतबारी खन्ने बिउ रोप्ने गोलबेट गर्ने र उत्पादन संकलन गर्ने बजारसम्म पुर्याउने काममा महिलाहरूको सक्रिय सहभागिता देखिन्छ तर यति धेरै श्रम र जिम्मेवारी वहन गरे पनि अधिकांश धेरै महिलाहरू भने आर्थिक रूपमा स्वतन्त्र बन्न सकेका छैनन् कृषि पेसामा दिनरात खटिए पनि आम्दानीमाथिको पहुँच भने पुरुषमा बढी देखिन्छ
3: पाल्पाको तानसेन आठ मदन पोखराकी 27 वर्षीय अनिता ठडराई 13 वर्षदेखि तरकारी खेती गर्दै आउनु भएको छ 15 रोपनी क्षेत्रफलमा टमाटर सिमी करेला काँक्रा र बोडी लगायतका तरकारी उत्पादन हुन्छन् बाली लगाउने गोडमेल गर्ने टिप्ने र बजारसम्म पुर्याउने अधिकांश काम उहाँकै जिम्मामा छ तर तरकारी बिक्रीबाट आएको रकम भने श्रीमान र ससुराले बुझ्ने गरेका छन्
4: तरकारी उत्पादन भएपछि कतिमा बेच्ने कहाँ बेच्ने कसलाई बेच्ने भन्ने चाहिँ मलाई थाहा हुन्न वास्ता पनि हुन्न श्रीमान र ससुराले सल्लाह गरेर बेच्दै आउनु भएको छ मैले चाहिँ अब पाप काट्छु बाँध्छु खन्छु टिपटाप गर्छु बेच्ने ठाउँसम्म पुर्याउँछु अरू चाहिँ सबै श्रीमानले गर्नुहुन्छ उहाँहरूले सबै गरेपछि मलाई त्यति वास्ता पनि लाग्दैन यतै बारीतिरै बिजी हुन्छु
3: तिनाउ गाउँपालिका छ कि सरिता जीसीको दैनिकी पनि उस्तै छ उहाँको गोठमा 27 गाई छन् गाईलाई दाना पानी खुवाउने गोठ सरसफाई गर्ने दुध दोएर डेरीसम्म पुर्याउने सबै जिम्मेवारी उहाँकै हो मासिक 4-5 लाख रुपियाँ बराबरको दुध बिक्री हुन्छ र त्यसबाट 1-1.5 लाख रुपियाँसम्म आमदानी हुन्छ तर त्यो आमदानी आफ्नो इच्छा अनुसार खर्च गर्ने स्वतन्त्रता भने उहाँसँग छैन उहाँलाई ती पशु वस्तु कतिमा बेच्ने कसलाई बेच्ने भन्ने एकल निर्णय गर्ने अधिकार पनि हुँदैन धेरै परिवारमा आर्थिक निर्णय गर्ने व्यक्ति पुरुष नै हुनुपर्छ भन्ने सोच अझै बलियो छ महिलाले खेतीको काम गरे पनि पैसा सम्हाल्ने र खर्च गर्ने अधिकार पुरुषमा केन्द्रित हुने गरेको उहाँको भनाइ छ
5: अब पैसा आउँछ अब त्यत्रो 1.5 लाख महिनामा बच्छ अनि त्यो पैसाबाट अब घर खर्च अब आफूलाई कहिले काहीँ सानोतिनो खर्च गर्दा त सोध्नु परेन गरिन्छ अरू अलिक ठुलो खर्च गर्नु पर्यो नि अब बुढाबुढी सल्लाह गर्नु पर्छ श्रीमानसित सल्लाह गरेर गरिन्छ अब
3: 44 वर्षीय लक्ष्मी रावतले पनि 1 दशकदेखि तरकारी खेती गर्दै आउनु भएको छ 5 रोपनी क्षेत्रफलमा सिमी बोडी धनियाँ लगायतका तरकारी र करिब 70-80 वटा सुन्तलाका बोटबाट वार्षिक 5-6 लाख रुपियाँसम्म आमदानी हुन्छ तरकारी फलफूल दुध र बाख्रा बिक्रीबाट आय आर्जन भए पनि रकम खर्च गर्ने निर्णय भने पारिवारिक सहमति बिना सम्भव हुँदैन जग्गा घर वा अन्य सम्पत्ति धेरै जसो पुरुषको नाममा हुन्छ जसका कारण उत्पादनको स्रोतमा स्वामित्व नभएपछि त्यसबाट प्राप्त आमदानीको अधिकार पनि कमजोर हुने उहाँको अनुभव छ
6: त्यो पैसा श्रीमानले नै राख्नुहुन्छ केही काम पर्यो भने माफ्यौँ अनि चलाउँछौँ अनि ठुला ठुला कारोबार गर्न परे पारे पनि त्यतै लगानी गर्छौँ तरकारीको बिउ लिएर आउन पर्यो भने हामीले मैले श्रीमानसँगै माग्छु अनि लिएर आउने त्यस्तै गर्छौँ केमा कति कति के गर्ने भनेर दुइटैको सरसल्लाहले चल्छौँ
3: मदन पोखराकी 51 वर्षीय तुलसी जीसी 3 दशक भन्दा लामो समयदेखि व्यवसाय तरकारी खेतीमा सक्रिय हुनुहुन्छ 6 रोपनी क्षेत्रफलमा टमाटर सिमी काँक्रा खुर्सानी फर्सी र आलु उत्पादन गर्दै आउनु भएकी उहाँ खेतीका सबै काममा अग्रसर हुनुहुन्छ तर खेतीका लागि आवश्यक बिउ मल विषादी वा अन्य सामग्री खरिद गर्न बजार जाने जिम्मा भने अझै श्रीमानकै रहन्छ बैंकिङ बचत लगानी ऋण व्यवस्थापन जस्ता विषयमा पर्याप्त जानकारी र अवसर नपाउँदा पनि आर्थिक निर्णयमा आत्मविश्वासका साथ सहभागिता जनाउन नसकिएको उहाँ बताउनुहुन्छ
7: तरकारीहरू बेचेको पैसा त श्रीमानसँगै हुन्छ, अनि घरमा घर खर्च गरेर कसले काम गर्दा काम के गर्ने र के नगर्ने भनेर सल्लाह त गर्छौँ, चलाउँछौँ। हामीले चाहिँ बारीमा प्याज राख्ने अनि बिरुवाहरू रोप्ने ओर्ने, बिरुवालाई संरक्षण गर्दै लैजाने, विषादीहरू पनि छर्नुपर्छ। अनि विषादीहरू छर्दाखेरि आजभोलि अलिक पहिला पहिला त अब थाहा नभएर जस्तो पनि छरियो, आजभोलि अब केसी तालले मैले ताउति लिँदा लिँदै अहिले आज जैविक झोलमलहरू बनाउने ओर्ने गरेर अनि विषादीबाट अलिक टाढा गर्ने भन्ने हिसाबले चाहिँ त्यो तरिकाले गरिएको छ।
3: यी प्रतिनिधि कथाले कृषि क्षेत्रमा महिलाको वास्तविक अवस्था उजागर गर्दछन्। उत्पादन प्रक्रियाको अधिकांश हिस्सा महिलाले थाने पनि बजार पहुँच, मूल्य निर्धारण, आमदानी व्यवस्थापन र आर्थिक निर्णयमा उनीहरूको भूमिका सीमित छ। अर्थात् श्रम महिलाको सहभागिता उच्च भए पनि आर्थिक अधिकारमा समानता स्थापित हुन सकेको छैन। रीमा सोमय, सीआईएन रेडियो मदन पोखरा, पाल्पा।
2: नेपालमा महिला किसानको आर्थिक तथा निर्णय प्रक्रियामा सहभागिता बढाउने विषयमा साथी लील प्रकाश चन्दले कृषि क्षेत्रका अगुवा महिला किसान बसन्ती चौधरीसँग कुराकानी गर्नुभएको छ।
8: आमदानीमा महिलाको अधिकार भन्नाले महिलाहरूलाई पनि आमदानीको होइन, उनीहरूलाई पनि बखाबरी गर्दाखेरि अलि राम्रो हुन्छ, कामकाज गर्दाखेरि होइन, पुरुषहरूलाई मात्रै नहेर्दा महिलाहरूको पनि अलिअलि सरकारले पनि हेरिदिएपछि महिलाको अलिकति राम्रो हुन्छ, कानुनी रूपमा पनि महिलाहरू पनि अगाडि बढ्न सक्छन्।
9: अब यो महिलाहरूले आफ्नो कमाईमा निर्णय गर्न पाउनु किन आवश्यक छ? आफै
8: महिलाहरूले आफ्नो कमाईमा निर्णय गर्न पायो भने उनीहरू पनि अगाडि बढ्न सक्छन् होइन, त्यही गरेर आफ्नो परिवार पाल्न सक्छन्। पुरुष मात्रै काम गरेर घरबार चलाउनु भन्दा होइन, महिलाहरूले पनि आधा आधा गरिदिएपछि राम्रोसँग चल्छ।
9: अब यो आमदानीमा अथवा यो निर्णय प्रक्रियामा महिलाले आफ्नो अधिकार प्रयोग गर्न पाउँदाखेरि घर परिवारमा समाजमा कस्तो खालको असर पर्छ?
8: झगडाहरू अलिक कम हुने, घर परिवार टोल छिमे गाउँलाई पनि अलि सहज हुने होइन, महिलाहरू पनि अलिअलि कमाइरहेछन्, उनीहरू पनि केही गरेर होइन यताउति गरिरहेछन्, घरमा सबै खर्चहरू चलिरहेछ।
9: अनि यो सबै जसरी अहिले तपाईँले गरिराखेको अभ्यास छ, अब अरू दिदी बहिनी तपाईँको सिको त गर्दै हुनुहुन्छ, तर त सबै दिदी बहिनीहरूले यस्तो खालको अभ्यास गरिरहनु भएको छैन होला। अब नेपालमा महिला किसानहरूको आर्थिक तथा निर्णय प्रक्रियामा सहभागिता बढाउनको लागि त्यो नीतिगत रूपमा व्यावहारिक रूपमा कसले के गर्यो भने अझै राम्रो होला भोलिका दिनहरूमा?
8: दिनहरूमा नेपाल सरकारले पनि महिलाहरूको लागि होइन बजारीकरणको राम्रो व्यवस्था गरिदिएपछि अलि राम्रो हुन्थ्यो भन्ने हुन्छ। अब सरकारले पनि अलि हेरिदिएपछि अब हामीहरू तरकारी त लगाउँछ, थोरै तरकारी मात्रै बिक्री हुन्छ होइन, फेरि अलि गरी तरकारी लगाएर फाल्नु पर्ने हुन्छ, हाम्रो मिहिनेत खेर जान्छ। अनि सरकारले पनि केही महिलाहरूको लागि बजारीकरणको व्यवस्था गरिदिएपछि हामीहरू आफ्नो मेहनतको आमदानीहरू राम्रोसँग पाउँथ्यौँ कि भन्ने हुन्छ होइन। बिउ बिजन किन्दा पनि महँगो छ, हाइब्रिड लगाउँदा बिउहरू अलिक पछौटे जातको लगाउँदाखेरि चाहिँ रेटहरू पाइन्न।
2: गाभिएका र नयाँ बनेका मन्त्रालयले आउँदो असार 7 गतेभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिसक्नुपर्ने भएको छ। संविधान संशोधन गर्दा स्थानीय तहको निर्वाचन गैरदलीय हुने व्यवस्था गर्न निर्वाचन आयोगले सुझाव दिएको छ। राजसभाले सबै जिल्लामा भोलिदेखि जिल्ला अधिवेशन गर्ने भएको छ। युक्रेनले रुसद्वारा कब्जा गरिएका तटीय क्षेत्रमा 5 जहाजमाथि आक्रमण गरेको छ। र एसियाली खेलकुदको पुरुषतर्फको छनौटमा नेपाली सेमिफाइनलमा ओमानसँग खेल्ने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 23 गते बिहान 6 साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।
10: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
11: अहिले रातिको 8 बज्यो।
12: विजय एफएम 101.6।
13: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
14: ल लिनुहोस्।
13: होइन सेतो बोरा छ त पहिले हरियो बोरा थियो होइन र साउजी
14: लौ तपाईँलाई थाहा छैन अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ दुवै बोराको चामल उही मूल्य उही गुणस्तर र उही स्वादको हो तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु हजुर जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ साथै प्रत्येक बोरामा आकर्षक उपहार भान्साघर लङ रेन्ज चामल
15: स्वाद मात्र होइन प्रेम पस्कने
16: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
17: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या छ सात महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ बिस बाइस चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन आठ नौ महिनासम्म पाँच महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
18: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयोटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्या हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
19: मेरो तोला कान्त सुना पर्वतदेखि मेरो दुई वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायासूत्र गरेको धेरै राम्रो भइसकेको छ
20: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98555 5934
21: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
22: डर लाग्नु निद्रा नलाग्नु
21: अनौठा विचार आउनु
22: निराशा बढ्नु खुसी नहुनु
21: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
22: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
21: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
22: छटपटी हुनु चिटचिट पसिना आउनु
21: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
22: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
21: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
22: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ बिरामीलाई हौसला बढाऊ
21: नेपाल सरकार विज्ञापन बोर्ड
23: जय माता मौला काली
24: काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् पन्ध्रौं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका
25: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
24: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी पाँचै मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर
25: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारिसोट मौला काली
24: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारिसोट मौला काली
25: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारिसोट मौला काली केबलकार गैंडाकोट एक नवलपुर
26: तेलको जर्किन बोक्दै कता हो दिदी
27: सञ्जीवनी तेल मिल
26: किन नि सञ्जीवनी तेल मिल नै
27: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु खाना पकाउन पनि सजिलो बाल बालिकालाई मालिस गर्न पनि हुने
26: ए पक्नुस् पक्नुस् दिदी खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन
28: हजुर मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल
29: हाम्रा विशेषताहरू लोकल तोरीको शुद्ध तेल घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ
28: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैडाकोट 2 नयाँ चोक नवलपुर प्रोप्राइटर रामचन्द्र सापकोटा मोबाइल 98580 26445 र 98480 27445

0: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
1: देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड। सुन्तली दिदी, वन त आगोले सखापे पार्न आँट्यो, के गर्ने होला भन्या?
3: जे सुकै होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लागे होइन क्या रे?
2: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर, जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रो गाई बस्तुले खाने घाँस पात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि नभई नहुने अक्सिजनमा पनि आगो लाग्यो हो कि? यो कुरो बुझ्नुहोस् न।
3: ए हो त नि है, सही कुरा गर्यौ तिमीले, मैले त यतातिर सोच्दै नसोचे कि।
2: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुनी किन उठ्या?
3: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि। हिँड तिमी पनि।
4: हरिप्रसाद सापकोटा, अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
5: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
6: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
5: ल ल, गएर तुरन्त बुक गरिहाल है।
7: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
8: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 078-50-15-0, मोबाइल 98-612-20-437।
9: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
3: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
9: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
10: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
8: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98-5-11-29-163, 98-5-50-74-503 र 98-5-11-84-503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
11: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
0: राम्रो जोडी छ, दुवैजना पढे लेखका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
11: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झि सम्झिनेको फोटो खिच्नु परेन?
0: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामूहिक खिचौ न।
11: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
0: यो दाइजोको कुरा चाहिँ नगरौँ, तपाईँको यस्तो सुशील छोरी हाम्रो बुहारी हुँदैछिन्, योभन्दा ठुलो उपहार अरू के हुनसक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो, साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने, के घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्मेष भएन।
1: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: सबैजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएँ नभन्दै मेरो विश्वास मैले जे बोकेर गएँ त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई चाहिँ यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: त्यस सरसँग गएर यस्तो समस्या सचर अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50 9 34।
3: सामुदायिक रेडियो विजय एफएम 101.6।

0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
1: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
2: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
3: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने पाँचैजनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति दुईवटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
2: भयो दाई।
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
4: बढ्दो गर्मीसँगै जङ्गलमा आगलागीका घटनाहरू हुन सक्छन्। वन जोगाउनु तपाईँ हाम्रै कर्तव्य हो, तसर्थ जङ्गलमा आगलागी भएको देख्न साथ आगो निभाउने जिम्मेवारी आफ्नै हो भन्ने सोचौँ। आगो निभाउन आफू पनि जाउँ र अरूलाई पनि खबर गरौँ।
5: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश। नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा भारतको पाँच दिने भ्रमण सकेर नेपाल फर्किए राष्ट्रपा सभापति लामी छाने भ्रमणको उपलब्धि बारे भन्छन्।
1: एउटा मित्र राष्ट्रसँग हामीले के अपेक्षा गर्ने, कुन लाभलाई लिन सक्छौँ र कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौँ भनेर प्राथमिकताहरू छुट्याएर कुराकानी गर्ने अगाडि बढेको छ।
0: छानबिनमा परेका पूर्व गृहमन्त्री सुधन गुरुङ बारेको प्रतिवेदनमा के छ? छानबिन समितिका संयोजक र आजोब सागरमा केही पानी जहाजहरूमाथि ड्रोन हमला गरेको युक्रेनको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: फडिङ र दाहालबाट समाचार सुन्नुहोस्। युक्रेनले आजोब सागर र त्यसका बन्दरगाहमा रहेको पानी जहाजहरूमा सामुद्रिक ड्रोन हमला गरेको छ। उसले रुसले अधीनस्थ युक्रेनी भूभागबाट चोरिएको अन्न बोकिरहेका मालवाहक पानी जहाज र एउटा ट्याङ्करलाई निशाना बनाइएको जनाएको छ। कियेभले ती पानी जहाजको

0: गोदाममा नराम्ररी क्षति पुगेको रुमेनियाका रक्षा अधिकारीहरूले बताएका छन्। मानवीय क्षतिको भने विवरण आएको छैन। सेन्ट पिटर्सबर्गमा एउटा अन्तर्राष्ट्रिय आर्थिक सम्मेलनमा बोल्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशको अर्थतन्त्रबारे आफ्नो धारणा राखेका छन्। पश्चिमा देशहरूले अर्थतन्त्रमा गतिरोध देखिएको भनी लगाएको आरोप खारेज गरेका उनले युरो जोन क्षेत्रका देशहरूकै हाराहारीमा मस्कोको अर्थतन्त्र बढिरहेको बताए। युक्रेनसँगको युद्धमा ठूलो खर्च भइरहेका कारण मस्कोको बजेट घाटा थप फराकिलो बन्दै गएको छ। पुटिनका एक नजिकका सल्लाहकार किरिल डिमिट्रिएभ भन्छन्, रुसको अर्थतन्त्र बलियो छ, राम्रो गरिरहेको छ। वास्तवमा युरोपलाई रुसको ग्यास चाहिन्छ, युरोपलाई आफ्नो अस्तित्व रक्षाका लागि रुस चाहिन्छ। पुटिनका एकजना नजिकका सल्लाहकार किरिल डिमिट्रिएभ। इरानले ओमानको खाडीमा रहेको अमेरिकी युद्धपोतहरूमाथि चेतावनी स्वरूप क्षेप्यास्त्र र ड्रोन हमला गरेको जनाएको छ। व्यावसायिक पानी जहाज र ट्याङ्करहरूलाई दुःख दिएका कारण त्यसो गरिएको उसको भनाइ छ। यसअघि अमेरिकी सेनाले एउटा प्रतिबन्धित राज्यविहीन पानी जहाज हिन्द महासागरमा आफूले रोकेको जनाएको थियो। अमेरिकाले इरानलाई सघाउने पानी जहाजहरू बन्धक बनाइने चेतावनी दिएको छ। बिहिबार केही इरानी पानी जहाजले होर्मुज जलमार्गबाट यात्रा गरेको सामुद्रिक मार्गको निगरानी गर्ने समूहहरूले बताएका छन्। आप्रवासन विरोधी प्रदर्शन र हिंसापछि दक्षिण अफ्रिकाबाट आफ्ना नागरिक स्वदेश फर्काउने घोषणा गर्ने पछिल्लो मुलुक नाइजेरिया बनेको छ। घाना, मलावी र मोजाम्बिकले आफ्ना सयौं नागरिक फिर्ता गर्न थालिसकेका छन्। नाइजेरियाले 1000+ बढी मानिसहरू देश फर्कने अपेक्षा गरिएको बताएको छ र इटलीका स्कूले विद्यार्थीहरूले अभिभावकहरूले अनुमति दिएको खण्डमा मात्रै अब यौन शिक्षा अध्ययन गर्न पाउने भएका छन्। इटलीको सिनेटले पारित गरेको एउटा विधेयकले नर्सरी र प्राथमिक तहमा पूर्ण रूपमा यौन शिक्षालाई बन्द गर्ने व्यवस्था गरेको छ। विपक्षी दलले त्यसलाई औचित्यहीन भन्दै त्यो साहित्य वा इतिहास पढाउन अभिभावकको अनुमति लिनु सरह भएको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। भारतको 5 दिने भ्रमण सकेर आज काठमाडौँ फर्किएका सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो भ्रमणले नेपाल भारत सम्बन्धलाई सहज र सकारात्मक दिशामा अघि बढाउन मद्दत गर्ने आफूले ठानेको बताएका छन्। भारतले रासोपा सभापतिलाई गरेको स्वागतलाई कतिपय कूटनीतिज्ञहरूले अभूतपूर्व भनिरहेका छन्। सत्तारूढ भारतीय जनता पार्टीको निम्तोमा भारत गएका लामिछानेले त्यसक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए। एक रिपोर्ट। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले नेपालको कूटनीतिक प्राथमिकता, भारतसँगको सीमा विवाद लगायतका विभिन्न समसामयिक प्रश्नहरूको जवाफ दिए। भारतीय पक्षसँग विकास कूटनीतिलाई मध्यनजर गरेर नेपालको प्राथमिकताबारे पारदर्शी तवरले कुरा राखेको उनको भनाइ छ।
2: नयाँ सरकार बनिसकेपछि एउटा मित्र राष्ट्रसँग हामीले के अपेक्षा गर्ने, लगानीका कुराहरूमा, सहकार्यका कुराहरूमा र हाम्रो वर्षौँदेखि रहेको एउटा सद्भावपूर्ण सम्बन्धका आधारमा हामीले राष्ट्रका रूपमा कुन लाभलाई लिन सक्छौँ र कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौँ भनेर प्राथमिकताहरू छुट्याएर कुराकानी गर्ने अगाडि बढेको छ। पारदर्शी, स्पष्ट र कहाँ जाने भन्ने कुराको गन्तव्य तय गरेर हिँड्न सुरु गरिएको यात्रा भएको हुनाले यो एक हिसाबले रिसेट जस्तो पनि हो। कयौँ विषयको यो रिसेट गर्ने काममा यो भ्रमणले मद्दत गर्छ भन्ने मैले आशा गरेको छु।
1: प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्ति विवादित बनेको पृष्ठभूमिमा भारत भ्रमण गरेका लामिछानेलाई सीमा विवादका विषयमा चर्चा भए नभएको बारे पनि सोधिएको थियो।
2: कुनै पनि विषय कूटनीतिको माध्यमबाट डिप्लोमेटिक च्यानल्सहरूलाई एक्टिभ गराएर गरिने कुराहरू सबैभन्दा महत्त्वपूर्ण कुराहरू हुन्छ। तिनको आवाज एकदमै नोइज गरे जस्तो, हल्ला गरे जस्तो, एकदमै ढोल बजाएर हुँदैन। तर ढोल नबजाइकन आफ्ना देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा, गर्नुपर्ने समयमा, गर्नुपर्ने जसरी र चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ।
1: प्रधानमन्त्री शाहको अभिव्यक्तिका सन्दर्भमा सभापति लामिछानेले परराष्ट्र मन्त्रालयको धारणा नै आधिकारिक भएको बताए। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाई मूलतः 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अक्युपेसन अर्थात् सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको जनाएको थियो। विमानस्थलमा रासोपा सभापति लामिछानेले उनी प्रधानमन्त्री बन्ने सम्भावना सम्बन्धी चर्चाबारे पनि पत्रकारका प्रश्नको सामना गरे।
2: म केही भन्न चाहन्छु, निर्वाचन अगाडि हामीले लेखेको कागज एकपटक पढ्न भनेर अनुरोध गर्न चाहन्छु। हामी अस्थिरताको पक्षमा छैनौँ, हामी स्थिरताको पक्षमा छौँ। नेपाली जनताले स्थिर सरकारका लागि हामीलाई मतदान गरे।

0: हामी हामीले गरेको वाचा, बोलेर गरेको वाचा, लेखेर गरेको वाचामा अडिग छौँ, रहिरहन्छौँ।
1: सभापति लामिछाने काठमाडौँ फर्किएकै दिन परराष्ट्र मन्त्री श्री शिर खनाल आज 3 दिने औपचारिक भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन्। उनी भारतीय समकक्षीको निम्तोमा दिल्ली गएका हुन्। छलफलका विषयबारे विमानस्थलमा पत्रकारहरूको प्रश्नमा मन्त्री खनालले प्राथमिकताका सबै विषयमा संवाद हुने प्रतिक्रिया दिए। अब अर्को प्रसंग। पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले आज आफ्नो प्रतिवेदन बुझाएको छ। समितिका संयोजक पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीले 43 पृष्ठ लामो प्रतिवेदन प्रधानमन्त्रीको कार्यालयमा बुझाइएको बीबीसीसँग बताए। उनका अनुसार छानबिनका क्रममा समितिले गुरुङसँग 17 पृष्ठ लामो बयान पनि लिएको थियो।
2: कतिपय जग्गा उहाँले भने जस्तो देखिएको छैन है, र जे उहाँले सम्पत्ति विवरणमा जस्तो तपाईँको मन्त्री परिषदको कार्यालयमा बुझाउनु भएको सम्पत्ति विवरण अनि त्यसै गरेर निर्वाचन आयोगमा पठाएको सम्पत्ति विवरण ती सबैलाई संकलन गर्यौँ, त्यसको आधारमा इन्भेस्टिगेसन गर्यौँ सम्पत्तिको हक र आएको रेकर्ड रिपोर्ट अनुसार चरणम र पत्रमा उल्लेख गरेर त्यो हामीले त्यही नै उल्लेख गरिदिएका छौँ। जहाँसम्म प्रश्नको सवालको कुरोमा हामी नेपाल भन्ने संस्था जो छ उहाँको त्यसको सवालमा र रिमिट्यान्सको सवालमा यसमा के गरिदिएका छौँ हामीले भन्नुहुन्छ भने कहाँबाट आएको, कहिले आएको, कुन ब्याङ्क मार्फत आएको हो, कसले पठाएको हो, कतिजनालाई त हामीले यहीँ बोलाएर हाम्रो समितिको कार्यालयमै बोलाएर बयान कागज गराएर राखिदिएका छौँ। कतिपयसम्मलाई हामीले जुम्बाटै कुरा गरेर पनि हामीले त्यो कुराहरूलाई डेट वाइज राखिदिएका छौँ।
3: त्यसो भए उहाँको नाममा देखिएका सम्पत्ति र तिनको स्रोतको कुरा गर्दाखेरि तपाईँको आशय त्यो भिडियो मिल्यो भन्ने कि मिलेन भन्ने त
2: अब अहिले मैले मेरिटमा बोल्दिनँ, किनभने हाम्रो पनि गोप्यताको कुरा छ। हामीले आत्मगत रूपमा त्यहाँ व्याख्या गरेका छैनौँ, वस्तुगत रूपमा व्याख्या छ। वस्तुगत भन्ने बित्तिकै सब प्रमाण हामीले जे जे देखिनु पर्ने त्यही राखिदिएका छौँ। त्यहाँ प्रमाण जता भारी छ त्यही अनुसारको हामीले चाहिँ हाम्रो आफ्नो रिपोर्ट निकालिदिएका छौँ।
1: 3 सदस्यीय समितिले सर्वसम्मत रूपमा आफ्नो निष्कर्ष तथा राय प्रस्तुत गरेको समितिका संयोजक भण्डारीले बताए। सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि गुरुङले वालेन्द्र शाह वालेन नेतृत्वको सरकारमा गृहमन्त्री नियुक्त भएको 27 दिनमा पदबाट राजीनामा दिएका थिए। उनी पुनः गृहमन्त्रीका रूपमा फर्किन सक्ने चर्चा चलिरहेका बेला समितिको प्रतिवेदनलाई चासोका साथ हेरिएको छ। नेपालमा यसपालि लगातार 4 वर्ष अधिकतम तापक्रम औसतभन्दा बढी हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आजबाट 3 दिनसम्म नेपालका कैयौं क्षेत्रमा ताप लहर देखिन सक्ने चेतावनी जारी गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार समथर क्षेत्रमा अधिकतम तापक्रम 40 डिग्री भन्दा माथि र पहाडी क्षेत्रमा 30 डिग्री सेल्सियस भन्दा माथि पुगेको अवस्थालाई ताप लहर अर्थात् हिटवेभ भन्ने गरिन्छ। यसै सन्दर्भमा हामीले जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेलाई सम्पर्क गरी नेपालमा हिटवेभको सम्भावित प्रभाव बारे प्रश्न गरेका छौँ।
4: अहिले भइरहेको हिटवेभ चाहिँ अब विशेष गरी तराई क्षेत्रहरूमा पानीको सम्भावना अलिकति कम रहेको हुनाले चाहिँ 3 दिनदेखि 38 डिग्री भन्दा नि माथि तापक्रम चाहिँ मापन भइरहेको अवस्था र ह्युमिडिटीको अवस्था चाहिँ अलिकति बढी नै रहिरहेको अवस्थामा चाहिँ नर्मल तापक्रम 38 डिग्री भए पनि फिन्स लाइक टेम्परेचर चाहिँ अलिकति बढ्ने सम्भावना चाहिँ हुन्छ। यो चाहिँ अब विशेष गरी अब मनसुन आउनुभन्दा अगाडि चाहिँ एभ्री इयर जुन हामीले विगतका केही वर्षदेखि नै तापक्रमहरू बढ्ने र हिटवेभको सम्भावना हुने अवस्था चाहिँ देखिन्छ।
5: विगतमा भएका एकदमै धेरै गर्मी हुने अथवा धेरै हानिकारक हिटवेभ भन्दा अथवा लु भन्दा यसपालिको हिटवेभ चाहिँ त्यति धेरै चिन्ता मान्नुपर्ने गरेको चाहिँ छैन भन्न सकिन्छ।
4: 2024 पनि 11 जति हिटवेभ बुलेटिनहरू जारी गरेको थियो समय समय अनुसार। जुन अघिल्लो वर्षमा चाहिँ त्यति धेरै हिटवेभको जुन बुलेटिनहरू हामीले जारी गर्नु परेको अवस्था थिएन भने यो वर्ष पनि हामीले 4 हिटवेभ बुलेटिन जारी गरिसकेको अवस्था छ। जुन यो चाहिँ 4 हिटवेभको अवस्था हो, यसले चाहिँ विशेष गरी मध्य लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा नै यो आगामी 3 दिनसम्म मध्यम तातो लहरहरू हुने सम्भावना चाहिँ देखिन्छ। विशेष गरी अब यो कोशी बागमती गण्डकी सुदूरपश्चिम तराईको भूभागहरूमा पनि तातो दिन हुन सक्ने सम्भावना चाहिँ रहेको छ।
5: लु पछाडि मौसम अथवा मनसुन सक्रिय हुने सम्भावना रहन्छ।
4: अब लु हुँदैन फेरि मनसुन आइहाल्छ भन्ने त्यस्तो अवस्था त हुँदैन। बिस्तारै पश्चिमी वायुको प्रभाव पनि पर्न सक्ने सम्भावना त हुन्छ, तर अहिले तत्कालको लागि चाहिँ त्यो सम्भावना देखिएको छैन।
1: मौसमविद रोजन लामिछाने साथी अशोक दाहालसँग कुरा गर्दै अब एउटा प्रसंग संक्षेपमा। उपराष्ट्रपतिको कार्यालयका सचिव कृष्ण हरि पुष्करले प्रधानमन्त्री वालेन्द्र शाह वालेनलाई पठाएको सन्देश र त्यसपछि प्रहरीले उनलाई पक्राउ वा सोधपुछ गरेको विषयबारे अहिले विभिन्न टिप्पणीहरू भइरहेका छन्। प्रधानमन्त्रीलाई मोबाइल फोनमा आएको सन्देशमा सचिव पुष्करले आफू पदबाट निवृत्त हुने बेला भएको र मुख्य सचिव वा राजदूतका लागि इच्छा देखाएको र त्यसमा प्रधानमन्त्रीको मार्गदर्शन र आवश्यक सहयोग चाहेको आशय व्यक्त गरिएको छ। उक्त सन्देशपछि त्यसबारे जानकारी लिन प्रहरीले सचिव पुष्करलाई सोधपुछ गरेको तर पक्राउ गरिएको भन्न नमिल्ने गृह मन्त्रालयले जनाएको छ। पूर्व प्रशासकहरू भने यसरी सन्देश पठाउने र सन्देश पठाएको विषयमा प्रहरीले पक्राउ वा सोधपुछ गर्ने दुवै कदम गलत भएको बताउँछन्। यस सम्बन्धी समाचार तपाईँ www.bbcnepali.com गएर विस्तृतमा पढ्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युक्रेनले आजोफ सागरमा रूसले कब्जा गरेको तटीय क्षेत्रमा पर्ने स्थानमा गैर कानूनी कार्गो बोकिरहेका 5 पानी जहाजलाई हमला गरेको जनाएको छ। युक्रेनी ड्रोन फोर्स कमाण्डरले ती पानी जहाजहरूले युक्रेनका अन्न चोरी गरिरहेका र सैन्य कार्गो र इन्धन स्थानान्तरण गरिरहेको जनाएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणिन्द्र दाहालबाट।
6: सेन्ट पिटर्सबर्गमा एउटा प्रमुख आर्थिक सम्मेलनमा रूसी राष्ट्रपति पुटिनले सम्बोधन गर्ने तयारी गरिरहँदा यो हमला भएको हो। एक दिन अघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्यका लागि रूसी राष्ट्रपतिसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए। किएवले हमला गरेका कार्गो पानी जहाजहरूको सम्बन्ध अजरबैजानको विदेश मन्त्रालयले पानी जहाजमा ड्रोन हमलामा आफ्ना 5 नागरिक मारिएको भन्दै गरेको घोषणासँग सम्बन्धित रहे या नरहेको प्रश्न छैन। अजरबैजानले गैराती आजोफ सागरको टागानरोग खाडीमा 2 मालवाहक पानी जहाजमा आक्रमण भएको भन्दै ती पानी जहाज आफ्नो मुलुकको नरहेको उल्लेख गरेको थियो। रुसले युक्रेनले उक्त आक्रमण गरेको आरोप लगाएको छ। तत्कालै प्रतिक्रिया नदिएको किएवले मारियुपोल, बेयर्डियान्स्क र रुसले अस्थायी रूपमा कब्जा गरेका तटीय क्षेत्रमा गैर कानूनी मालवाहक पानी जहाजलाई निशानामा पारेको उल्लेख गरेको छ। यसैबीच युक्रेनले आफ्नो एउटा नौसैनिक ड्रोन रुमेनियाको तटीय क्षेत्रमा विस्फोटन भएको जनाएको छ। विस्फोटनबाट त्यहाँ कोही पनि घाइते नभएका खबर आएका छन्। युक्रेनका ड्रोन कमान्डर रोबर्ट ड्रपजीले मालवाहक पानी जहाज र ट्याङ्करको नाममा रङ पोतिएको र चुपचाप अन्न चोर्नका लागि रेडार बन्द गरिएको बताए। उनले मृतक बारे केही उल्लेख गरेका छैनन्। यसैबीच रुसी हमलामा युक्रेनमा कम्तीमा 13 ज्यान गएको र 70 भन्दा बढी घाइते भएको जनाइएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीं सकिन्छ। सोमबार बेलुकी 9 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
8: अहिले रातिको 9 बज्यो।

0: मात्र होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
1: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको रङको हिसाबले दाना छुट्याइएको एकै साइजको दाना भएको भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर।
2: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी।
3: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
4: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
3: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
4: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन, फोन 0564493073 र 4947141, शाखा भरतपुर सिएमसी हस्पिटल ठीक अगाडि, फोन 0556134412, मोबाइल 9803063412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
5: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलपरासी बर्दघाट सुस्ता पूर्व।
6: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
7: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
8: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
9: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
10: सर्जरी सम्बन्धी सेवा,
9: हाड जोडी सम्बन्धी सेवा,
10: स्त्री तथा प्रसूति रोग सेवा,
9: बाल रोग सेवा,
10: न्यूरो सर्जरी सेवा,
9: न्यूरो साइकेट्रिक सेवा,
10: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
8: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 को चितवन, फोन 0556554 र 5255517।
11: नोट, नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
12: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
13: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
15: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप।
16: किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
13: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556988330 र 5988334।
17: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

0: ise yeddasım lafza.
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसारभरका मानिसको खान पान र जीवनशैली फेरि प्रकृतितर्फ फर्कँदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृतितर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारापानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
2: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने, के घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
1: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
2: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
1: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
2: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
1: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
2: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएकी नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
1: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
2: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
1: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
2: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
1: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
2: त्यस सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
1: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
2: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि देखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
0: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो।

0: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैराकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082693
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोलाकान्त सिन्हा पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550 5934
6: ए बाबु अँध्यारो छ

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
5: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
5: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
6: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
9: यी संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

नमस्कार एवं रात्रिकालीन अभिवादन। यस बेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यही समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 बजेको कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्री।

नमस्कार अनि हार्दिक स्वागत छ यहाँलाई समुदायको आवाज सामुदायिक रेडियो विजयफएम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घण्टीका ती समधुर आवाजसँगै विजयफएम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजयफएम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ।

0: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
6: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
7: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
6: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
7: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन। फोन 0056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि। फोन 0056-13-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
8: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
6: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
8: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
9: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 उपरासी। फोन 0785012-26। वेबसाइट www.maulakalika.org.np।
10: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: FM 101.2
1: मेरो मात्र होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल
2: अत्याधुनिक प्रविधिको मेसिनद्वारा तयार गरिएको रङको हिसाबले दाना छुट्याइएको एकै साइजको दाना भएको भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर
3: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी
4: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
5: राम्रो जोडी छ दुवै जना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्
4: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन
5: हो खिचौ खिचौ केटाकेटी सबैको सामूहिक खिचौ न
4: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
5: यो दाइजोको कुरा चाहिँ नगरौँ तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन् योभन्दा ठुलो उपहार अरू के हुनसक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानुनी समेत हुन्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौं
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
9: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौँ
10: नरबहादुर मुक्मी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 3 ढोडेनी
11: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
12: मैले बुझिसके बाबा यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुलपाथ छ नि त्यही गर हुन्न र
11: ल ल गएर तुरुन्त बुक गरिहाल है
13: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
7: गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015 चार मोबाइल 98612 20437
14: जय हनुमान ज्ञान गुण सागर
13: सम्पूर्ण भक्तजनहरूलाई सूचना गैंडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ
7: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ कार्यक्रममा पूजा पाठ भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजन हार्दिक निमन्त्रणा गर्दछौ
13: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे स्थान हनुमान मन्दिर गैंडाकोट 9 नवलपुर
15: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका
16: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
15: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
16: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
15: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
16: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबलकार गैंडाकोट 1 नवलपुर
17: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा
18: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ
19: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
17: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
20: सर्जरी सम्बन्धी सेवा,
17: हाड जोडी सम्बन्धी सेवा,
20: स्त्री तथा प्रसूति रोग सेवा,
17: बाल रोग सेवा,
20: न्यूरो सर्जरी सेवा,
17: न्यूरो साइकेट्रिक सेवा,
20: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
19: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 कोठी चितवन, फोन 056-555514 र 555517।
21: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
22: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
23: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
22: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
24: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
25: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि।
26: मोबाइल 9851129163, 9550074503 र 9551184503।
25: तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: यस्ता क्षेत्रमा बसोबास गर्ने तथा संरचना निर्माण गर्ने व्यक्तिको अभिलेख संकलन गर्ने निर्देशन दिएपछि स्थानीय तहहरू अहिले सक्रिय भएका छन्। सरकारी तथा सार्वजनिक सम्पत्तिको सुरक्षा, संरक्षण र व्यवस्थित उपयोगलाई प्रभावकारी बनाउने उद्देश्यसहित देशभर अभियान अगाडि बढाइएपछि अर्घाखाँचीका स्थानीय तह पनि सक्रिय बनेका हुन्। जिल्लाका विभिन्न स्थानीय तहले सार्वजनिक गरेको जग्गाको पहिचान, लगत संकलन तथा संरक्षण प्रक्रिया अगाडि बढाएका हुन्। सन्धि खर्क नगरपालिका, भूमिस्ता नगरपालिका र माला रानी गाउँपालिकाले सार्वजनिक तथा सरकारी क्षेत्रको विवरण संकलन गरी संरक्षण अभियानलाई अगाडि बढाएको बताएका छन्। सन्धि खर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले सार्वजनिक सम्पत्तिको संरक्षण स्थानीय सरकारको साझा दायित्व भएकाले यसको कार्यान्वयनलाई प्राथमिकतामा राखिएको बताउनुभयो। यस्तै माला रानी गाउँपालिकाका अध्यक्ष दल बहादुर भट्टराईले जिल्लाका छवटै स्थानीय तहको संयुक्त बैठक बसेर सार्वजनिक सम्पत्ति संरक्षणलाई प्रभावकारी बनाउने निर्णय गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन र भविष्यका पुस्ताका लागि संरक्षण गर्न सबै स्थानीय तह एकजुट भएका छन्। स्थानीय तहले सार्वजनिक स्थल, सडक छेउ, खोला किनार, चौतार तथा सरकारी जग्गामा निर्माण गरिएका घर, टहरा तथा अन्य व्यावसायिक संरचना हटाउन सार्वजनिक अपील समेत गरेका छन्। प्रेस विज्ञप्ति मार्फत सूचना जारी गर्दै स्थानीय सरकारहरूले स्वेच्छाले संरचना हटाउन आग्रह गरेका छन्, अन्यथा कानून बमोजिम हटाउने उनीहरूको चेतावनी छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। 41 दिनदेखि होल्डिङ सेन्टरमा सुकुम्बासी, मजदुरी न व्यवस्थापनको टुङ्गो शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। सरकारले सुकुम्बासी बस्ती भत्काएको 39 दिन बितिसक्दा पनि पुनर्स्थापनाको प्रक्रिया ढिलो हुँदा प्रभावितहरू अन्यलमा छन्। सरकारले अस्थायी राहत स्वरूप बैंक खाता खोल्न लगाएर मासिक भाडा दिने भने पनि व्यवस्थापन कहिले हुन्छ भन्ने स्पष्ट योजना अहिलेसम्म सार्वजनिक गरिएको छैन। डिजिटल प्रोफाइल संकलन र प्रमाणीकरणको काम जारी रहेकाले सुकुम्बासीहरू बसोबास, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवामा समस्यामा परेका छन्। सरकारले अतिक्रमित जग्गा खाली गर्ने भन्दै सुकुम्बासी बस्ती भत्काउन शुरू गरेको 41 दिन बितिसकेको छ। राधा स्वामी आश्रम किर्तिपुरमा 12 वैशाखदेखि बसिरहनु भएकी 50 वर्षीय प्रमिला राई अझै अन्यलमा रहनु भएको छ। अहिलेसम्म बस्ने र खाने बन्दोबस्त भएका फोहोरको व्यवस्थापनमा सरकारको कुनै ठोस योजनाबारे जानकारी नभएको उहाँले बताउनुभयो। प्रमिलाका अनुसार जग्गाबारे बुझ्नका लागि केही दिन अघि फारम लिएर कर्मचारी पुग्नु भएको थियो, तर अहिले बैंक खाता खोल्न आए तापनि कहिले व्यवस्थापन हुन्छ भनेर सोध्दा जवाफ आउँदैन उहाँले भन्नुभएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले घर टहरा खाली गर्न निर्देशन दिँदै 11 वैशाखमा 6 बुधे सूचना जारी गरेर 10 देखि 15 दिनभित्र प्रमाणित भूमिहीनका लागि उचित बसोबासको व्यवस्था गर्ने तयारी भइरहेको जनाएको थियो। यसबारे प्रमुख जिल्लाधिकारी ईश्वरराज पौडेलले अहिले आफूहरूले केही बोल्न नमिल्ने बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले 17 जेठमा संसदमा सांसदहरूको प्रश्नको जवाब दिने क्रममा 35 वर्षमा नभएको समाधान 35 मिनटमै नखोज्न आग्रह गर्नुभएको थियो। उहाँले सुकुम्बासीलाई जग्गा दिने र बसोबासको व्यवस्था गर्न काम भइरहेकाले समय लाग्ने बताउनु भएको थियो। जति समय लाग्छ त्यो लाग्छ, हतार गरेर हुँदैन, 35 वर्षमा नभएको चीज 35 मिनटमै नखोजौं, केही समय लाग्छ उहाँले भन्नुभएको थियो। प्रधानमन्त्रीले नै अनिश्चित कुरा गरेपछि प्रमिला थप अन्यल बढेको बताउँछिन्। उनकी 27 वर्षीय छोरीको कलेजोमा समस्या छ, जन्डिसले गर्दा उसको कलेजो बिग्रिएको छ। डाक्टरले 2-3 वर्षसम्म औषधि खुवाउनु पर्छ भनेका छन्। छोरीलाई औषधि खुवाउने पैसा जुटाउन सकिएन, कतिलाई बिन्ती गरिसके कसैले पनि सुन्दैनन्, उहाँले सुनाउनुहुन्छ।
0: आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ, रासुपाले 512 पालिका र 4246 वडाको अधिवेशन सकायो शीर्षकमा खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टीले 512 पालिकामा अधिवेशन सकेर नयाँ नेतृत्व चयन गरेको छ। त्यस्तै 4246 वडामा पनि अधिवेशन सकिएको छ। पार्टीका केन्द्रीय सदस्य रामकुमार आरके ढुङ्गानाका अनुसार जेठ 2 र 3 गते वडा भेला तथा वडा अधिवेशन सञ्चालन भएको थियो। त्यस्तै 9 र 10 जेठमा पालिका अधिवेशन भएको थियो। सो अवधिमा सञ्चालन नभएका पालिका तथा वडामा 16 र 17 जेठमा अधिवेशन गरिएको रासोपाले जनाएको छ। केहीमा भने तदर्श समिति बनाइएको छ। शनिबार र आइतबार रासोपाको जिल्ला अधिवेशन हुँदैछ आज र भोलि। पार्टीको केन्द्रीय निर्वाचन आयोगले अधिवेशन हुने जिल्लाहरूमा निर्वाचन समिति गठन गरिसकेको नेता ढुङ्गानाले जानकारी दिएका छन्। रासोपाको पहिलो केन्द्रीय महाधिवेशन आगामी असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा हुने तय गरिएको छ। आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ।
4: पूर्व गृहमन्त्री सुदन गुरुङमाथि लागेको आरोपबारे छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। समितिका संयोजक एवं पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीले तोकिएको म्याद अगावै प्रधानमन्त्री बालेन्द्र शाहलाई 45 पेजको प्रतिवेदन बुझाउनु भएको हो। प्रतिवेदनमा पूर्व गृहमन्त्री गुरुङको 17 पेज लामो बयान, उहाँको सम्पत्ति विवरण र सम्बन्धित क्षेत्रबाट जुटाइएका पर्याप्त प्रमाणहरू समेटिएका छन्। समितिले यो प्रतिवेदन जस्ताको तस्तै र जतिसक्दो चाँडो सार्वजनिक गर्न सरकारलाई आग्रह गरेको छ। हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँगको व्यापारिक साझेदारी र शेयर लुकाएको आरोप लागेपछि गुरुङले गत वैशाख 9 गते मन्त्री पदबाट राजीनामा दिनुभएको थियो। त्यसपछि सरकारले जेठ 22 गते प्रतिवेदन बुझाउने गरी 3 सदस्यीय समिति गठन गरेको थियो।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमण सकेर स्वदेश फर्कनु भएको छ। भारतीय सत्तारूढ दलको निमन्त्रणामा सोमबार भारत जानुभएका सभापति लामिछाने महत्वपूर्ण विषयमा सार्वजनिक रूपमा ठोस निष्कर्ष नखुलाई साँझ हिजो स्वदेश फर्कनु भएको हो। लामिछानेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित उच्चस्तरीय भेटवार्तालाई लिएर विभिन्न राजनीतिक वृत्तमा चासो व्यक्त गरिएको छ। भारत भ्रमणबाट फर्केपछि लामिछानेले पत्रकारका प्रश्नमा कूटनीतिक शैलीमा जवाफ दिनुभएको छ। यसअघि भारतले सीमा मिचीको विषयलाई तोडमोडका साथ उठाउँदै बताउँदै आउनुभएका लामिछानेले अहिले सत्तारूढ दलको सभापति बनेपछि भने आफ्नो अभिव्यक्तिको शैली परिवर्तन गर्नुभएको छ। विगतमा आफैले उठाएको सीमा सम्बन्धी विषयलाई अहिले कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने धारणा उहाँले राख्नु भएको छ। त्यो बेला उठाएको विषय अहिले बिर्सनुभयो भन्ने पत्रकारको प्रश्नमा लामिछानेले सीमा लगायतका संवेदनशील विषय हल्लाखल्ला वा ढोल बजाएर नभई कूटनीतिक माध्यमबाट समाधान गरिने बताउनुभयो।
5: कुनै पनि विषय माध्यम कूटनीतिको माध्यमबाट डिप्लोमेटिक च्यानल्सहरूलाई एक्टिभ गराएर गरिने कुराहरू सबैभन्दा महत्त्वपूर्ण कुराहरू छ। तिनको आवाज एकदमै नोइज गरे जस्तो, हल्ला गरे जस्तो, एकदमै ढोल बजाएर हुँदैन। तर ढोल नबजाइकन आफ्ना देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा, गर्नुपर्ने समयमा, गर्नुपर्ने जसरी र चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ। कूटनीति हेर्नुहोस्, एक्टिभिस्टका रूपमा काम गर्ने कुरा, एक्टिभिस्टले उठाउने विषय, जर्नलिस्टले उठाउने विषय, एउटा देशको सबैभन्दा धेरै जनताले पत्याएको राजनीतिक दलका रूपमा त्यसले उठाउने विषय, त्यसका फरक फरक जिम्मेवारी, त्यसका फरक फरक संवेदनशीलतालाई बुझ्न सकिएन भने कूटनीतिमा त्यसको त्यति धेरै महत्त्व हुँदैन। लोकप्रियताको लागि त एकदमै सजिलो हुन्छ, तर समस्या समाधान गर्नको निमित्त त्यसका चरणहरू हुन्छन्, कुनै पनि कामका चरणहरू हुन्छन्।
0: प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे पनि सभापति लामिछानेले प्रतिक्रिया दिनुभएको छ। प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे उठेका प्रश्नमा लामिछानेले परराष्ट्र मन्त्रालयले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको जवाफ दिनुभयो। संसदमा व्यक्त गरिएको धारणा परराष्ट्र मामिलासँग सम्बन्धित विषय भएको र सरकारले आफ्नो आधिकारिक धारणा प्रष्ट पारिसकेको उहाँको भनाइ थियो। मन्त्रालयले वास्तविकता भनिसकेको अवस्थामा अब आधिकारिकता खोज्न आवश्यक नरहेको लामिछानेले बताउनुभयो।
5: परराष्ट्र मन्त्रालयले आफ्नो आधिकारिक रूपमा, आफ्नो आधिकारिक पेज मार्फत, आफ्नो आधिकारिक पत्र मार्फत हामीले भनेको के हो, हामीले भन्न खोजेको के हो, जुन विषयमा प्रश्न उठ्यो प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा, त्यसको वास्तविकता हामीले भनाई यो हो, हामीले यो भन्न खोजेका हौँ, हामीले यो गरेका हौँ भनेर आधिकारिक रूपमा जानकारी गराइसकेपछि त्योभन्दा थप आधिकारिकता खोज्नुपर्ने आवश्यकता म देख्दिनँ।
0: लामिछानेको भारत भ्रमणलाई कतिपयले प्रधानमन्त्री बन्ने आशीर्वाद लिने प्रयासका रूपमा समेत चर्चा गरेका थिए, तर त्यसलाई उहाँले सिधै अस्वीकार गर्नुभएको छ। रासपा अस्थिरताको पक्षमा नभएको र चुनाव अघि जनतासँग गरेका प्रतिबद्धतामा अडिग रहेको उहाँको स्पष्ट थियो।
5: निर्वाचन अगाडि हामीले लेखेको कागज पटक पढ्न भनेर अनुरोध गर्न चाहन्छु। हामी अस्थिरताको पक्षमा छैनौँ, हामी स्थिरताको पक्षमा छौँ। नेपाली जनताले स्थिर सरकारका लागि हामीलाई मतदान गरेका हौँ। हामीले गरेको वाचा, बोलेर गरेको वाचा, लेखेर गरेको वाचामा अडिग छौँ, रहिरहन्छौँ। त्यस कारणले यसभित्र प्रतिपक्षले गरेका प्रश्न, प्रतिपक्षले गरेका आशंकाहरू उहाँहरूको आफ्नो धारणा होला, उहाँहरूको कारण होला। प्रतिपक्षले के कारणले निश्चित प्रश्नहरू गरे भन्ने कुराको जवाब सत्ता पक्षले दिएर साध्य हुँदैन।
0: दुई देशका सत्तारूढ दलबीच भ्रमण आदान प्रदान सुरु भएको प्रक्रियाका रूपमा आफ्नो भारत भ्रमणलाई लामिछानेले व्याख्या गर्नुभएको छ। भारतीय जनता पार्टी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्त दिएको उहाँले जानकारी दिनुभयो। नेपाल भ्रमणको निम्त प्रति भारतीय पक्ष सकारात्मक रहेको उहाँको भनाइ छ।
5: भारतीय जनता पार्टीका अध्यक्षज्यूलाई र प्रधानमन्त्री नरेन्द्र मोदीज्यूलाई पनि निमन्त्रणा, उहाँहरूलाई नेपाल आउनको लागि निमन्त्रणा गरेको छु। आवश्यकता अनुसार विभिन्न राष्ट्रका राजनीतिक दलहरूसँगलाई आमन्त्रण गर्ने यो कुरा निरन्तर चलिरहन्छ। तपाईँले भने जस्तै कहिले बोलाउनुहुन्छ भने जस्तै मैले पनि आवश्यकता हुँदा उहाँहरूलाई निमन्त्रणा गरिसकेको छु। एकदमै सकारात्मक पनि दुवैजना हुनुहुन्छ, प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ र भाजपा अध्यक्ष पनि सकारात्मक हुनुहुन्छ। अब हेरौँ समयले कहिले जुराउँछ, दुवैतर्फको जुरेको छ।
0: स्वदेश फर्किएकै दिन परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणमा निस्कनु भएको छ। नयाँ सरकार गठन भएपछि पहिलो पटक परराष्ट्र मन्त्री स्तरीय भारत भ्रमण सुरु भएको हो, तर प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति भने अझै तय भएको छैन। परराष्ट्र मन्त्री खनालको भ्रमणले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति तय गर्ने वातावरण बन्न सक्ने अड्कलबाजी भइरहेका छन्। यद्यपि रासोपा सभापति लामिछानेले प्रधानमन्त्री अहिले काममै केन्द्रित रहेको बताउनु भएको छ। आवश्यकता अनुसार प्रधानमन्त्री बालेन शाहले भारत भ्रमणमा जाने उहाँले जवाफ दिनु भएको छ।
5: प्रधानमन्त्री जाने कुरा समय परिस्थिति हेरेर मात्रै हुन्छ, भर्खरै सुरुवात गरेका छौँ, हामीसँग निकै अपेक्षा छ र विशेष गरेर अहिलेको पछिल्लो म्यान्डेटलाई र हाम्रो संरचना तपाईँले हेर्नुभयो भने सरकार र पार्टी सञ्चालनमा हामीले जिम्मेवारी बाँडफाँड गरेका छौँ, प्रधानमन्त्रीजीबाट मैले बाँडफाँड गरेको। त्यसले गर्दाखेरि यी भेटघाटहरू कयौँ औपचारिक अनौपचारिक भेटघाटहरूमा सकेसम्म प्रधानमन्त्रीलाई भन्दा पनि यो चाहिँ पार्टीले नै यसको चाहिँ हुन सक्ने त्यो ठाउँहरूमा जहाँ प्रधानमन्त्री चाहिन्छ त्यहाँ प्रधानमन्त्री नै, जहाँ प्रधानमन्त्री चाहिँदैन त्यहाँ चाहिँ अन्य पार्टीको संरचनाले आवश्यकता पर्दा मैले अथवा अन्य साथीहरूले हरेक ठाउँमा चाहे पार्लियामेन्टमा होस् चाहे अन्य ठाउँमा उपस्थितिमा हामीले सरकारलाई बढी सरकारको काममा नै बढी फोकस गर्ने किसिमको एउटा वातावरण सृजना गरेका छौँ। त्यसले गर्दा प्रधानमन्त्री जाने भन्ने कुरा त्यसैले तय गरिहाल्छ होला।
0: लामिछाने भारतीय सम्मान र औपचारिक स्वागतका साथ स्वदेश फर्कनु भएकै दिन परराष्ट्र मन्त्री विदेश वा भारत जानुभएको छ। भारत जानुअघि विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भारतसँगको सीमा विवादबारे भ्रमणका क्रममा छलफल हुने वा नहुने बारेमा स्पष्ट खुलाउनु भएन।
6: अब लामो समयपछि उच्च स्तरीय औपचारिक द्विपक्षीय भ्रमणहरू चाहिँ मूल रूपमा नयाँ सरकार बनिसकेपछि हाम्रा प्राथमिकताका विषयहरूमा हामी सम्वाद गर्छौँ।
7: सीमाको विषयमा हजुरले कुरा उठाउनुहुन्छ हुँदैन
6: यसको सिमाहरू बोलेर हाम्रो पक्कै पनि हाम्रा प्राथमिकताका सबै विषयहरूमा हामी सम्वाद गर्छौँ। नयाँ सरकार आएको छ र त्यसमा अहिले उठेका सबै पनि विषयहरूमा हामी सम्वाद गर्छौँ।
0: नेपाल भारत सम्बन्ध, सीमा विवाद तथा कूटनीतिक सम्वादका विषय अहिले पुनः चर्चाको केन्द्रमा रहेका छन्। सत्ता बाहिर रहँदा सीमा र राष्ट्रिय स्वार्थका विषयमा चर्को अभिव्यक्ति दिने नेताहरू अहिले सरकार र सत्तारूढ दलको जिम्मेवारीमा पुगेपछि कूटनीतिक संयमता अप्नाउने पक्षमा देखिएका छन्। उनीहरूले बोलेर भन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन्, तर त्यसको व्यवहारिक परिणाम भने अझै सार्वजनिक रूपमा देखिन केही समय लाग्ने देखिन्छ।
4: निजामतीमा पनि अध्ययन विधाको दुरूपयोग सम्पर्कमा छैनन् 7,059 कर्मचारी शीर्षकमा अनलाइन खबरमा खबर छ। निजामती कर्मचारीले पनि अध्ययन विदाको दुरूपयोग गरेको पाइएको छ। निजामती किताबखानाका अनुसार तलबी अध्ययन विदा, बेतलबी अध्ययन विदा, असाधारण विदा र बेतलबी गरी 7,059 कर्मचारीले विदा लिएका छन्। तर कति कर्मचारी काममा फर्किए वा फर्केनन् भन्ने अभिलेख छैन। विदा लिएका कर्मचारी आद्यवादी गर्न आएका छैनन्, उनीहरू विभिन्न समयमा विदा लिएका कर्मचारी हुन्। धेरै पुराना पनि छन्। निजामती किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलले भन्नुभयो, सबैभन्दा धेरै कर्मचारी अध्ययन विदामा गएका छन्। किताबखानाको तथ्याङ्क अनुसार तलबी अध्ययन विदा लिएका 4,132 कर्मचारी काममा फर्किए वा फर्किएनन् भन्ने अभिलेख छैन। बेतलबी अध्ययन विदामा बसेका 1,445, असाधारण विदामा बसेका 1,449, असाधारण तलबी विदामा बसेका 7 र बेतलबी विदामा बसेका 18 कर्मचारी कहाँ छन् अत्तोपत्तो छैन। अध्ययन गर्दा कोही विदेशमा छन्, कोहीले राजीनामा दिएका छन्, कोही काममा फर्किएका पनि हुन सक्छन्, तर आद्यवधि गर्न आएका छैनन्।